0: सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्भिस टेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-484-9935, 98-582-3-89, 98-585-40-792 र 98-448-61-175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56-6।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
3: खुशीको खबर:
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालको एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग

0: परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
0: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार बाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484। विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आंखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586 56455।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
0: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ, अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट ल्याउनुभएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
1: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसो।
9: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
9: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 98-584-5719 र 98-584-5715।
2: सूचना
3: यही जेठ 23 गते चौथो शनिवारको दिन
2: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
9: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभा क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
10: रेडियो भेरी एफएम, एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
11: एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
12: आज 2083 साल जेठ 20 गते बुधबार, सन् 2026 जुन 3 तारीक अधिक जेठ कृष्ण पक्षको तृतीया तिथि।
13: काया कैरनका साथमा
14: किसान पाइप प्रोडक्ट्स प्राली,
13: राष्ट्रको शान किसान,
14: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
11: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
12: नेपाल संघको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार, रासोपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता।
11: आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार, सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा।
12: मधेसका जिल्लामा पानीको संकट जटिल बन्दै, पानीको अभावले खेतीपाती माछा पालन लगायतमा प्रभाव पर्दा जीवनयापन नै जोखिममा।
15: पानी खानको लागि जब समस्या छ भने कृषि क्षेत्रमा कति प्रभाव पर्यो होला, जीव जन्तुहरूमा कति प्रभाव पर्यो होला, त्यता असर पर्यो भने आर्थिकमा के असर पर्यो होला।
11: ब्लु ओरिजिनको प्रक्षेपण स्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता, प्रक्षेपण स्थल फेरि सञ्चालनमा आउन 2 वर्ष लाग्न सक्ने।
12: र 16 केन्द्रीय राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाडौँमा, एसीसी महिला प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज कतारसँग खेल्दै।
16: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: काया कैरनमा अब खबरको सिलसिला. आजका सबै जसो पत्रिकाले नेपाल संघको सीमा विवादमा भारतले तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको खबर छापेका छन्. सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका बेला नेपाल भारत सीमा विवाद द्विपक्षीय मामिला भएको भारतले स्पष्ट पारेको छ. भारतीय सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा रहेकै बेला भारतीय विदेश मन्त्रालयले दुई देशबीचको सीमा सम्बन्धी मामिलामा तेस्रो पक्षको कुनै भूमिका नरहने उल्लेख गरेको हो. अस्ति आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुन सक्ने अभिव्यक्ति दिनुभएको थियो. प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै भारतले नेपाल भारतको द्विपक्षीय विषय भएकोमा जोड़ दिँदै तेस्रो पक्षको भूमिकालाई अस्वीकार गरेको हो. भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भन्नुभएको छ, भारत नेपाल सीमाको लगभग 98% हिस्साको सीमांकन निर्धारित भइसकेको छ. तर पनि केही क्षेत्रहरूमा केही समस्याहरू छन् जसको समाधान हुन बाँकी छ. गण्डक नदीमा वहाव परिवर्तन हुनाले यो स्थिति उत्पन्न भएको हो. यसका अतिरिक्त सीमाको निर्धारित हिस्सामा सीमापार कब्जा र 10 गजा क्षेत्रमा अतिक्रमणको मामिला समेत रहेको उहाँले बताउनु भएको छ, जसको संयुक्त रूपमा मानचित्रण भइरहेको जयसवालले बताउनुभयो. सीमा सम्बन्धी सबै समस्याहरूलाई सम्बोधन गर्न द्विपक्षीय संयन्त्रहरू स्थापना गरिएका छन्. सबै सम्बन्धित पक्षहरू स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जे जति द्विपक्षीय मामिलाहरू छन् त्यसमा तेस्रो पक्षको भूमिका छैन. प्रवक्ता जयसवालले भन्नुभयो, प्रधानमन्त्री शाहले नेपाल र भारत बीचको सीमा विवादमा इंग्ल्याण्ड अर्थात बेलायतले पनि सरोकार राख्नुपर्ने मान्यता रहेको बताउनु भएको थियो. भारत भ्रमणमा रहेका सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेले हिजो भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्नुभएको छ. गृहमन्त्री शाहसँग सभापति लामिछानेले नयाँ दिल्लीमा भेट गर्नुभएको हो. भेटमा दुवै पक्षले भारत र नेपाल बीचको विशेष सम्बन्धलाई अझ सुदृढ़ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको शाहको सचिवालयले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ. यस्तै लामिछानेले हिजो नै भारतका विदेश मन्त्री एस जयशंकर र सत्तारूढ़ भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन लगायतसँग पनि भेटवार्ता गर्नुभयो. जयशंकरसँगको भेटमा भारतीय विदेश सचिव विक्रम मिश्री पनि सहभागी हुनुहुन्थ्यो. भेटवार्ताको क्रममा नेपाल भारत सम्बन्धका विभिन्न आयाम राजनैतिक सहकार्य लगायतका विषयमा छलफल भएको थियो.
2: सरकारले जेठ 15 अर्थ मन्त्रालयको वेबसाइटमा अपलोड गरेको आर्थिक विधेयक भोलिपल्ट जेठ 16 त्यहाँबाट हटायो. त्यसको 2-4 घण्टापछि फेरि राखियो, जसमा करका दर र व्यवस्थाहरूमा केही घटबड गरिएको छ. अहिले अर्थ मन्त्रालयको वेबसाइटमा रहेको आर्थिक विधेयक तेस्रो संशोधन हो. जेठ 15 अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेसँगै पेश भएको आर्थिक विधेयक हिजोसम्म 4 पटक परिवर्तन गरिसकिएको छ. हरेक परिवर्तनमा केही करका दर घटाइएको छ भने केही थपिएको छ, केहीलाई राहत दिएको छ भने केहीलाई भारी कर लगाइएको छ. बजेट सार्वजनिक भएकै भोलिपल्टदेखि यसरी मनपरी रूपमा करका दर हेरफेर हुनुलाई धेरैले चासो र आशंका रूपमा लिएका छन्. विधेयकमा अर्थमन्त्रीले करका दर हेरफेर गर्न पाउने व्यवस्था रहे पनि त्यसको आफ्नै विधि र प्रक्रिया रहेकाले त्यस विपरीत गएर परिवर्तन गर्न नपाइने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बताउनुहुन्छ. यस्तै सांसद एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले पनि सरकारले मनपरी ढंगले आर्थिक विधेयकमा करका दरहरू परिवर्तन गरेर चलखेल गर्न खोजेको बताउनुभयो. आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार, आजको कान्तिपुर दैनिकमा खबर छ.
1: सूचना प्रविधि र डिजिटल सुशासन सम्बन्धी सम्पूर्ण काम प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत रहने वृहत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मार्फत गर्ने गरी सरकारले तयारी अगाडि बढ़ाएको छ. अहिलेसम्म सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र गरी 3 प्रमुख निकाय खारेज गरी प्रधानमन्त्री कार्यालय मार्फत ल्याइएको छ. नयाँ कार्यालयको विस्तृत संरचना, दरबन्दी र कार्यविवरण तय गर्न संगठन तथा व्यवस्थापन सम्मेलन ओएनएम समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। गएको 30 वैशाखमा राजपत्रमा प्रकाशित नेपाल सरकार कार्यविभाजन नियमावली 2073 मार्फत सरकारले प्रधानमन्त्री कार्यालयको कार्यक्षेत्रभित्र सूचना प्रविधि सम्बन्धी विस्तृत जिम्मेवारीहरू थप गरेको छ। समितिले दुई महिना लगाएर प्रतिवेदन बनाइसकेको र त्यो अहिले अन्तिम चरणमा पुगेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हिमराज अर्यालले बताउनुभयो। यही प्रतिवेदनको आधारमा अबको एक महीनाभित्र नयाँ कार्यालयको विस्तृत स्वरूप टुंगो लगाइनेछ। चैत 13 मन्त्री परिषद बैठकले स्वीकृत गरेको सय बुधे सरकारको कार्यसूचीको बुधा 39 तीन महीनाभित्र सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गरिसक्ने उल्लेख थियो। सूचना प्रविधि सम्बन्धी सबै सार्वजनिक निकायलाई यो कार्यालय अन्तर्गत सञ्चालन गर्न व्यवस्था मिलाइने बुधामा भनिएको थियो। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमानमा शीर्षकको खबर कान्तिपुरले छापेको छ।
2: कोशी प्रदेशका लाइफलाइन मानिएका मुख्य तथा सहायक राजमार्ग मध्ये धेरैजसो बर्खामा पानी पर्दा हिलामे हुने अवस्थामा छन्। पहिरोको पनि भइरहन्छन् भने कतिपय अवस्थामा पहिरोसँगै गाड़ी पनि बग्ने गरेका छन्। मेची राजमार्ग अन्तर्गत इलामको माईखोला राजदवाड़ी खण्ड पनि उच्च जोखिममा छ। ठूलो वर्षा हुनासाथ त्यो खण्ड अवरूद्ध हुने गर्दछ। इलामकै रोम गाउँपालिकाको कोलबुङ क्षेत्र पनि पहिरोको उच्च जोखिममा छ। यसैबीच विस्तारको अन्तिम क्रममा रहेको पृथ्वी राजमार्गको मुगलिन पोखरा खण्डमा यात्रा सहज बनेको छ। पोखराबाट मुगलिङसम्मको 90 किलोमिटर अहिले दुई घण्टामा पार गर्न सकिन्छ। निजी गाड़ीहरूको यात्रा अवधि भने अझै कम समयमा पार गर्न सकिन्छ। बर्खा नजिकिँदै जोखिममा राजमार्ग आजको नागरिक दैनिकमा खबर छ।
1: काया कैरनमा मधेसमा पानीको

0: संकट जटिल बारेको सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कत्तिले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल संघको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार, राष्ट्रपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता, आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार, सूचना प्रविधि र डिजिटल सुशासन, प्रधानमन्त्रीको कमाण्डमा वर्खा नजिकिँदै जोखिममा राजमार्ग लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। मधेशका जिल्लाहरूमा चापाकलमा पानी सुक्ने वा कम हुने समस्या शुरू भएको छ। यस वर्ष नेपालमा प्री मनसूनमा औसत भन्दा बढ़ी वर्षा हुँदा नदी तथा खोलाहरूमा पानीको सफा तुलनात्मक रूपमा बढ़िरहेको भए पनि मधेशमा भने जेठ लागेसँगै चापाकलमा पानी घटेको हो। झण्डै 1 दशकदेखि शुरू भएर भयावह बन्न थालेको पानीको अभावबाट यसपालि पनि मधेशका बासिन्दा पीड़ित भएका छन्। यस वर्ष मनसूनमा कम वर्षा हुने अनुमानले मधेशमा पानीको संकट अझ बढ़ने चिन्ता छ। मधेशमा पानीको संकट बढ़नुको कारण नदीको जथाभावी दोहन र चुरे विनाश रहेको विज्ञहरू बताउँछन्। चुरे संरक्षणका लागि आवाज उठाइरहेका अभियन्ताहरू समस्या झनझन जटिल बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्छन्। थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
5: चुरेको निरन्तर विनाशसँगै अल्पवृष्टिको मारमा परेका तराई मधेशवासी खानेपानीको विकराल संकटसँग जुत्दैछन्। मधेशमा पर्सा, बार, रौतहट, सिराहा, धनुषा लगायतका जिल्लाको धेरै ठाउँमा खानेपानीको समस्या छ। 1 दशक अघिसम्म हातले चलाउने चापाकलबाटै पानी आउने भए पनि त्यो सुक्दै गएको चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादव बताउनुहुन्छ।
6: फर्स्ट चरणमा त तपाईँको यो ह्यान्ड पम्प जुन हुन्छ त्यसको पानी सुक्यो, विस्तारै डिप बोरिङहरू पनि मासेर, त्यो डिप बोरिङ मासे पछाडि कृषकहरू आफैले अझ तल लेयर पाएको ठाउँमा गाड्दै गयो, त्यो पनि मासियो। कारणले अहिले सरकारद्वारा हालिराखेको डिप बोरिङ तपाईँको 700, 800, 1000 फिटमा गएर तपाईँको लेयर पाइराखेको छ। अब त्यो आज 1000मा हामीहरू तान्दैछौ पानी, के 1000 फिटभन्दा तल पानी छ?
5: पहाड़ी क्षेत्रमा मुहानको पानी धेरै प्रयोग हुन्छ, तर तराई मधेसमा घरायसी प्रयोग गर्ने सबैसो पानी भूमिगत हो। नहरको सुविधा भएको सीमित ठाउँमा बाहेक धेरैसो ठाउँमा खेतीपातीमा पनि भूमिगत पानीकै प्रयोग हुन्छ। तर भूमिगत पानी सुक्दै जाँदा खेतबारीमा सिंचाई गर्न पनि समस्या परेको छ।
6: पहिला हामीहरू गर्मीदार खेत थियो, एकचोटि पानी लगाइदिँदाखेरि कम्तीमा 15 दिन जति जान्थ्यो, 3 या 4 चोटि पानी हाल्दाखेरि गर्मी धान हामीहरूले काट्थे। तर आज तपाईँको 24 घण्टामा हेर्छु मटर चलेको चलेको चलेको गरिहाल्छ 24 घण्टा। यदि त्यसले एक दिन बन्द गरिदियो भने पानी खत्तम।
5: जमिनको सतहबाट धेरै तलसम्म पानी नहुँदा सतहमा लगाएको पानी चाँडै सुक्ने भएकोले धान खेतमा पानी लगाइरहनु परेको हो। यस्तै एक दशक अघिसम्म माछा पालनका पोखरीमा आकाशीय पानीले धान्ने भए पनि अहिले मोटर चलाएर पानी लगाइरहनुपर्छ।
6: पहिला हामीहरू केटाकेटी हुँदाखेरि यो वैशाख जेठ महिनामा मटर लगाएर पोखरीको पानी सुखाएर अनि माछा मार्थ्यो मान्छेहरू। जोसुकै पोखरीमा पानी सुखाए पछाडि मात्रै सुक्थ्यो, पोखरीका पानी सुखाएर पुरै माछा निकालेर आफ्नो हिसाबले फेरि अर्को माछा राख्ने गर्थ्यो मान्छे। 10 वर्ष पहिला तपाईँको मधेसमा पोखरीहरूमा पानी हाल्नको लागि मटर प्रयोग हुँदैन थियो, बर्खाको पानीले नै पुग्थ्यो। तर आजकल यदि 24 घण्टा पानी हालिएन भने सबै माछा मर्छ। त्यहाँ
5: खाने तथा घरायसी कामको लागि पानीको हाहाकार छ। खेतीपाती माछा पालन लगायतमा पनि समस्या बढेकाले जीविका नै समस्या पूर्ण बन्दै गएको चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादव बताउनुहुन्छ।
6: पानी जब खानको लागि जब समस्या छ भने अब कृषि क्षेत्रमा कति प्रभाव पर्यो होला, जीव जन्तुहरूमा कति प्रभाव पर्यो होला। गाउँमा तपाईँ तराईमा प्रत्येक घरमा तपाईँको बाख्रादेखि लिएर गाई भैँसीसम्म पनि पाल्ने गर्छन् त, त्यता के असर पर्यो होला। त्यस्तै त्यता असर पर्यो भने आर्थिकमा के असर पर्यो होला। अब आर्थिकमा असर पर्यो भने त्यो परिवारको हालत के होला।
5: एकातिर जमिन मुनिबाट अत्यधिक पानी निकालिएको छ अनि अर्कोतिर नदी र चुरेमा भइरहेको दोहनले पुनः भरण हुन सकेको छैन। वर्षामा परेको पानीले भूमिगत स्रोत रिचार्ज हुँदा समस्या केही कम भए पनि केही वर्षदेखि मधेसले खेपिरहेको सुक्खापनका कारण अवस्था भयावह बनेको छ। यो जटिल समस्या कम गर्न सरकारले चुरेको संरक्षण, नदीजन्य उत्खननको व्यवस्थापन र जमिन पुनर्भरणका लागि उपयुक्त काम गर्न ढिलाइ गर्नुहुन्न।
0: चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब मधेश सहित देशको मौसम सम्बन्धी खबर। आज पनि मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुग्ने अनुमान छ। दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ़नाले अत्याधिक गर्मी हुने अनुमान गरिएको हो। मधेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशको झापा, मोरङ र सुनसरी आसपास क्षेत्रमा गर्मी अत्याधिक हुने अनुमान छ। पहाड़ी तथा हिमाली भागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। अत्याधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र हिट स्ट्रोकको जोखिम बढ़न सक्ने भएकोले सावधानी अपनाउन डाक्टरको सल्लाह छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा नस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीका कपड़ा लगाउन तथा बाल बालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।
7: सरकारले भूमि समस्या समाधानका लागि भन्दै आयोगकै हैसियतको समिति गठन गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गठन गरेको भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला नियुक्त हुनुभएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार समितिका सदस्यहरूमा काठमाडौँका अमीर प्रसाद नेउपाने, लमजुङकी पद्मनिधि सोती र काठमाडौँकी डाक्टर रोशना श्रेष्ठ रहनु भएको छ। भूमि सम्बन्धी समस्या समाधान गर्ने भन्दै 2046 सालको प्रजातन्त्र पुनस्थापना यताको 36 वर्षमा 16 आयोग र एउटा समिति गठन भइसकेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले आयोगको 7 समिति बनाएपछि यो संख्या 17 पुगेको छ, तर न सुकुम्बासीको समस्या हल भएको छ, न त अव्यवस्थित बसोबासको समस्या नै सुल्झिएको छ। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी गरेर झण्डै 12 लाख परिवार छन्, जससँग 50 लाख भन्दा बढ़ी जनसंख्या प्रत्यक्ष जोड़िएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
0: नवयुवा आन्दोलनको बेला सरकारी कार्यालयसँगै जलेका राष्ट्रिय परिचय पत्र पुनः बनाउन सरकारले सेवाग्राहीलाई जरिवाना तिराएको छ। आफ्नो सम्पत्तिको सुरक्षा गर्न नसकेको सरकारको कारण सर्वसाधारणले प्रशासनिक झन्झट मात्रै बेहोर्नु परेको छैन, उल्टो 500 रूपियाँ जरिमाना पनि बुझाउनु परेको हो। भदौ 24 मोरङ जिल्ला प्रशासन कार्यालयमा आगजनी भएपछि राष्ट्रिय परिचय पत्रका कार्ड र डिजिटल विवरण नष्ट भएका थिए। प्रशासनले अहिले कार्ड लिन आउने नागरिकसँग फेरि नयाँ फोटो खिचाउने र 500 रूपियाँ असूल गर्ने गरेको छ, जबकि नागरिकको आफ्नै गल्तीका कारण पुनः कार्ड बनाउनु पर्दा मात्रै जरिवाना शुल्क लिने गरिन्थ्यो। नवयुवा आन्दोलनमा आगजनीको बेला क्षति भएपछि राष्ट्रिय परिचय पत्र पुनः बनाउँदा सेवागरेलाई 500 रूपियाँ शुल्क लागेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सूचना
9: यही जेठ 23 गते चौथो शनिबारको दिन
10: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
9: नशारोग विशेषज्ञ डाक्टर
10: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
11: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
9: सूचना यस नेपाल निर्माण व्यवसाय एकता समाज सुर्खेतको 24 र 25 साधारण सभा तथा 10 अधिवेशनको उद्घाटन समारोह यही जेठ 23 र 24 गते बिहान 8 बजे जिल्ला समन्वय समितिको कार्यालयको हलमा हुने सम्पूर्ण निर्माण व्यवसायहरूलाई अवगत नै छ। यदि कोही कसैलाई जानकारी नभएको खण्डमा यसै सूचनालाई आधार मानि उक्त कार्यक्रममा यहाँहरूको अनिवार्य उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। नेपाल निर्माण व्यवसाय एकता समाज वीरेन्द्र नगर सुर्खेत। सूचना
12: यही जेठ 23 गते शनिबारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
9: दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
12: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645, 98-481-313।
7: विभिन्न कानून तथा मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनले समेत हिरासतमा रहेका व्यक्तिको जीवन, स्वास्थ्य र सम्मानको अधिकार ग्यारेन्टी गरेका छन्। पक्राउ परेको वा थुनामा रहेका व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा उसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरिने छैन भनेर नेपालको संविधानमा मौलिक हक अन्तर्गत नै राखिएको छ। तर हिरासतमा र कारागारमा प्रत्येक वर्ष ज्यान गुमाउने त्रासदीपूर्ण तथ्याङ्कले नेपालका बन्दी गृहको सुरक्षामाथि गम्भीर प्रश्न जन्माएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्क अनुसार सन् 2021 देखि 2025 पाँच वर्षमा हिरासतभित्र मात्रै 21 थुनुवाको ज्यान गएको छ। यस्तै कारागारभित्र 275 कैदीबन्दीको ज्यान गएको छ। यो तथ्याङ्कले हिरासतमा वर्षमा औसत 4 र कारागारमा 55 भन्दा बढ़ीको ज्यान जाने गरेको देखाउँछ। हिरासतमा ज्यान जानु गम्भीर विषय हो, सामान्य ढंगले बुझ्नु हुँदैन, इन्सेकका सूचना अधिकारी कृष्ण गौतम भन्नुहुन्छ। त्यसैगरी एडभोकेसी फोरमका कार्यक्रम संयोजक कुमार थपलियाले ज्यान गुमाउने अधिकांश सीमान्तकृत समुदायका व्यक्ति रहेका बताउनुभयो। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
0: अब विदेशको खबर, अमेरिकी अन्तरिक्ष संस्था नासाले ब्लू ओरिजिनको विस्फोटबाट क्षतिग्रस्त प्रक्षेपण स्थल फेरि संचालनमा आउन सन् 2028 लाग्न सक्ने जनाएको छ। यसले कम्पनीको आउँदो अन्तरिक्ष अभियानसँगै नासाको चन्द्रमा अन्वेषण कार्यक्रमको समय तालिकामा समेत असर पार्न सक्ने चिन्ता बढ़ेको छ। न्यू ग्लेन ब्लू ओरिजिनको महत्वाकांक्षी ठूलो क्षमताको रकेट परियोजना हो। यसलाई व्यावसायिक उपग्रह प्रक्षेपण, चन्द्रमा अभियान तथा गहिरो अन्तरिक्ष अनुसन्धानका लागि प्रयोग गर्ने लक्ष्य राखिएको छ। त्यसैले प्रक्षेपण स्थल लामो समय बन्द हुँदा कम्पनीका व्यावसायिक योजना र प्रतिस्पर्धात्मक क्षमतामा असर पार्ने अनुमान गरिएको हो। गएको बिहिबार अमेरिकाको फ्लोरिडामा रहेको केप क्यारा भेरल अन्तरिक्ष केन्द्रमा ब्लू ओरिजिनको न्यू ग्लेन रकेटको इन्जिन परीक्षणको क्रममा शक्तिशाली विस्फोट भएको थियो। उडान अघि गरिने स्थिर इन्जिन परीक्षणका बेला भएको यो दुर्घटनाले प्रक्षेपण स्थलमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो केन्द्र अहिले न्यू ग्लेन रकेट प्रक्षेपण गर्न प्रयोग हुने ब्लू ओरिजिनको एकमात्र सक्रिय प्रक्षेपण स्थल भएकोले दुर्घटनाले कम्पनीको आउँदो योजनामा असर पार्ने देखिएको छ। नासाका प्रशासक जारेड आइज्याकम्याले क्षतिग्रस्त संरचनाको मरमत र पुननिर्माण जटिल हुने बताउँदै पुनः पुनर्स्थापनाको लागि सन् 2028 अर्थात दुई वर्षसम्म लाग्न सक्ने संकेत गर्नुभएको समाचार संस्था एपीले जनाएको छ।
7: अब केही खेल खबर। राष्ट्रिय खेलकूद परिषद राखेपको आयोजनामा 16 केन्द्रीय राष्ट्रपति रनिङ शील्ड खेलकूद प्रतियोगिता आजदेखि काठमाण्डमा शुरू हुँदैछ। प्रतियोगितामा 7 प्रदेशका 686 खेलाड़ी सहभागी हुँदैछन्। एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी 6 खेल विधामा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा कुल 66 स्वर्ण पदकका लागि खेलाड़ीहरूबीच प्रतिस्पर्धा हुनेछ। एथलेटिक्समा 26 तथा कराते, तेक्वान्दो र उसुमा समान 12-12 स्वर्ण पदकका लागि खेल हुनेछन्। भलिबल र कबड्डीमा समान 2-2 स्वर्ण पदक समावेश छन्। एथलेटिक्सका खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा हुनेछन्।
0: खेलकै अर्को खबरमा एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा कतारसँग खेल्दैछ। मलेसियामा चलिरहेको प्रतियोगिता अन्तर्गत समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समय अनुसार अहिले बिहान 7:15 शुरू हुनेछ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह डीमा कतार, भूटान र हङकङ छन्। नेपालले आफ्नो दोस्रो खेल भोलि भूटानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल आउँदो जेठ 23 गति हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 क्वार्टर फाइनल खेल जेठ 27 हुनेछ। त्यसपछि 29 सेमी फाइनलका खेल तथा जेठ 30 तेस्रो स्थानका लागि र फाइनल खेल हुनेछ। यो प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपका लागि छनौट हुनेछन्। अब केही खबर संक्षेपमा। प्रहरीले पक्राउ गरेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पर्सा जिल्ला अदालतमा 4,15,000 रूपियाँ धरौटी बुझाएर रिहा हुनुभएको छ। नागरिकता लेखत कृत्य सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीले हिजो उहाँलाई पक्राउ गरी अदालतको आदेश अनुसार धरौटी रकम बुझाएर हिजो साँझ नै रिहा हुनुभएको हो। पर्साको ठोरी गाउँपालिका 2 ठोरी जंगलबाट सिंहलाई प्रहरीले हिजो बिहान पक्राउ गरेको थियो।
7: राष्ट्रिय गौरवको सुनकोशी मरीन डाइभर्सन बहुद्देशीय आयोजनामा बाँध, विद्युत गृह लगायत सिभिल संरचना निर्माणको ठेक्का तोडिएको पटेल रमणजीवीको 1,20,00,000,000 बैंक जमानत राज्य कोषमा तानिएको छ। निर्माण कम्पनीले काम नगरेपछि तोडिएको ठेक्का प्रकरणमा कार्य सम्पादन जमानत सहित कुल 3,60,00,000,000 जफत गर्नुपर्नेछ। पहिलो चरणमा पेस्की भुक्तानको 1,20,00,00,000,000 बैंक जमानत सरकारी ढुकुटीमा ल्याइएको छ। सिंचाई विभागका महानिर्देशक मित्र बरालले कार्य सम्पादन जमानत पनि जफत गर्ने प्रक्रियामा रहेको बताउनुभयो। आजको नयाँ पत्रिकामा खबर छ।
0: विपक्षी राजनैतिक दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर हिजो पनि प्रतिनिधि सभाको बैठक अवरूद्ध गरेका छन्। विपक्षीहरूको निरन्तरको अवरोधपछि सभामुखले हिजोका लागि तय गरिएका सबै कार्यसूचीलाई हटाएर अर्को बैठक 25 बस्ने गरी स्थगित गर्नुभएको छ।
7: सन् 2026 मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र 1,02,626 विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यो संख्या सन् 2025 मेको तुलनामा 19% बढ़ी हो।
0: कहाया कैरनमा अब पालो उखानको
4: घोड़ा चम्केको र हात्ती लम्केको
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
4: नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार। राष्ट्रपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाह बीच भेटवार्ता।
0: आर्थिक विधेयक तेस्रो पटक संशोधन। करमा कतै राहत र कतै भार। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा।
4: मधेसका जिल्लामा पानीको संकट जटिल बन्दै पानीको अभावले खेतीपाती माछा पालन लगायतमा प्रभाव पर्दा जीवनयापन नै जोखिममा।
0: ब्लू ओरिजिनको प्रक्षेपण स्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता। प्रक्षेपण स्थल फेरि संचालनमा आउन 2 वर्ष लाग्न सक्ने।
4: र 16 केन्द्रीय राष्ट्रपति रनिङ सील्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाडौँमा। एसीसी महिला प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज कतारसँग खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन। दीपक गौतमले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। कार्टुन काम नगर्ने तर उत्कृष्ट हुने कर्मचारीसँग सम्बन्धित छ। यहाँ उत्कृष्ट कर्मचारीको पदक छ। एकजनाले पदक बोकेका छन् अनि पदक पाउने कर्मचारी कार्यालयमा भने मस्त निद्रामा छन्। उनलाई उठाउँदै पदक समातेकाले भन्दैछन्, उत्कृष्ट कार्य सम्पादनको अवार्ड ग्रहण गर्न उठ्नु सर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
13: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
14: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू। शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
13: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
14: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
12: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णालीका तीन जिल्लामा दादुरा देखियो, भारतबाट आएकाहरूमा संक्रमण देखिएको पुष्टि, आजदेखि खोप लगाइने।
1: कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत, आज प्रदेश सभामा सार्वजनिक हुने।
0: वीरेन्द्रनगर नगरपालिकाले कर्णालीका बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने, नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत बीच सम्झौता।
1: र मेयरका फुटबलमा सुर्खेतको सिन्ता र पञ्चोपुरी पनि सेमी फाइनलमा प्रवेश, सल्यानको बनगाड र कालीकोट बाहिरिए। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, संवाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णालीका तीन जिल्लामा दादुराको संक्रमण देखिएको छ। सुर्खेत, कालीकोट र जाजोकोटमा दादुराका बिरामीहरू भेटिएका हुन्। तीन जिल्लामा दादुराका बिरामीहरू देखिएपछि त्यसको उपचार, खोप लगायतका कामहरू थालिएको छ। भारतबाट आएका र विगतमा खोपबाट वञ्चित भएकामा दादुरा देखा परेको जनाएको छ। सुर्खेतमा 3 जनामा, जाजोकोटमा 4 जना र कालीकोटमा 4 जनामा दादुरा देखिएको हो। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले गुर्बाकोट नगरपालिका 9 बोटेचौर नजिकमा बसोबास गर्ने ज्वरोका बिरामीको रगत परीक्षणका लागि पठाइएकोमा पाँचवटा नमूनामा 3 जनामा दादुरा पुष्टि भएको जनाएको छ। अरू पनि नमूना पठाइएकोमा पोजिटिभ देखिएपछि बिरामीलाई घरमै आइसोलेसनमा राखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य निरीक्षक घनन्त बहादुर बुढाले बताउनु भएको छ। गुर्बाकोटमा दादुरा देखा परेकोमा 1 जना 10 महिनाका, 2 वर्षका र 15 वर्षका बालक रहेका छन्। उहाँका अनुसार उनीहरू विगतमा खोपबाट वञ्चित भएको पाइएको छ। रोजगारीका लागि भारत जाने गर्दा खोपबाट छुटेको भन्दै वरिष्ठ जनस्वास्थ्य निरीक्षक बुढाले अहिले उनीहरूलाई घरमै आइसोलेसनमा राखिएको बताउनु भएको छ। यस्तै आज र भोलि गुर्बाकोटमा रहेका करिब 1300 बढ़ी 15 वर्ष मुनिका बालबालिकालाई दादुरा खोप लगाउने तयारी भइरहेको उहाँको भनाइ छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करूणा भट्टराईले विगतमा खोप लगाउन छुटेकालाई पनि यसपटक खोप लगाइने बताउनुभयो। उता जाजोकोट र कालीकोटमा पनि दादुराका बिरामी फेला परेका छन्। जाजोकोटमा 4 जना र कालीकोटमा 4 जनामा दादुरा देखा परेको छ।
1: यसैबीच प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दादुरा देखा परेका जिल्लामा सम्बन्धित स्वास्थ्य कार्यालयका फोकल पर्सन मार्फत खटाएर त्यहाँको अवस्था बुझिरहेको बताएको छ। निमित्त निर्देशक मान कुमारी गुरूङले सम्बन्धित ठाउँमा स्वास्थ्य कर्मी र खोप पठाउने कार्य भइरहेको बताउँदै थप फैलिन नदिन सतर्कता र सचेतना थालिएको बताउनुभयो। उहाँले सुर्खेत, कालीकोट र जाजरकोटमा देखिएका दादुराका बिरामी भारतबाट आएका रहेको बताउनु भएको छ। जाजरकोटको भेरी नगरपालिका 11, कालीकोटको खाडाचक्र नगरपालिका 11मा दादुराका बिरामीहरू देखिएको हुँदा खोप लगाउने तयारी भइरहेको छ। जाजरकोटमा 4000 जना र कालीकोटमा 500 जना बाल बालिकालाई खोप लगाउने तयारी छ। भारत जाँदा खोप लगाउन छुटेको हुँदा फर्किने क्रममा दादुराको मात्रा नभएर अन्य रोगबाट पनि प्रभावित बन्ने गरेको पाइएको उहाँको भनाइ छ। सन् 2026 भित्र दादुरा रोग निवारण गर्ने सरकारको लक्ष्य छ, तर विभिन्न जिल्लामा पुनः दादुरा रोग देखिएपछि रोग निवारणमा चुनौती थपिएको छ। यसैबीच जिल्ला खोप समन्वय समितिका संयोजक एवं सुर्खेतका जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले दादुरा देखिएको स्थानमा तत्काल खोप पठाइ नियन्त्रणमा ल्याउन सुझाव दिनुभएको छ। उहाँले खोप लगाउन छुटेका नै प्रभावित भएको हुँदा विगतमा छुटेकाहरूलाई पनि यसपटक खोप लगाउन आग्रह गर्नुभयो।
0: यसै सन्दर्भमा हामीले जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य निरीक्षक घनबहादुर बुढालाई सुर्खेतको गुर्बाकोटमा देखिएको दादुराको अवस्था कस्तो छ भनेर सोधेका छौं।
2: के हो भन्दाखेरि अब सुर्खेत जिल्ला लगायत कालीकोट र जाजरकोटमा पनि देखिएको छ। त्यो लगायत हाम्रो सुर्खेत जिल्लामा 13 गते मात्र इण्डियाबाट आएको जुन एउटा त्यहाँको दलित बस्ती थियो, वादी समुदाय, त्यहाँ देखिएको छ। र इण्डियाबाट उनीहरू आउँदाखेरि इण्डियाले पनि इण्डियामा पनि खोप नलगाएको र यहाँ तिनीहरूको कार्डहरू हेर्दा, तिनीहरूको रेकर्ड हेर्दाखेरि यहाँ पनि खोप नलगाएको देख्दाखेरि वैशाख 7 गते उनीहरू इण्डियाबाट आएछन् र 13 गते हामीले ज्वरो आएर अनि त्यो ऱ्यासेज हल्का बिमिराहरू आइसकेपछि ती बच्चाहरूको हामी यहाँबाट डब्ल्यूएचओ टिम, हामी पालिका स्वास्थ्य शाखा लगायतका टिमहरू गएर हामीले ती 7 जनाको सिम्पल ल्याएर माथि केन्द्रीय प्रयोगशालामा राष्ट्रीय प्रयोगशाला टेगुङमा पठाइसकेपछि तीनजनाको पाँचजना पठाएको मध्ये तीनजनाको पोजिटिभ भइसकेपछि हामीले तुरन्तै भोलिपल्ट गएर त्यहाँ हामीले त्यहाँका समुदायलाई त्यहाँका सबै जनप्रतिनिधिलाई बोलाएर र त्यहाँ प्रभावित बस्ती अब त्यो बादी समुदायलाई बोलाएर हामीले त्यहाँ गएर जनचेतनाका कामहरूदेखि लिएर अब आइसोलेसनदेखि लिएर सबै खोपका कुराहरू गर्यौं र हामीले अब जिल्ला खोप समन्वय समितिको बैठक पनि आज 19 गते आज सञ्चालन हुँदैछ। त्यस्तै गरेर हामीले पालिका स्तरीय खोप समन्वय समितिको बैठक पनि 20 गते राखेका छौं। त्यस्तै गरेर हामीले खोप तथा खोप सामग्री ढुवानी पनि आजै खोप जिल्लाबाट त्यहाँ दादुराको खोप त्यहाँ गइसक्छ र खोप दिने स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेवीका सबैलाई अभिमुखीकरण पनि हामीले 20 गते भित्रै राखेर हामीले 21 गतेबाटै हामीले त्यहाँ 6 महिनादेखि 15 वर्षका सम्पूर्ण बालबालिकाहरूलाई खोप दादुराको खोप दिँदैछौ। हामीले अब अहिले पनि अब त्यो बस्तीभन्दा बाहिर कुनै पनि संक्रमण फैलिएको छैन, सीमित 7 घरहरूमा मात्रै संक्रमण फैलिएको छ र बाहिर कुनै पनि ठाउँमा छैन र सबैलाई सचेत गराइएको छ।
1: यो त्यहाँ यस्तो खालको समस्या छ भनेर चाहिँ कसरी पहिचान भयो?
2: यो अब त्यहाँ स्वास्थ्य शाखाबाटै खबर आएपछि हामी गएका थियौँ र ती बस्तीहरूमा हल्का पहिलेदेखि पनि ज्वरो आइराख्ने अब कुपोषणवाला बच्चाहरू पनि थिए र इण्डियाबाट आएको र इण्डियाबाट उनीहरूले कुनै पनि खोप नलगाएको इण्डियामा र यहाँ आइसकेपछि पनि उनीहरूलाई ज्वरो आइसकेपछि बिमार देखिएपछि हामीले त्यो खबर पालिकाबाट पाइसकेपछि तुरन्तै हामी गएर त्यहाँबाट सेम्पल ल्याइसकेपछि सेम्पल काठमाडौँ पठाइसकेपछि रक्त नमुना काठमाडौँ पठाइसकेपछि बल्ल पोजिटिभ देखिसकेपछि त्यसरी खोप पनि नलगाएको बालबालिकाहरू छन् र खोपै नलगाएकोलाई मात्रै यो दादुरा देखिएको छ।
1: अब जस्तो त्यो गुरुबाकोट वडा नम्बर 9 जो 6 महिनादेखि 15 वर्षसम्मका बाल बालिकालाई यहाँले खोप दिने कुरा गर्नुभयो, जो चाहिँ योभन्दा पहिला पनि खोप लगाइसकेकालाई पनि दिने हो कि सीमितलाई दिने के गर्नु भएको छ?
2: अब यसमा के हुन्छ भने हामी अब त्यो लक्षित वर्ग भनेको हामी करिब करिब 1500 बाल बालिकाहरूलाई 6 महिनादेखि 15 वर्षसम्मका बाल बालिकाहरूलाई करिब करिब 1500 1800 बाल बालिकाहरूलाई हामीले 20, 21, 22 गते खोप दिँदैछौ र यो अभियानमा के हुन्छ भने हाम्रो आउटब्रेक हिस्टोरियन इम्युनाइजेसन सिस्टममा के हुन्छ भने हामीले पहिला अभियानमा लगाएको अथवा नियमितमा लगाएको खोप लगाएको छ भने पनि हामी ती बालबालिकाहरूलाई सम्पूर्णलाई खोप दिन्छौँ अभियानको रूपमा।
1: यो जस्तो दादुरा छ भन्ने एउटा सामान्य नागरिकले कसरी थाहा पाउँछ कि लक्षणहरू त्यस्ता केही?
2: एकदम हामीले बुझ्नुपर्ने के छ भने यसमा ठूलो कुनै केही पनि छैन। यदि बच्चालाई ज्वरो आएर ज्वरा सँगसँगै अब बिमिरा शरीरमा बिमिराहरू अथवा ऱ्यास हुन्छ, ज्वरो र ऱ्यास आउन बित्तिकै हामीले नजिकको स्वास्थ्य संस्थामा अथवा हस्पिटलमा गएर हामीले तुरन्तै सम्पर्क गर्नुपर्ने हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य निरीक्षक घनबहादुर बुढा भेरी खबरसँग कुराकानी गर्दै।
0: कुराकानीपछि भेरी खबरमा अब बाँकी खबर। कर्णाली प्रदेश सरकारको मन्त्री परिषद बैठकले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृति दिएको छ। मन्त्री परिषदको बैठकले आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम स्वीकृत गर्दै आज बस्ने प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको हो। सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ। प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट आज 2:03 प्रदेशसभामा प्रस्तुत हुने बताउनु भएको छ। यस्तै बैठकले सशस्त्र संघर्ष जनआन्दोलन तथा प्रदेश प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरण गर्न आवश्यक बजेट निकास गर्ने निर्णय पनि गरेको छ। निर्णय अनुसार घाइते व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता उपलब्ध गराउन 4,74,72,000 रूपियाँ बराबरको रकम मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत सम्बन्धित स्थानीय तहलाई अख्तियारी प्रदान गरिने भएको छ। प्रदेश सरकारले रकम सम्बन्धित स्थानीय तह मार्फत वितरण गर्नेछ भने आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई राहत तथा सम्मान स्वरूप जीवन निर्वाहमा सहयोग पुर्याउने जनाइएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
3: लौ न, के भो बाबुलाई?
4: होइन, किन आतिनु भएको छ दिदी? के भो बाबुलाई?
3: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
5: अया अया, टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिमिरी भएको छ, के भयो होला दाई?
4: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
5: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
4: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
5: ए, त्यसलाई विषादी भन्छन् र दाई?
4: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो मोहनी पासो एनपीभी तथा मेट्राइजियम ट्राइक्रोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
6: विषादी विष हुन् औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
7: सूचना
8: विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिबारको दिन यस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
7: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चायपोतो डन्डीफोर चिलाउने दाद पूरा शरीर चिलाउने मुसा छालामा मासु पलाएको गाँठा गुठी दुबी छालामा बिबिरा आउने छालाको एलर्जी कुष्ठरोग फंगल इन्फेक्सन छाला पाक्ने नङको कुनै पनि रोग बच्चाको छालाको समस्या कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या यौन अङ्गमा घाउ आउने सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या छाला कपाल नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
8: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148।
7: सूचना
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
7: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
9: छुट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।

0: पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
2: रेडियो भेरी एफएम।
3: तपाईं अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीका तीन जिल्लामा दादुरा देखियो। सुर्खेत, कालीकोट र जाजरकोटमा दादुराका बिरामी पुष्टि, खोप अभियान सञ्चालन गरिने। कर्णाली सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभामा सार्वजनिक हुने। नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कर्णाली प्रदेशका बिरामीलाई लक्षित गर्दै विरेन्द्रनगर नगरपालिकाले निशुल्क रगत उपलब्ध गराउने भएको छ। नगरपालिकाको आर्थिक सहयोगमा अब कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेत तथा अन्य स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीले आवश्यक रगत निशुल्क प्राप्त गर्ने भएका छन्। आर्थिक वर्ष 2082-83 नीति कार्यक्रम तथा बजेट मार्फत विनियोजन गरिएको रकमबाट विरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत बीच सम्झौता भएको हो। सम्झौता अनुसार जिल्ला रेडक्रस शाखा सुर्खेतद्वारा संचालित ब्लड बैंक मार्फत बिरामीलाई निशुल्क रगत उपलब्ध गराइने भएको हो। सम्झौता पत्रमा विरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका सभापति रामलाल आचार्यले हस्ताक्षर गर्नुभएको छ। सम्झौता कार्यक्रममा नगर प्रमुख ढकालले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि नागरिकहरू उपचारबाट वञ्चित हुन नहुने बताउनु भएको छ। उहाँले रगत अभावकै कारण बिरामी र उनका परिवारले भोग्नुपर्ने पीड़ा कम गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका सभापति रामलाल आचार्यले सम्झौतापछि ब्लड बैंक मार्फत सेवा प्रभावकारी रूपमा सञ्चालन गरिने बताउँदै आवश्यक रगतको उपलब्धता सुनिश्चित गर्न रक्तदान अभियानलाई समेत थप सशक्त बनाइने बताउनु भएको छ।
3: सल्यानका विभिन्न ठाउँमा 8 थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले बताएको छ। बनगाड कुपिन्ड नगरपालिका 12 चौर स्थित सिद्ध गुफा सामुदायिक वनबाट 3, बस्न्यौरा सामुदायिक वनबाट 3 र त्रिवेणी गाउँपालिका 5 डाँडासल्ली सामुदायिक वनबाट 2 गरी 8 थान भरुवा बन्दुक बरामद गरेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवराज भट्टराईले बन्दुक वन्यजन्तु चोरी शिकारी गर्नका लागि लुकाएको हुन सक्ने बताउनुभयो। पछिल्लो एक हप्तामा यी भरुवा बन्दुकहरू बरामद गरिएको हो।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको पद तत्कालका लागि जोगिएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका 9 सांसद मध्ये डम्बरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो। महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तन भन्दा कंग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताउनुभयो। शाहलाई दलको नेताबाट हटाउन नेपाली कंग्रेसका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। प्रदेशसभा सदस्य दिवान सिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो।
3: सुर्खेत प्रहरीले विरेन्द्रनगरबाट लागू औषध सहित 2 भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको श्रीवस्ती घर भएका अन्दाजी 23 वर्षका त्रिपुरारी लाल र बहराइच नानपाराका 56 वर्षका दिलीप कुमार सिंह रहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरीकारले सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले उनीहरू विरेन्द्रनगर नगरपालिका 3 कोठा भाड़ा गरी बस्दै आएको खुलेको छ। विरेन्द्रनगरको गण्डकी लाइनमा उनीहरू लागू औषध कारोबार गरिरहेको भन्ने सूचनापछि प्रहरी त्यहाँ पुगेको हो। शंकास्पद अवस्थामा फेला परेका उनीहरूको शरीर तथा डेढ़ा कोठा खान तलासी गर्दा शुद्ध 7 950 मिलीग्राम लागू औषध ब्राउन सुगर फेला परेको बोहराले बताउनुभयो। उनीहरू विरूद्ध थप अनुसन्धान भइरहेको उहाँको भनाइ रहेको छ।
1: रूकुम पश्चिममा 10 अफिम सहित 4 पक्राउ परेका छन्। जाजरकोट नलगार नगरपालिका 3 कैनाका अन्दाजी 28 वर्षीय खड्कपन, 30 वर्षीय बृहस्पति पुन थापा, बाँकेको कोहलपुर नगरपालिका 2 शान्तिनगरका 36 वर्षीय रामबहादुर सार्की र 18 वर्षीय सूरज विक पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी निरीक्षक हरि प्रसाद पुनले उनीहरूलाई 8 बिस्कोट नगरपालिका 14 छेपारेबाट नियन्त्रणमा लिएको बताउनुभयो। उनीहरूको साथबाट 10 केजी 160 ग्राम अफिम बरामद भएको छ। जाजरकोटको कालीमाटीबाट नेपालगंजतर्फ हिँडेको लुम्बिनी प्रदेश 2X5115 नम्बरको फोर्स गाड़ी चेक जाँच गर्ने क्रममा गाड़ीको पछाडि डिक्कीमा बेसारको बोराभित्र अफिम

0: La pared cojo.
1: धेरै खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
2: के तपाईँ एसएई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
2: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
2: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
3: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185334017, 0185362375। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाउस सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ।
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858656455।
3: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
3: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 9848303390, 9585151560 र 9481556499।
4: रेडियो भेरी एफएम।
2: तपाई अहिले सबैको मन सुने रेडियोमा रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तीन दिन हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। आज पनि देशका विभिन्न ठाउँमा तातो हावा चल्ने सम्भावना कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। विशेष गरेर मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव अझै पनि रहने बताइएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुग्ने अनुमान छ। दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रका आकाश खुल्ला रहने, घाम चर्किलो र हावाको बहाव समेत बढ़ने भएकाले अत्याधिक गर्मीको अनुमान गरिएको छ। मधेस प्रदेशका विभिन्न जिल्लामा अत्याधिक गर्मी हुने बताइएको छ। यता पहाड़ी र हिमाली भूभागमा भने हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातमा पनि सम्भावना छ। अत्याधिक गर्मीको बेला लामो समयमा घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र रिंगटा लाग्ने समस्या हुने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अपील गरेको छ।
5: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। रूसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा 14 जनाको ज्यान गएको छ। रूसी क्षेपास्त्र र ड्रोन आक्रमणमा ड्युनी प्रोमा 9 र राजधानी किएवमा 5 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। पछिल्ला महिनाहरूमा रूसले गरेको सबैभन्दा ठूलो आक्रमण मध्येको यो एक हो। राबर आवासीय विद्यालयका भवनमा भएका आक्रमणमा बालबालिका सहित धेरै मानिस घाइते भएको खबरमा उल्लेख छ। यद्यपि घाइतेको संख्या भने सार्वजनिक भएको छैन। एक गएको महिना रूसी कब्जामा रहेका लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा 21 जनाको ज्यान गएको थियो। यो आक्रमणको प्रतिक्रिया स्वरूप रूसले गएको हप्ता युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो।
2: सुर्खेतको वीरेन्द्रनगरमा जारी मेयर कप फुटबल प्रतियोगितामा सिम्ता र पञ्चपुरीले सेमी फाइनलमा स्थान पक्का गरेका छन्। सुर्खेत रंगशालामा भएको अन्तिम क्वार्टर फाइनलमा सिम्ताले कालीकोटलाई 4-1 गोल अन्तरले हराउँदै सेमी फाइनलमा ठाउँ पक्का गरेको हो। यसै गरेर तेस्रो क्वार्टर फाइनलमा पञ्चपुरीले बनगाड कुपिन्ने नगरपालिका विरूद्ध 7-2 को फराकिलो जीत दर्ता गर्दै अन्तिम चारमा ठाउँ बनाएको छ। यसअघि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका पनि सेमी फाइनलमा प्रवेश गरिसकेको छ। कर्णाली प्रदेश फुटबल संघको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा कर्णालीका केही जिल्ला र पालिका गरी 13 टोलीले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले 4,00,000 र उपविजेताले 2,00,000 रूपियाँ पुरस्कार पाउने भएका छन्।
5: सात महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले साबिक विजेता बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको समवीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समय एको विजेता बनेको छ भने बंगलादेश समय बीको उपविजेता बनेको छ। समय एबाट अघि नेपाल समय विजेता र भूटान समय उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ।
2: खेलकै अर्को प्रसंगमा एसएससी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेल कतारसँग खेल्दैछ। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत समूह डीमा रहेको नेपाल र कतार बीच खेल नेपाली समयअनुसार आज बिहान 7:15 शुरू हुनेछ। महिला टी ट्वेन्टी एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसएससी महिला प्रिमियर कपमा कुल 18 टोलीले सहभागिता जनाउँदैछन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ रहेका छन्। नेपालले आफ्नो दोस्रो खेल भोलि भूटानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल आउँदो जेठ 23 गते हङकङसँग खेल्ने तालिका रहेको छ। प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। चारवटै क्वार्टर फाइनलका खेल जेठ 27 गते हुनेछ। त्यसपछि जेठ 29 गते सेमी फाइनलका खेल तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना हुने भएको छ। यस प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपका लागि छनौट हुने भएका छन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
5: कर्णालीका 3 जिल्लामा दादुरा देखियो। भारतबाट आएकाहरूमा संक्रमण देखिएको पुष्टि। आजदेखि खोप लगाइने।
2: कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत। आज प्रदेश सभामा सार्वजनिक गरिने।
5: वीरेन्द्रनगर नगरपालिकाले कर्णालीका बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने। नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत बीच सम्झौता।
2: र मेयर कप फुटबलमा सुर्खेतको सिन्ता र पञ्चपुरी पनि सेमी फाइनलमा प्रवेश। सल्यानको बनगाड र कालीकोट बाहिरिए। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइटमा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विसी विदा हुन्छौ। नमस्ते।
6: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
8: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
8: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन, भुटुवा लेग पिस, ललिपप, मटन, तास,

0: अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हातखुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
0: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा, सुर्खेत। सूचना
2: यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौं।
0: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी, विद्यालयमा सचेतनामूलक कार्यक्रम, जैविक विषादी तथा सामग्री वितरण, स्कूल शिक्षा कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, विषादी विष हुन् औषधि होइनन्, रासायनिक विषादीको विकल्पहरू रोजौं, आफू र पर्यावरण जोगाउ, विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौं। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईवर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715। सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसायोग्य गन्तव्य बनेको छ।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
0: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
1: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
0: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 9858303005, 9848091037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
4: डढिलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको

0: संरक्षण गरौं, वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं, अग्निरेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
3: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
4: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै ग्यामेन्टहरूको शल्यक्रिया सेवा,
3: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
4: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
3: एचसीआरसी अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
4: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
5: Radio Bheri FM।

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
3: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
4: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
4: झाडा पखाला,
3: डाभिरा,
4: पोलियो,
3: कुपोषण,
4: एनिमिया,
3: मम्स,
4: दम,
3: टाइफाइड
4: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
4: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: जय नेपाल सत्य सेवा सुरक्षा नामक कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 6 मंगलगढ़ी चोक स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते भएका छन्। गैराती 12:20 को समय में बजारदेखि गण्डकी लाइन तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-003 P2873 नंबर को मोटरसाइकल अनियन्त्रित भई सड़क में पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटना में घाइते भएका मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 3 बस्ने वर्ष 49 का रुद्र काबले घाइते भएका हुन्। घाइतेको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 89 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 89 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। ४५ स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3,421 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 45 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3,421 जना चालक, सहचालक र सर्वसाधनहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सड़कमा ट्राफिक नियमको पालना गरौं। सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं। दायाँ बायाँ मोड्दा समयमै साइडलाइटको प्रयोग गरौं। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैं साथमा लिएर हिँड्ने गरौं। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउं। मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फित्ता समेत बाँध्ने गरौं। घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: आई पुग्यो। आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउण्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98580405119 र 98580517115।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इन्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6, बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
5: जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डियानै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
6: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको सञ्चार। के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
10: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तडपटी। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031।
10: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
11: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पीड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पीड को अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
12: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।

नमस्कार। आजको किताब चर्चामा म एउटा मलाई धेरै दिनदेखि चर्चा गर्न मन लागेको धेरै पुरानो किताब हर्मन हेसको सिद्धार्थ लिएर आएको छु यहाँसँग चर्चा गर्नको निम्ति। सबभन्दा पहिले आज म हर्मन हेसको थिएँ र उनीले यो किताब किन लेखे र यसको पृष्ठभूमि कुरा गर्छु। त्यसपछि आज मैले सदाभन्दा यो किताबलाई यस किताबमा के छ, खण्डहरू के छन्, पात्रहरू के छन् त्यसको चर्चा गर्छु। त्यसपछि मैले समष्टि रूपमा पुस्तकबाट मैले के लिएँ र अरू पाठकले के लिन सक्छन् भन्ने कुराहरूको चर्चा गर्नेछु। हर्मन हेस एउटा जर्मन लेखक हुन् जसको जन्म 1877 जर्मनीमा भएको थियो, बाजेल एरियामा, नर्थ जर्मनीमा। पछि प्रकारान्तरले विभिन्न कारणले उनी स्विजरल्याण्ड मुभ भए, अथवा स्विजरल्याण्ड गए र त्यहाँ उनले पुस्तक पसल सञ्चालन गरे। पुस्तकप्रतिको प्रेम र सानै उमेरमा 20 वर्षको उमेरदेखि उनको लेखनी सुरु हुन्छ। उनले किताब लेख्न थालेको चाहिँ पहिलो पटक किताब लेख्न थालेको चाहिँ 1904 हो र पहिलो पुस्तक चाहिँ 1920 गर्यो। 1920 युरोपको इतिहासमा अलि महत्वपूर्ण समय छ। किन के हो भने नाजी जर्मनीको उदयको पूर्वाभ्यास भइरहेको थियो। जर्मनीमा एक किसिमको राजनीतिक असन्तुलन थियो र त्यसै समयमा हामी के देख्छौं भने पश्चिम मुलुकहरूमा पूर्वीय दर्शनको बारेमा, किनभने युरोपमा एक किसिमको क्राइसिस आइरहेको थियो कि लोकतन्त्र के हो, मानव अधिकारहरू के हुन्। प्रथम विश्वयुद्ध भर्खर सकिएको थियो 1915 आसपासमा, लिग अफ नेसन फेल भएको थियो र वार अथवा युद्ध र युद्धपछिको त्रासदी को बारेमा निकै चिन्ता र आध्यात्मिकताको खोजी थियो। त्यस सन्दर्भमा युवा हर्मन हेसमा पनि युद्धको विभीषिका, जीवनको प्रतिको दृष्टिकोण, दर्शनका बारेमा चिन्ता हुनु स्वाभाविकै थियो। त्यो भन्दा पनि उनको बुवा आमा भारतमा धेरै समयदेखि मिशनरी शिक्षामा प्रचार प्रसारमा बसेका थिए र हर्मन हेससँग भारतको कुनै न कुनै किसिमको, यस भारतवर्षको कुनै न कुनै किसिमको सम्बन्ध थियो र उनी 1920 भारत आउँछन् र करिब करिब 1 वर्ष जति उनी भारत यात्रामा बिताउँछन् र उनको खोजी थियो कि पूर्वीय दर्शनमा के छ, मानिसको जीवनलाई कसरी हेर्नुपर्छ भन्ने दृष्टिकोणबाट थियो, अथवा एउटा सेल्फ डिस्कभरी, आफैलाई खोज्ने एउटा प्रयास हर्मन हेसको थियो। त्यसको निम्ति उनले कथा बुन्छन् सिद्धार्थमा। यो कथा कस्तो छ भने कि अलिकति कथाको कुरा गरौं। सिद्धार्थ नाउँ पनि हामीले सुनिआएकै, गौतम बुद्धको बाल्यकालको नाउँ, जब उनी बुद्ध हुनुभन्दा अगाडि राजा सुद्योधनको छोरा हुँदाखेरि उनको नाउँ सिद्धार्थ थियो र यो किताबको पात्र मेन प्रोटागोनिस्ट पनि सिद्धार्थ छ। फरक यति छ कि त्यो सिद्धार्थले पनि, यो सिद्धार्थ किताबको सिद्धार्थले पनि मुक्ति र चाहिँ जीवन के हो, जीवनलाई कसरी हेर्ने, समाजलाई कसरी हेर्ने भन्ने खोजी गर्छ भने हामीले मानिआएको गौतम बुद्धको खोजी पनि, मान्छे किन बुढो हुन्छ, मान्छे किन दुखी हुन्छ, यो सांसारिक मोह मायाबाट कसरी उन्मुक्ति हुन्छ, उन्मुक्ति र चाहिँ बेसिकली लिबरेशन, निर्माणको खोजी छ। कता कता झट्ट हेर्दाखेरि जस्ताको तस्तै हुबहु सिद्धार्थको जीवनीलाई, जो कपिल वस्तुमा जन्मे त्यो सिद्धार्थको जीवनीकै कथा हो कि जस्तो लाग्छ, तर होइन। हर्मन हेसको सिद्धार्थ एउटा लौकिक पुरूष हो जो चाहिँ विभिन्न अन्तर्विरोधबाट गुज्रेको छ र खोजिरहेको छ र यो पढ्दै गर्दा कता लाग्छ कि कतै ओभरल्यापिङ पनि हुन्छ। त्यो के हुन्छ भन्दाखेरि हर्मन हेसको सिद्धार्थ र हामीले जानेको गौतम बुद्ध सिद्धार्थ हुँदाखेरिको खोजीको प्रक्रिया एउटै हो कि जस्तो पनि लाग्छ। तर के छ भने यसमा धेरै हर्मन हेसले विभिन्न चरित्रहरू लिएर आएर सिद्धार्थको जीवनको खोजीलाई, निरन्तरता जुन छ, जीवनको निरन्तरता जुन छ, यसमा आरोह अवरोह छ, त्यसको खोजीलाई प्रस्तुत गर्छन्। किताबको भित्रको सेक्सन चाहिँ एकदम सानो किताब छ, करिब करिब यति सानो किताब छ
जसको चाहिँ सयौं संस्करणहरू विश्वभरि नै फैलिएको छ। टोटल किताब करिब करिब 120-125 पेजको छ, यो पेङ्गुइनबाट छापिएको किताब छ र हरेक कुनै पब्लिसरको खोज्नुभयो भने बजारमा तपाईँले यो किताब पाउनुहुन्छ। सिद्धार्थको हार्ड कभर पाउनुहुन्छ, सफ्ट कभर पाउनुहुन्छ, विभिन्न एडिसन पाउनुहुन्छ। मसँग भएको किताब चाहिँ यो चाहिँ तपाईँको 1922 छापिएको संस्करणको नयाँ भर्जन हो, जसमा चाहिँ बडा रमाइलो छ। पाउलो कोएलले इन्ट्रोडक्सन पनि लेखेका छन् यो किताबमा, यसकारण सर्वाधिक उपलब्ध हुने किताब हो। र यो किताबको बारेमा यसको गुह्य कुराहरू, गुह्य भनेको यसबाट पढेको कुरा हरेक मान्छेले, जसरी बुद्धलाई भनिन्छ कि निर्वाणको खोजीमा, शान्तिको खोजीमा भौतारिँदै हरेक किसिमको अनुभवबाट गुज्रिँदै गएर जब बुद्धले बुद्धत्व प्राप्त गरे, भनिन्छ कि हरेक मान्छेमा बुद्ध हुने क्षमता छ होइन। तर प्रश्न उठ्छ कि जब बुद्धले सारनाथमा बोधिसत्व प्राप्त गरे, त्यसपछि उहाँलाई अरूले सोधे कि यो बोधिसत्व प्राप्त गर्नु भनेको त नितान्त वैयक्तिक कुरा हो, व्यक्तिगत कुरा हो, कोही मान्छे बुद्ध हुन सक्ने सम्भावना छ भन्दा भन्दै, किनभने सिद्धार्थ त बुद्ध भए भन्दा भन्दै, त्यसको यत्न के हो, उपाय के हो भनेपछि बल्ल बुद्धले के भन्छन् भने, उसो भने यसको यत्न खोज्नको निम्ति हामीले म चाहिँ तिमीहरू 10 शिष्यहरूलाई मैले यो काममा खटाउँछु र यसरी भनेपछि बुद्धत्वको खोजी अनुभव हो, बुद्धत्वको खोजी आफूभित्रको गहराईलाई बुझ्नु हो, बुद्धत्वको खोजी सेल्फ अवेनिकनिङ अथवा आफ्नो आत्मालाई शरीरलाई एकाकार बनाएर प्रकृतिसँग समाहित गर्नु हो भन्ने हो भने हरेकमा त्यो सम्भावना छ भन्दा भन्दै पनि किन अहिलेसम्म एउटै मात्र बुद्ध भए होइन प्रश्न उठ्छ। बुद्धले पनि बुद्धत्वको खोजीको निम्ति सर्वसाधारणलाई इन्करेज गर्न अथवा प्रोत्साहित गर्नको निम्ति 10 शिष्यहरू मार्फत जो चाहिँ संसारको विभिन्न कुनाहरूमा गए, त्यही भएर भनिन्छ कि पहिला बुद्धम शरणम गच्छामी, पहिले आफैमा शरण पर, त्यसपछि संगम शरणम गच्छामी, संग भनेको ग्रुप हो, समूह हो, समूहमा जाने, त्यसपछि धम्मम शरणम गच्छामी, अन्त्यमा धर्ममा शरण पर्ने हो। होइन यो तीनटाको सम्बन्ध हामीले पुछौं। यो किताबमा पनि एउटा क्यारेक्टर जो सिद्धार्थ हो, जो बाहुनको छोरो छ, अब उतापट्टि चाहिँ राजाको छोरो छ, यहाँ बाहुनको छोरो छ यो क्यारेक्टरमा, किनभने पूर्वीय दर्शनमा सायद हर्मन हेर्सलाई लाग्यो होला, कहीँ लेखिएको त छैन, तर मैले पढ्दाखेरि त्यो किन ब्राह्मण चरित्रलाई लियो भन्दाखेरि, ब्राह्मण समाजको, त्यो बेलाको समाजको अथवा अहिले पनि जातीय दृष्टिकोणमा श्रेष्ठ मानिन्छ, ज्ञानको दृष्टिकोणमा बलियो मानिन्छ, त्यही भएर ब्राह्मणलाई उनले सोझेको, जो ज्ञानको शिखर छ, कर्मको निम्ति पनि नपढी उसलाई सुखै छैन होइन, त्यो किसिमको चरित्र छ। तर के छ भने ब्राह्मण भएको हुनाले अहिले हाम्रो जातीय व्यवस्थामा पनि केही हदसम्म सम्पन्न पनि छ आर्थिक रूपमा, र राम्रो शिक्षा दीक्षा पनि पाएको छ, तर पण्डितहरूबाट उसले शिक्षा पनि लिन्छ यो किताबको सिद्धार्थले, तर ऊ सन्तुष्ट छैन, सन्तुष्ट छैन, उसले हामीले पढ्दै आएको बुद्धको जस्तै उसमा पनि जिज्ञासा उठ्छ कि मान्छे किन मर्छ, कि मान्छे किन जन्मन्छ, यो सुख के हो, दुःख के हो, जरा भनेको रोग, मृत्यु र भयबाट मान्छे किन आक्रान्त छ भन्ने उसलाई लागिरहन्छ। र उसको एउटा साथी छ गोविन्द भन्ने, यो किताबमा गोविन्दबाट कथा सुरु हुन्छ र गोविन्दमा त्यो अन्त हुन्छ। कता कता बौद्ध दर्शनलाई पनि यहाँको पारम्परिक सनातन धर्मसँग अथवा त्यो क्यारेक्टरसँग जोड्न खोजेको छ। धेरै पात्रहरूको नाम वैदिक नामहरू, वैदिक भन्नाले सनातनी हिन्दू नामहरू छ, जस्तो एउटा कमला भन्ने क्यारेक्टर आउँछ, त्यसको नाउँ पनि छ, वासुदेव भन्ने एउटा नाउँ आउँछ, त्यो पनि छ, गोविन्द आफैमा भइहाल्यो होइन, र गौतम त गौतम बुद्ध पनि भइहाल्यो। यो पुस्तकमा बडो अनौठो किसिमले गौतम बुद्धको पनि आगमन देखाउँछ, जसलाई हामीले भगवान बुद्ध भन्छौं, उहाँ पनि किताबमा कतै कतै आउनुहुन्छ र उहाँको खोजी पनि यो सिद्धार्थले गर्छ। र के हो भने सिद्धार्थ चाहिँ वय अवस्थामा पुग्छ, उसलाई घरको सांसारिक मोह माया र ब्राह्मण शिक्षाबाट पनि उसलाई पुग्दैन, उसले वेदको ऋचाहरू पनि पढ्छ, सम्पूर्ण कुरा गर्छ, तर पनि उसले जवाब पाउँदैन, किनभने त्यो बेलाको
उसको शिक्षा जे हुन्छ त्यो एउटा परम्परागत शिक्षा हुन्छ जहाँ चाहिँ कर्मकाण्डी शिक्षा हुन्छ त्यो कर्मकाण्डी शिक्षाले उसको दार्शनिक जुन भोग छ जीवनप्रति हेर्ने दृष्टिकोणहरूलाई कसरी हेर्ने भन्ने त्यो भोग छ त्यो पूरा हुँदैन त्यो पूरा नभएपछि ऊ चाहिँ एक दिन गोविन्द भन्ने साथीसँग सल्लाह गरेर घर छोड्छ त्यो घर छोड्ने क्रमलाई लिएर नै यो यो यो चाहिँ किताबमा विभिन्न खण्डहरू छन् र दुई भागमा यो किताब बाँडिएको छ प्रथम खण्ड चाहिँ ऊ चाहिँ ब्राह्मणको छोरा हुन्छ उसको चरित्र कस्तो हुन्छ के हुन्छ भन्ने व्याख्या गरिएको छ त्यसपछि जब ऊ आफ्नो दैनिकी अथवा चाहिँ चलिआएको सनातनी कर्मकाण्डी शिक्षाबाट आफ्नो ज्ञानको भोक अथवा जिज्ञासाको भोक नमरेपछि गोविन्दसँग उसले घर छोड्छ र दोस्रो अध्यायमा चाहिँ ऊ चाहिँ विभिन्न फकीर जोगी सन्त जसले संसारलाई छोडेर हिँडेका छन् र जो चाहिँ अहिलेको सन्दर्भमा भन्दा हठयोगीहरूसँग पनि जान्छ जसले शरीरलाई दुःख दिएर पनि त्यो ज्ञान प्राप्त गर्न सकिन्छ शरीर केही होइन आत्मा ठूलो कुरो हो र शरीरलाई सुख दिए सुख हुन्छ दुःख दिए दुःख हुन्छ शरीर चाहिँ नश्वर चीज हो ननासिने चीज भनेको आत्मा र ज्ञान हो त्यसको खोजीमा ऊ हिँड्छ र ऊ बेसिकली यहाँ सामन्स भनेर शब्द प्रयोग गरेका छ सामन्स भन्दाखेरि हामीले झाँक्रीहरू बुझ्छौ तर मैले पढ्दाखेरि चाहिँ त्यो भनेको योगीहरू जो घर छोडेर हिँडेका छन् मेन्डिकेन्टहरू जसले चाहिँ शरीरलाई कठोर तपकोबाट र उसले के सिक्छ भने त्यो त्यो किसिम त्यो फकीर जोगीहरूको सङ्गतबाट शरीरलाई जति पनि दुःख दिन सकिन्छ शरीरलाई जति पनि सुख दिन सकिन्छ तर के हो भने शरीरको दुःख र सुखले आत्मिक सुख प्राप्त हुन्छ कि हुँदैन भन्ने कुरा अझै उसको ज्ञानको भोक रहन्छ र ऊ त्यो छोडेर चाहिँ उसले सुन्छ जंगलमा घुम्दा घुम्दै कि एकजना गौतम बुद्ध अथवा गौतम भन्ने मुनि हाम्रो वरिपरि छन् र त्यहाँ जानुपर्छ भनेर ऊ चाहिँ गौतम बुद्धलाई भेट्नलाई जो हामीले गौतम बुद्ध भन्छ यहाँ गौतम मात्रै भनिरहेछ उनलाई भेट्न जान्छन् त्यहाँ भेटिसकेपछि बडा खुसी हुन्छ ऊ कि उनको जुन शिक्षा दीक्षा छ जुन आफ्नो ज्ञान बाँड्ने जुन किसिमको परम्परा छ गौतम बुद्धले पनि तप ध्यान मेडिटेशन ध्यान र आत्मलाई केन्द्रित गर्ने मनलाई चञ्चल नबनाइकन केन्द्रित गर्ने जो आजभोलि जो विपासनामा देखिन्छ श्वास प्रश्वासको कुराहरू विभिन्न यो क्रियाहरूको बारेमा चर्चा परिचर्चा गर्छन् त्यति गर्दा पनि उसलाई सन्तुष्ट हुँदैन तर यहाँ एउटा टर्निङ पोइन्ट के छ भने उसको साथी गोविन्द चाहिँ अब म गौतम बुद्धको बुद्धम शरणम बुद्धको शरणमा गएँ भनेर ऊ चाहिँ त्यहाँ बस्छ अघि मैले सुरुमा कुरा गर्दा गरेको भने बुद्धत्व प्राप्ति एउटा स्वतन्त्र के अरे एउटा नितान्त व्यक्तिगत अनुभूति हो भने त्यो अनुभूतिको सधैँभरि रहन्छ कि रहँदैन किनभने कुनै पनि सुख दुःखको अनुभूति त एकपटक आउँछ जान्छ जस्तो टेस्ट हामी केही खान्छौँ गुलियो पिरो तत्काल हुन्छ त्यसपछि हराएर जान्छ र हामीले के देख्छौँ भने समय के अरे अनुभवहरू पनि क्षणभङ्गुर हुन्छ त्यसलाई कति समयसम्म लिएर जान सकिन्छ जुन चाहिँ निर्वाणको मुक्तिको जुन अनुभव गरिन्छ त्यसपछि पनि त मान्छेको सशरीर त यो पृथ्वीमै रहन्छ यसकारण त्यसबाट पनि हट्न सकिन्छ कि सकिँदैन भन्छ यसकारण यो हार्मनिस चाहिँ के छन् भने सबै किसिमको दर्शन सिद्धान्तहरूलाई पनि लिएर आएर एक ठाउँमा लिएर आएर अझ बढी चाहिँ जुन हाम्रो बुद्ध दर्शन छ त्यसलाई अझ बढी धकेल्न अगाडि बढाउने प्रयास गरेको जस्तो देखिन्छ कति सक्छन् सक्दैनन् तर यो पात्र त्यो खोजीमा देख्छ र बडा अनौठो छ कि आफ्नो मुक्तिको खोजीमा संसारका प्रश्नहरूको खोजीमा उभिएको उठे हिँडेको केटो अब अलिअलि वयस्क हुन्छ बुढो हुन्छ तर पनि बुद्धले पनि उहाँलाई गौतम बुद्धले पनि उहाँलाई बाटो नदेखेको देखिन्छ बडा अनौठो छ त्यही भएर मलाई के लाग्छ भने यो पढ्दै गर्दाखेरि धेरैले यसलाई टेक्स्टुअल एनालिसिस गरे मैले त्यो क्षणलाई चाहिँ के भन्छु भने यदि बुद्धले यो त्यही बेला सल्भ गरेको भए आजसम्म बुद्धको औचित्य किन रहन्थ्यो हामी खोजिरहन्छौँ नि र कता कता प्रश्न उठ्छ कि कार्ल मार्क्सले भौतिक संसारको जुन एनालिसिस गर्नुभयो र क्रान्तिको कामना गर्नुभयो भोलि सर्वहारा वर्गको जितपछि कुनै पनि वर्ग रहँदैन भन्नुभयो होइन एउटा कम्युनिजम आइसकेपछि धनी रहँदैन गरिब रहँदैन तर पनि त्यो कामना त पूरी भएको छैन नि त होइन त्यस्तै गरेर हामीलाई
किन बुद्ध चाहिन्छ, किन काल मार्क्स चाहिन्छ भन्दाखेरि मानवीय अनुभवहरू आउँछन् जान्छन् र फेरि नयाँ अनुभवले त्यसलाई सिंचित गर्छ भन्दाखेरि यो किताबको टर्निङ पोइन्ट, यो किताबमा त्यो त छैन, तर त्यो टर्निङ पोइन्ट किन फेरि बुद्ध कहाँ पुगेर पनि ऊ अझै असन्तुष्ट भएर अगाडि बढ्छ भन्दाखेरि चाहिँ ऊ त्यहाँबाट हुन्छ। तर उसलाई के लाग्छ भने कि अब मैले हेर्ने भनेको मेरो आत्म शरीर प्रकृतिको सम्बन्ध हो भन्छ। अब यो कसरी पत्ता लाउने हो त? मान्छेको जीवनमा सुख दुःख अनित्य आइरहन्छ, अब मलाई दुःख सुखसँग मन मतलब छैन भन्दा भन्दै पनि कता कता उसलाई चाहिँ पुरानो अनुभवहरूबाट, पुरानो स्मृतिहरूबाट त्यो फर्केर आउँछ। प्रकृतिसँगको चाहिँ एकाकार भाव कहिले आउँछ, कहाँ आउँछ? उसलाई लाग्छ कि बाटो त यही हो, तर अझै पनि म

आकर्षण हुन्छ, त्यो पनि अनुभव हो। किनभने मानिसको अनुभव त र कुनै पनि बेला जागरण हुन सक्छ, उसले त्यसमाथि हेट यो गर्ने कि यतातिर आकर्षक हुने कि नहुने भनेपछि तैपनि ऊ जान्छ। गएपछि त्यो महिलासँग उसले सम्बन्ध बढाउन खोज्छ। सम्बन्ध बढाउँदै गर्दाखेरि के भन्छ भने, तिमी जस्तो यो जोगी भेषमा बसेको ननुहाएको फोहोरो सम्पत्ति नभएको मान्छेसँग मेरो कुनै इच्छा छैन भन्छन् तिनले। त्यसपछि उनले के भन्छ भने, तिमी अब हेर्छिन् किनभने त्यत्रो तप र साधनाबाट आएको हुनाले उसको अनुहारमा ज्योति थियो, केही गर्न सक्छ भन्ने थियो। र के भन्छ भने कमलाले, यसमा ब्राह्मणत्व छ, यसमा सिक्ने गुण छ, ब्राह्मणत्व भनेको अहिलेको जात होइन, सिक्ने गुण छ भनेको हुनाले म तँलाई एउटा व्यापारीसँग मिलाइदिन्छु, त्यो व्यापारीले तँलाई ट्रेनिङ दिन्छ, सिकाउँछ भन्छ, फेरि सिक्ने क्रममा जान्छ र ऊ एकदम एउटा सक्सेसफुल बिजनेसम्यान बन्छ। बन्छ र बनिसकेपछि संसर्ग पनि हुन्छ, तर त्यो महिलाको संसर्गबाट अनायास एउटा बच्चा पनि जन्मिन्छ। तर बच्चाको कुरा चाहिँ त्यतिखेर आउँदैन, पछि मात्रै आउँछ किताबमा, तर बच्चा हुन्छ भन्ने कुरा मैले तपाईँहरूलाई भन्नलाई केही गाह्रो भएन। उसले संसारको पूरा उपभोग गर्छ, वैभव गर्छ, काम लोभ मोह सबै कुराको उसले अनुभव गर्छ। तर एक दिन फेरि के हुन्छ भने कि उसलाई यो त हुँदैन भन्छ, र एक दिन फेरि कामको सिलसिलामा विरक्त भएर गइरहेको हुन्छ। गइरहेको बेलामा यो धेरै दन्ते कथाहरूमा आउँछ, के भने यसको ट्रोप भन्छ नि यो कथाको भाव चाहिँ, किनभने दक्षिण एसियामा घुमेको हुनाले हामीले सुन्ने लोक किम्वदन्तीहरू, कथाहरू, पौराणिक कथाहरूको चरित्रहरू, त्यो प्लटहरू पनि यो किताबमा बडा मिठोसँग आउँछ। ऊ थाक्छ, थाकेर चाहिँ नदीको किनारमा अब ऊ हिँड्दा हिँड्दा हिँड्दा थाकेको हुन्छ, त्यो उसले लगाएका लुगाहरू पनि सबै छिन्न भिन्न भएको हुन्छ। नदीको किनारमा ऊ थाकेर जंगलमा सुतिरह हुन्छ, सुतेर ओठहरू पनि सुकिरह हुन्छ, सबै कुरा हुन्छ, बडा विविध डिस्क्रिप्सन छ त्यहाँ। यत्तिकैमा आँखा खुल्छ, पानी पर्छ र उसको आँखा खुल्छ। अब यो ट्रोप त सधैँ जंगलमा बेहोस भएको मान्छे पानी पर्छ, ओठमा पानी पर्छ, के हुन्छ, ऊ चाहिँ बिउजिन्छ। बिउजिँदाखेरि अनौठोसँग नदीको किनार हुन्छ, नदीको किनारमा उठिरह हुन्छ, त्यसमा उसले उसको साथी गोविन्द आउँछ, जो चाहिँ पहेँलो लुगा लाएर बुद्धको पछि पछि हिँडेको भिक्षु उसमा आउँछ, र दुईटाको यहे भन्ने हुन्छ। उसले उठाउँछ, उसलाई केयर गर्छ र फेरि ऊ आफ्नो जीवनमा फर्किन्छ। बडा सिम्बोलिक छ। फर्केपछि दुईटाको बीचमा भलाकुसारी हुन्छ, के हो कसो हो, अझै पनि तैँले जुन खोजेको थिइस् त्यो प्राप्त गरेको छैनस् भन्ने भएपछि, मलाई त बुद्धले गौतमले मलाई एउटा बाटो त देखाइदिए तर म अझै त्यहाँ पुगेको छैन, तिमी त त्यसैमा लागिरहेछौ, ठिकै छ भनेर नदीको किनारमा लगेर एउटा नदी तार्ने हाम्रोतिर बोटे भन्ने हुन्छ अथवा त्यहाँ फेरीम्यान भन्ने भन्छ, जसले चाहिँ नाविक भनौँ डुङ्गा तारिदिने मान्छेको कुटी हुन्छ, त्यसको नाउँ चाहिँ वासुदेव हुन्छ। बडा इन्ट्रेस्टिङ छ, किनभने वासुदेवको सिम्बल नदीसँग छ, कृष्णको बुवा वासुदेव, जसले वासुदेवले नै माथि चाहिँ टाउकोमा बच्चा राखेर पार गराइरहेको भन्दा कता कता यो पूर्वीय क्यारेक्टरहरू धार्मिक दर्शन ग्रन्थहरूको क्यारेक्टर आउँछ। वासुदेव भन्ने जुन माझी छ जसले चाहिँ खोला तार्छ, त्यसको कुटीमा चाहिँ सिद्धार्थ पुग्छन्, तर त्यतिमा गोविन्द विदा भएर आफ्नो खोजी, उनी त सिकर हुन् खोजीमा उनी हिँड्छन्। र नदीको छेउमा बसेपछि धेरै समय त्यो बाटो यताउति हिँड्दाखेरि त्यो नदी प्रमुख नदी हुन्छ, नदीको बिम्ब रामचन्द्रको वनवासमा पनि आउँछ, नदीको बिम्ब पूर्वीय साहित्यहरूमा शाकुन्तलमा पनि आउँछ, विभिन्न ठाउँमा नदीको बिम्बहरू हामी देख्छौं, नदी र मानवीय सभ्यता जोडिएको छ। त्यो सन्दर्भमा चाहिँ सिद्धार्थ गएर त्यो माझीको घरमा बस्छ, जसले नाभिकको घरमा बस्छ, मलाई बास बस्न देऊ भनेपछि, होइन केही समय अगाडि त म तपाईँ कहाँ आएर गएको थिएँ भन्दा उसले पनि कुराकानीमा वासुदेवले सम्झिन्छन्, किनभने त्यो एरियाको सम्पन्न मान्छे भइसकेको हुन्छन्। त्यसै उसले के भन्छ भने, म जीवनमा धेरै कुरा सिक्न चाहन्छु, म अझै पनि सत्यको खोजीमा छु, म अझै पनि जीवनको लक्ष्यको खोजीमा छु, म अझै पनि आत्मानुभूतिको खोजीमा छु, कसरी आत्मालाई कसरी अनुभूति गर्ने त्यसको खोजीमा छु भनिसकेपछि, मलाई काम सिकाऊ न तिमीले, अब म फर्केर फेरि त्यो पुरानो जीवनमा जान चाहन्न भनेपछि दुईजना बस्छन्। ऊ एक्लै बस्ने हुन्छ माझी पनि, र उसले उसलाई नाउ ख्याउन सिकाउँछ, र ऊ नाउ ख्याउने कर्ममा बस्छ, फेरीमेनसँग बस्छ, त्यहाँ बसिसके

0: पछि धेरै समय बस्छ, नाउ ख्याउँछ, नदी बगिरहेछ, नदी बगिरहेछ र धेरै मान्छेहरूले उसले तार्छन्, कति भिक्षुहरूलाई तार्छन्, कति व्यापारीहरूलाई तार्छन्, धेरैको कुरा सुन्छन्। तर प्रकृतिको नियम के छ भने नदी बगिरहन्छ, नदी बगिरहन्छ, नदी फेरि फर्केर आउँछ। यो कथामा नदीको सिम्बल के हो भने समय बग्छ र समय फर्केर जान्छ। समय सधैँभरि यथावत रहँदैन, समयलाई स्थिर राख्न सकिँदैन भन्ने चाहिँ बिम्बको रूपमा नदीको प्रयोग गरेको म देख्दछु। त्यसपछि एक दिन एउटा बडा अनौठो घटना हुन्छ कि उसको जुन कमला हो, उसको मिस्ट्रेस जुन छ अथवा उसको पार्टनर जुन छ अथवा साथी भनौँ एक प्रकारले, सङ्गिनी भनौँ एक प्रकारले, बुद्ध परको अर्को गाउँमा आएका छन् गौतम भनेर भेट्नलाई। ठुलो लावा लस्कर त्यो नदी तर्दै गइरहेको हुन्छ, बुद्धको खोजीमा भेटमा गइरहेको हुन्छ। जंगलमा त्यो कमलालाई सर्पले टोक्छ र उनीहरूले उठाएर कुटीमा ल्याएर सेवा शुश्रूषा गर्छन्। उनी बाँच्न सक्दिनन्, उनी मर्छिन्। त्यो मरेपछि बडा सिम्बोलिक छ, जहाँ वासुदेवकी दुलैलाई, त्यो माझीको दुलैलाई गाडेको थियो छेउमा, त्यहाँ लगेर गाडेको भनेर भनिन्छ, होइन? बडा इन्ट्रेस्टिङ छ, जलाएको छैन, त्यसमा गाड्ने कुरा त्यहाँ गरिन्छ, सँगै रहन्छ भन्दा वासुदेव र सिद्धार्थको जीवन सुरुदेखि अन्त कता कता इन्टरट्वाइन भएको जस्तो त्यहाँ राखिन्छ उनीहरूले। तर अचानक के हुन्छ भने एउटा बालक सँगै हुन्छ त्यहाँ, अनि कमलाले के भन्छ, यो तेरो छोरो हो भनेर भन्छ, जो मैले अघि भने छोरो भन्छ। छोरो भएपछि त जिम्मेवारी भयो, फेरि कहाँ बुद्धत्व खोज्न के भनेको निर्वाण खोज्न हिँडेको मान्छे सांसारिक मोह परिवेशमा फेरि फर्केर आउँछ। छोरालाई बडा सम्झाउँछ, छोरो चाहिँ सम्पन्नतामा हुर्केको, सहरमा हुर्केको, बस्न सक्दैन। एक दिन छोरो भाग्छ अनि सिद्धार्थ पनि छोरोको पछि पछि दगुर्दै दगुर्दै होइन जान्छन्। सहरको जुन सीमा पुगेपछि छोरो भित्र पस्छ, बडा सिम्बोलिक छ। उसले के भन्छ भने मैले आफ्नो जीवन अर्कै रोजेको छु, म फर्केर फर्किन सक्दिनँ। पीडा हुन्छ र त्यो पीडालाई उसले आफ्नो अनुभवबाट, आफ्नो मेडिटेसनबाट, ध्यानबाट उसले के गर्छ, बिस्तारै बिर्सिने प्रयास गर्छ। र बडा सिम्बोलिक छ, त्यो परिधि, सहरको परिधि, जंगलको परिधि छ। अनि फर्केर आएपछि त्यो माझीले, पुरानो माझी जसले उसलाई सिकायो, जसको घरमा बसेको छ, उसले के भन्छ भने नदीमा कति मान्छे हामीले तार्यौं, समय बगिरहन्छ, कोही जान्छन्, कोही फर्केर आउँदैनन्। नदी पनि एउटा बााउन्ड्री हो, एउटा सिमाना हो, त्यसले गर्दा तिम्रो मनको बााउन्ड्री बनाऊ, कहाँसम्म तिमी जान सक्छौ, कहाँसम्म तिमी जान सक्छौ। बडा मिठो दार्शनिक वार्तालापहरूले भरिएको यो किताब छ। त्यो मैले यो वार्तालापहरूलाई भनेर तपाईँहरूको पढ्ने जुन जिज्ञासालाई कम गर्न चाहन्न, तर के भन्छु भने कथाको प्लट मैले बताउँदैछु। त्यसपछि एक दिन थकित हुन्छ र अब छलफल हुन्छ कि अब म बुढो भइसके, अब तिमीले नाउँ ख्याउन सक्छौ, तिमीले यो काम लियौ भने म अब जंगल जान्छु भन्छ, वानप्रस्थ जान्छु भन्छ वासुदेवले। र उनीहरू दुईटाको बीचमा जीवन के हो, दर्शन के हो, यो निरन्तरता के हो, समय के हो भनेर एक दिन वासुदेवले के भन्छ भने जाउँ हिँड नदीको किनारमा गएर बसौं भन्छ। अनि नदीको किनारमा गएर बसिसकेपछि उसले एउटा आवाज, ओमको आवाज सुन्छ, होइन, कहीँबाट आउँछ त्यो ओमको आवाजले उसलाई पुरानो, सुरुमा बाउको घरमा पढ्दा पनि ओमको उच्चबाट सुरु भएको थियो, ऊ जङ भने नदीको किनारमा जंगलमा पल्टिँदाखेरि पनि ओम भन्ने आवाज कहीँ गुज्रेको थियो। ओमको एउटा राम्रो व्याख्या यहाँ गरिएको छ कि ओमबाट पृथ्वीको सृष्टि हुन्छ, पृथ्वीको अन्त्य हुन्छ, यो एकाकार गर्ने एउटा स्वर हो, ध्वनि हो, र ओमको ध्वनिले तपाईँलाई तपाईँको श्वास प्रश्वास नियन्त्रणदेखि हामी सुन्छौँ आजभोलि योगाको क्लासेसहरूमा पनि। र वासुदेवले के भन्छ भने नदीको धुन सुनौ भन्छ। दुईजना बसेर नदीको धुन सुन्छन्, नदी बर्खामा उर्लन्छ, सामान्य समयमा तल जान्छ, नदीले जीवनको गतिलाई बिम्बको रूपमा प्रतीक गर्छ। नदीबाट दुवैले भन्छन् कि अब यो समयको गति चल्छ र फर्केर आउँछ। नदी एउटा निरन्तरता र एकात्मकताको प्रतीक हो, प्रकृतिसँगको एकात्मकताको प्रतीक हो भनिसकेपछि दुईटाको राम्रो छलफल हुन्छ। नदीलाई सुन्ने जुन बडा राम्रो नदी ध्वनि र जीवनका बारेमा यो किताबमा राम्रोसँग चित्रण गरेको छ। र यो पछिसम्म पनि, र मैले धेरै अगाडि 1978 आसपासमा सिद्धार्थमा मुभी पनि बनेको थियो, त्यो मुभी चाहिँ शशि कपूर र सिमी गेरेवालले खिचेको थियो, र मैले त्यो बेलामा सायद त्यति बुझ्न सकिथेन कि नदीको किनारमा गएर सिद्धार्थ टोलाइरहेको हुन्छ। धेरै पछि यो किताब पढ्दाखेरि कहिलेकाहीँ एकाग्र भएर सोचिरहँदा पनि केही न केही आवाजबाट पनि ध्वनिबाट पनि समयलाई बुझ्न सकिन्छ भन्ने कुरा समय र ध्वनिको सम्बन्ध देखाउँछ किनभने मानव जीवको सृष्टिमा ध्वनिको सबैभन्दा ठूलो महत्वपूर्ण छ। त्यसपछि वासुदेव एकाएक नदी तर्छन् र जंगलतिर जान्छन् र सिद्धार्थ फेरि एक्लो हुन्छ होइन एक्लो हुन्छ र यत्तिकैमा एक्लो भएर बसिरहेको बेलामा फेरि गोविन्द आउँछन्। यो कथाको अन्त चाहिँ गोविन्दसँगको संवादबाट सुरु हुन्छ। बौद्ध दर्शन के हो जीवनको दर्शन के हो भन्ने बित्तिकै के देखिन्छ भने जहाँ जीवन सुरु हुन्छ जीवन त्यहीँ अन्त्य हुन्छ। जीवनको एउटा युनिटी अफ थट एउटा एकाग समग्रतामा जीवनलाई हेर्नु पर्दछ भन्ने देखाउँछ। नेचर कन्सियसनेस चेतना प्रकृति चेतना र शरीरको बीचको सम्बन्धको जुन एकात्मकता छ त्यसलाई देखाउँछ र युनिटी अफ नेचर नेचर भन्ने बित्तिकै हामीले यो रुख बिरुवा जमिन होइन हाम्रो प्रकृति हाम्रो हामीभित्र भएको विभिन्न किसिमका भाव भङ्गिमाहरूदेखि लेखेर हाम्रो चेतन पनि एउटा हाम्रो प्रकृतिले क्रोध मोह माया लोभ यी सबै पनि प्रकृतिका चरित्रहरू हुन्। यसको युनिटी म रिसाउँदिन मात्रै भनेर पुगेन म खुसी पनि हुन्छु होइन म दुखी पनि हुन्छु ममा बिछोड पनि छ लङ्गिङ पनि छ बिलङ्गिङ पनि छ यो समग्रको चाहिँ लाई सन्तुलन गर्न सक्ने र त्यसलाई बुझ्न सक्ने जीवन नै सार्थक जीवन हो भन्ने कुरा हर्मनेसको यो किताबले बताउँछ। र यो दशैं पनि आइरहेछ रमाइलो पनि हुन्छ कतै तपाईँहरू दर्शन प्रति इच्छा छ भने यो किताब पढ्नुहोस्। धन्यवाद।
1: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
2: लोक सेवा आयोगका किताबहरू
1: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
3: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर विरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत सम्पर्क फोन नम्बर 083-521-1137।
4: सूचना
5: यही जेठ 23 गते चौथो शनिबारको दिन
4: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
6: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड विरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
6: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
6: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
7: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट डिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णालीका 3 जिल्लामा दादुरा देखियो, भारतबाट आएकाहरूमा संक्रमण देखिएको पुष्टि, आजदेखि खोप लगाइँदै कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत, आज प्रदेशसभामा सार्वजनिक हुने र मेयरका फुटबलमा सुकेको सिमता र पञ्चपुरी पनि सेमिफाइनल प्रवेश, सल्यानको बनकाट र कालीकोट बाहिरिए। कर्णालीका 3 जिल्लामा दादुराको संक्रमण देखिएको छ। सुर्खेत, कालीकोट र जाजरकोटका जिल्लामा दादुराका बिरामी भेटिएका हुन्। 3 जिल्लामा दादुराका बिरामीहरू देखिएपछि त्यसको उपचार, खोप लगायतका कामहरू थालिएको छ। भारतबाट आएका र विगतमा खोप लगाउनबाट वञ्चित भएकामा दादुरा देखा परेको जनाइएको छ। सुर्खेतमा 3 जनामा, जाजरकोटमा 4 जनामा र कालीकोटमा 4 जनामा दादुरा देखिएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले गुरबाकोट नगरपालिका 9 बोटेचोर नजिकमा बसोबास गर्ने ज्वरोका बिरामीको रगत परीक्षणका लागि पठाइएकोमा 5 नमूनामा 3 जनामा दादुरा पुष्टि भएको छ। अरू पनि नमूना पठाइएको भए पनि पोजिटिभ देखिएपछि बिरामीलाई आइसोलेसनमा घरमै आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य निरीक्षक घनबहादुर बुढाले बताउनुभयो। गुरबाकोटमा दादुरा देखा परेकामा 1 जना 10 महिनाका, 2 वर्षका र 15 वर्षका बालक रहेका छन्। उहाँका अनुसार उनीहरू विगतमा खोपबाट वञ्चित भएका हुन्। रोजगारीका लागि भारत जाने गर्दा खोपबाट छुटेको भन्दै वरिष्ठ जनस्वास्थ्य निरीक्षक बुढाले अहिले उनीहरूलाई घरमै आइसोलेसनमा राखिएको बताउनुभयो। यस्तै बीच आज र भोलि गुरबाकोटमा रहेका करिब 1300 बढ़ी 15 वर्ष मुनिका बाल बालिकालाई दादुरा खोप लगाउने तयारी भइरहेको बताउनुभयो। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करूणा भट्टराईले विगतमा खोप लगाउन छुटेकालाई पनि यसपल्ट खोप लगाइने बताउनु भएको छ। कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृति दिएको छ। हिजो बेलुका बसेको मन्त्री परिषदको बैठकले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम स्वीकृति गर्दै आज बस्ने प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको हो। सरकारको नीति तथा कार्यक्रममा आज सार्वजनिक हुने बताइएको छ। प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट आज 2:03 बजे प्रदेशसभामा प्रस्तुत गर्नुहुने भएको छ। यस्तै बैठकले सशस्त्र संघर्ष, जनआन्दोलन तथा प्रदेश प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरण गर्न आवश्यक बजेट निकास गर्ने पनि निर्णय गरेको छ। कर्णाली प्रदेशका बिरामीलाई लक्षित गर्दै वीरेन्द्रनगर नगरपालिकाले निशुल्क रगत उपलब्ध गराउने भएको छ। नगरपालिकाको आर्थिक सहयोगमा अब कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेत तथा अन्य स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीहरूले आवश्यक रगत निशुल्क प्राप्त गर्न सक्ने बताउनुभयो। आर्थिक वर्ष 82-83 को नीति कार्यक्रम तथा बजेट मार्फत विनियोजन गरिएको रकमबाट वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत बीच सम्झौता भएको हो। सम्झौता अनुसार जिल्ला रेडक्रस शाखा सुर्खेतद्वारा संचालित ब्लड बैंक मार्फत बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने भएको हो। सम्झौता पत्रमा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्रमुख सुर्खेतका सभापति कमल राम सुर्खेतका सोसाइटी जिल्ला शाखा सुर्खेतका सभापति रामलाल आचार्यले हस्ताक्षर गर्नुभएको छ। यस्तै कार्यक्रममा नगर प्रमुख ढकालले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि नागरिकको ज्यान जोखिममा नपर्ने बताउनु भएको छ। सुर्खेतको सिन्ता र पञ्चपुरीले पनि कर्णाली प्रदेश मेयर कप फुटबलको सेमिफाइनलमा ठाउँ पक्का गरेका छन्। सुर्खेत रंगशालामा भएको अन्तिम क्वार्टर फाइनल खेलमा सिन्ताले कालीकोटलाई 4-1 अन्तरले हराउँदै सेमिफाइनल ठाउँ पक्का गरेको हो। यस्तै तेस्रो क्वार्टर फाइनल खेलमा पञ्चपुरीले बनकाट सल्यान विरूद्ध 7-2 फराकिलो जित दर्ता गर्दै अन्तिम 4 ठाउँ पक्का गरेको। यसअघि सुर्खेतको वीरेन्द्रनगर पनि सेमिफाइनल प्रवेश गरिसकेको छ। कर्णाली प्रदेश फुटबल संघको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्ला र पालिकाका गरी 13 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेताले 4 लाख र उपविजेताले 2 लाख रूपियाँ पुरस्कार पाउनेछन्। अवस्था बिहान 8 बजेको भेरी हाइलाइट सकियो, बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो। रेडियो भेरी एफएम
2: भन्ने फरक आशा पनि हुनसक्छ। यो आन्दोलन गर्दै जाँदा अथवा यात्रा गर्दै काठमाडौँ आइपुगेर मागपत्र बुझाउँदासम्म कस्तो अनुभूति गर्नुभयो?
3: झण्डै 2/3 सरकार पढे लेखेको सबैजना यहाँ जति जनप्रतिनिधि जितेर आउनुभयो, हामीहरूले आशा थियो, तर अब आशा विस्तारै मर्दै गइरहेको छ। किन मर्दै गइरहेको छ भने विगतका सरकार त ठिक छ, आम नागरिकले पनि नकारेको कारणले आज चुनावको रिजल्ट त्यस्तो आयो, तर उहाँहरूले पनि अब त्यत्रो सबै पढे लेखेको सबैलाई थाहा छ, यतिसम्म कि तपाईँको चुरे संरक्षणका लागि बोलेको हाम्रै मित्रहरू कतिजना सांसद बनेर अहिले छिर्नु भएको हो, तर हामी मेची महाकाली यत्रो लगभग 200 भन्दा बढी चौकमा हामीहरू जनजागरण र तपाईँको हस्ताक्षर संकलन गरे, 1,00,000 हामीहरूले पर्चा छाप्न लगाएको थियो, त्यसमध्ये लगभग 80-85,000 जति हामीहरू मेची महाकालीमा सकाए, यो 10-15,000 जति बाँकी थियो, त्यो हामीहरू माइतीघर मण्डलामा हिँड्दाखेरि पनि हामीहरू मधेस घर फर्कदासम्म बाटोमा जहाँ हामी रुक्छौँ त्यहाँ पनि बाँड्ने काम गर्छ। यति गर्दा पनि उहाँहरूले यथार्थ कुरा थाहा हुँदा पनि यो विषयवस्तु लिएर उहाँहरूले विगतमा विभिन्न ठाउँमा आन्दोलन गरेको मान्छे पनि आज सदनमा छिर्दाखेरि अहिलेसम्म उहाँहरूले आवाज उठाउन नसक्नु भनेको यो धेरै दुःखद हो। र अर्को तपाईँको जुन यो केही दिन अगाडि जुन बजेट आयो, विगतका सरकारले त ठिक छ, हामीहरूले विश्वास विगतका सरकारमा थिएन, त्यत्रो आन्दोलन गर्दाखेरि उहाँहरूले नसुनेको कारणले हामीहरूले विश्वास भएन, तर उहाँहरू झन् त्यो विगतका सरकार भन्दा पनि यदि प्राकृतिक संरक्षणको सवालमा, त्यस्तै चुरे संरक्षणको सवालमा तपाईँको यदि कुरा गर्ने हो भने हामीहरू विगतका सरकार भन्दा पनि उहाँहरूको नजरिया बेग्लै मिलेर, किनकि विगतका सरकारले जुन चुरे संरक्षणका लागि जुन जति बजेट विनियोजन गर्नुभएको थियो त्यसभन्दा पनि घटाएर उहाँले 1 अरबमा ल्याइदिनु।
2: बजेट व्यवस्थापनको विषयमा अलिकति चर्चा गर्छु फेरि, तर योभन्दा अगाडि चाहिँ पूर्वदेखि पश्चिमसम्म यात्रा गरेर काठमाडौँ आइपुग्नु भयो र माइती घर मण्डलामा 3-4 दिन बसेर त्यहाँ गर्नुभयो। त्यहाँ आइसकेपछि चाहिँ सरकार उसका प्रतिनिधि अथवा सांसदहरूको व्यवहार, भेटघाट अथवा आश्वासन, त्यस्तो केही कुराहरू भयो कि भन्न चुरिएको चिन्तालाई लिएर चाहिँ
3: 3 दिनदेखि म सचिवालयसँग उहाँको टेलिफोन मार्फत सम्पर्क गर्दै आए। माइतीघर मण्डलामा सुरक्षामा खटिएका डीएसपी साहेबले पनि आफूले धेरै प्रयास गर्नुभयो, तर त्यहाँबाट एउटै कुरा के आउँछ, पहिला त कुरा आयो इमेल मार्फत हालिदिनु रे। जब इमेल मार्फत नै तपाईँको ध्यान आकर्षण बुझाउने यदि हाम्रो ऊ हुन्थ्यो भने किन मेची महाकाली हामीले घुम्नु पर्थ्यो, एउटा कुरा। पछि म पनि प्रयास गरे, त्यहाँ चिनेको साथीहरू पनि जुन अहिले सचिवालयमा बस्नुभएछ, विगतका मीडिया कर्मी पनि हुनुहुन्थ्यो, उहाँहरूले पनि मैले धेरै गुहार गरे, हेर्नुहोस् तपाईँहरूले, अरूले ठिक छ मन्त्रीजी नआ आउनु भएछ, उहाँले न थाहा हुन सक्ला होइन, यो चुरे तथा वनजन संरक्षण अभियान कतिसम्मको प्राकृतिक संरक्षणप्रति चिन्तित छ भने उहाँ न थाहा हुन सक्ला, तर तपाईँले त थाहा छ, तपाईँले पटक पटक 100 पटक तपाईँले न्युज कभर गर्नुभएको छ, हाम्रो व्यथा हेर्नुभयो, हाम्रो पीड़ा हेर्नुभयो, हाम्रो संघर्ष हेर्नुभएको छ, तपाईँले ऊ गर्नु भनेर दाखेरि होइन मन्त्रीजी अहिले धेरै व्यस्त हुनुहुन्छ। अब म यहाँ के सोच्न बाध्य भयो, राति पनि म सोच्दै थिएँ, अब हेर्नुहोस् यदि हामीहरू प्रधानमन्त्रीको कुरा गरेको भए, अरू मन्त्रालयको कुरा गरेको भए, त्यस्तो प्रतिक्रिया आए पछाडि एउटा स्वाभाविक कुरा हुन्थ्यो, तर वन मन्त्रालयको मन्त्रीको तपाईँको मुख्य दायित्व त वन संरक्षणको कुरा हो, चुरे संरक्षणको कुरा हो, अनि समग्र रूपमा भन्दाखेरि देशका सम्पूर्ण प्राकृतिक संसाधन सम्पदाको संरक्षणको जिम्मा उहाँमाथि नै हो, त्यो जिम्मा हुँदाहुँदै कुनै समूहले, कुनै अभियानले, कुनै संस्थाले यदि त्यत्रो संघर्ष गरेर 11 दिन जनजागरण एवं हस्ताक्षर संकलन गरेर आउँदा मात्र त्यसले 10 मिनट टाइम माग्दाखेरि यदि उहाँले टाइम दिन सक्नु भएन भने फेरि उहाँको मन्त्रालयमै यो माइती घरमा पनि हामीहरूले बोलाउन खोजेको छैनौ, यहाँको राजनीतिक स्थिति हेरेर रा। मन्त्रालयमै बरु दुईजनालाई होस् एकैजनालाई होस् बोलाएर तपाईँले त्यो गर्नु भन्दाखेरि उहाँले टाइम नमिलाउनु भनेको धेरै यो दुःखद हो क्या। यो हिसाबले प्रष्टै हुन्छ कि उहाँको प्राकृतिक संरक्षणप्रति चिन्ता छैन। यदि चिन्ता भएको भए एउटा सिम्पल सरल तरिकाले पनि उहाँले ल उहाँहरू मेचीदेखि महाकालीसम्म घुमेर आउनुभएको छ, तपाईँको केही न केही उहाँहरूले नयाँ अनुभव पाउनुभयो होला, उहाँको अनुभव पनि बुझाउन भनेर यो हिसाबले पनि बुलाउन सक्नुहुन्थ्यो, तर उहाँले कुनै वास्ता गर्नुभएको छैन। आज हामीहरू लचार भएर तपाईँको उहाँको सचिवालयमा हाम्रो टिमका राजेश भण्डारीज्यूको अब चुरे तथा बन्जौ संरक्षण अभियानका राष्ट्रिय उपाध्यक्ष एवं त्यस्तै बागमती प्रदेशका संयोजक तपाईँको बुद्धिनाथ उप्रेतीज्यू महासचिव वासु डुलाकोटीज्यूको लगायतका पाँचजनाको टिम त्यहाँ आज एउटा ध्यानाकर्षण पत्र मैले भने जानु अब बुझाइदिनु उहाँहरूको नियत त्यस्तै छ भने बुझाइदिनु ठिकै छ अब हामीहरू जनतामा फर्कौला जनतालाई यो यथार्थ कुरा भनौला अब उहाँहरूले यो अभियान हेरेर उहाँहरूले टेर्नु भएन अब उहाँहरूले विगतकै आन्दोलन खोज्नु भएको छ भने ठिकै छ हामीहरूले गर्न नसके पछाडि पनि यो जब चुरे विनाश हुन्छ भने मधेसका एक एक घर घरबाट बच्चा बच्चाले निस्किन्छ अनि त्यो बेला उहाँहरूले आफै सम्झिनु।
2: यसपालि चाहिँ तपाईँहरूको मुख्य माग अथवा सरकारलाई सुझाव के थियो मुख्य मुख्य कुराहरू चाहिँ के हो?
3: मुख्य माग त हाम्रो त्यही हो कि अब सर्वप्रथम अवैध उत्खनन रोक्नु पर्यो, अवैध क्रसर उद्योग जति छ त्यसलाई कानूनी मापदण्डमा ल्याउनु पर्यो, त्यस्तै तपाईँको खुला चरचरण बन्द हुनु पर्यो, डडेलो नियन्त्रण हुनु पर्यो र तराई चुरे क्षेत्रबाट जति बग्ने नदी छ त्यो अध्ययन गरेर अध्ययनका आधारमा तपाईँको स्टेप बाई तपाईँको चेक ड्याम निर्माण गर्नु पर्यो कि त्यो पानी रुके पछाडि त्यो पूर्ण भरण त्यो अनि कि जमिन मुनि त्यो पानी छिराउने एउटा माध्यम हो त्यो भएर त्यो गर्नु पर्यो। त्यस्तै तपाईँको देशभरि तपाईँको जुन नदीहरू अतिक्रमित भएको छ पूर्ण रूपले प्रदूषित भएको छ जस्तै बराईको तपाईँको बारा पर्सामा बग्ने सिरिसिया नदी त्यो पनि पूर्ण रूपले अतिक्रमित र नालाको रूपमा परिणत गरिदिएको छ उद्योगपतिहरूले र प्रदूषित भएको छ, त्यो नदीलाई अतिक्रमण र प्रदूषण मुक्त गर्नु पर्यो। त्यस्तै देशका सम्पूर्ण नदीलाई प्रदूषण र अतिक्रमण मुक्त गर्नु पर्यो भने लगायतका हाम्रो माग
2: आम चासोका मागहरू पनि यदि बुझ्नै चाहिँदैन बुझेपछि पनि सम्बन्धित निकायले छिटो प्रतिक्रिया दिँदैन भनेदेखि कस्तो लाग्छ तपाईँहरू एकजना अभियानको लामो समयदेखि अभियान
3: यसमा तपाईँको तिनै तहका सरकार दोषी हुन् र आम नागरिक पनि दोषी हुन् म त के भन्छु आम नागरिक पनि दोषी हुन्छ। यदि म एक्लै निस्के आज यो अभियान यतिसम्म दस वर्ष लगभग एक दशकसम्म दामे होइन यत्रो संघर्ष गरे पटक पटक पैदल यात्रा लगभग 1400 किलोमिटर मैले पैदल यात्रा गरे यस्तो अहिले दुर्घटना परेको स्थितिमा पहिले मैले गाडीमा मेची महाकाली घुमे लगभग 10 लाख जति मान्छेलाई यो कुरा मैले हेरिया होला के कसैले बाइनर हेरेर कोही न्यूजबाट कोही केबाट हेरे होला तर आम नागरिकले पनि जाग्न सकेन। विभिन्न दलका झण्डा बोक्न तयार छ विभिन्न दलका कार्यक्रममा गएर ताली पड्काउन तयार छ तर जुन आफ्नै जग्गा जन्मभूमि मरभूमि भइरहेको विषयप्रति उहाँहरूले नबोल्नु पनि दुःखद हो र सोसल मिडियामा जुडेका साथीहरूले पनि म भन्न चाहन्छु उहाँहरू पनि दोषी हुनुहुन्छ। विभिन्न किसिमका सोसल मिडियामा टिक्का टिप्पणी गर्न फुर्सद छ विभिन्न किसिमका पोस्ट गर्न फुर्सद छ विभिन्न किसिमका न्यूज सेयर गर्न फुर्सद छ तर आफ्नै गाउँ समाज आफ्नै जन्मभूमि मरभूमि हुँदाखेरि त्यो विषयवस्तुमा नबोल्नु भनेको आम नागरिक पनि दोषी हो। त्यस्तै तपाईँको स्थानीय सरकार पनि दोषी हो। अहिले उत्खननको सवालमा मुख्य दोषी भनेको स्थानीय सरकार हो। त्यस्तै तपाईँ ठेक्का लगाउँछ भने अनुगमन त उहाँको जिम्मा हो नि। उहाँको नगरपालिकाभित्र यदि अवैध उत्खनन हुन्छ भने पहिला त त्यसको वातावरणीय कुनै प्रभाव त पहिला उहाँले पर्ने उहाँको जनतालाई पर्ने हो उहाँहरू पनि तपाईँको त्यसमै मिलोमतमा अवैध उत्खनन भइ नै राखेको छ। त्यस्तै प्रदेश सरकारको पनि कुरा गर्नुभयो भने तपाईँको अहिले प्राकृतिक संसाधन जति छ वन क्षेत्रहरू त्यो तपाईँको 7 ठाउँमा बढिएको छ 7 वटा प्रदेशमा बढिएको छ 7 वटा प्रदेशमा बढिएको छ भने 7 प्रदेशको भूमिका के त सबैले कमाउने भाँडो बनाएको छ अहिले वन क्षेत्रलाई। तपाईँको डेपोलाई सरुवा गर्दा पनि टेन्डर खोलिराखेको छ मधेस प्रदेशका होस् या बागमती होस् या कोशी होस् जुनसुकै प्रदेशमा पहिलासम्म मलाई लाग्थ्यो कि मधेस प्रदेशमा छ तर यो टेन्डर खोल्ने प्रक्रिया 7 प्रदेशमा हो। तपाईँको निर्देशनालय वन निर्देशनालय जुन हुन्छ मेन भूमिका उहाँको वन निर्देशनालय तपाईँको पसलका रूपमा परिणत भएको छ। जस्तै तपाईँको लगभग 1 दशक हुन थाल्यो यो प्रदेश संरचना निर्माण भएको तपाईँको जुनसुकै क्षेत्रमा सुशासन कायम गर्नका निम्ति तपाईँको सरुवा प्रक्रिया ठूलो डण्डाको रूपमा र हतियारको रूपमा हुन्छ। त तर अहिलेसम्म वन रक्षकलाई चलाउन सकेको छैन। कतिपय क्रम अधिकृतहरू पनि पाँच वर्ष दस वर्षदेखि एकै ठाउँमा छ। वन रक्षकको कुरा गर्नुहुन्छ भने तपाईँको जुन ठाउँमा जागिर खाएको छ त्यही ठाउँमा अब रिटायर हुने बेला भइसक्यो। यतिसम्म कुनै कुनै जिल्लामा वन रक्षक छ भने डेफोलाई टेर्दैन। अब कल्पना गर्नु यदि वन रक्षकले डेफोलाई टेर्दैन भने कतिसम्मको व्यथिति छ त्यो ठाउँमा। तर यो सातै प्रदेशका तपाईँको वन रक्षकलाई चलाउने जिम्मेवारी तपाईँको वन निर्देशनालयको हुन्छ। तर कसैले सर्व गर्न सकेको छैन। न सर्व गर्नको कारण म केलाउँदा जाँदाखेरि यो सबैजनाले त्यहाँबाट प्रत्येक साल वर्षेनी जब यो अब आर्थिकमा शान्त सक्छ अनि त्यस पछाडि सरुवाको समय हुन्छ, त्यो सरुवाको समयमा अरू अरूलाई यताबाट इच्छा अनुसार जसले बढी तिर्यो त्यसलाई राम्रो ठाउँ वन भएको ठाउँ। म भन्छु यदि वन संरक्षण गर्ने मेरो नियत छ भने वन भएको ठाउँमा किन जानु पर्यो? वनको जुन खाली ठाउँ छ त्यसलाई वनमा फर्काउन अनि बुझ्छु कि हो, तर त्यसरी गर्दैन। सबै राम्रै ठाउँमा जान खोज्छ जहाँ बढी वन छ। यसले के प्रश्न हुन्छ भने राम्रो ठाउँमा यदि पैसा तिरेर कुनै लोभ लालच मन्त्री सचिवलाई दिएर यदि कुनै गइरहेको छ भने त्यो मास्न गइरहेको छ, त्यो वन जङ्गललाई संरक्षण गर्न गएको छैन। र यो मुख्य तपाईँको जुन अघि भने मैले तपाईँले त्यो वन रक्षकको कुरा, वन रक्षक सातै प्रदेशमा यो प्रदेश संरचना उभए पछाडि कसैको सर्व कति भएको छैन। एकै ठाउँमा 25 वर्ष 30 वर्ष त्यस्तै तपाईँको झापामा त्यस्तै वन रक्षकहरूले टाण्डव गरेको छ, मध्य प्रदेशमा त्यस्तै गरेछ, सुदूरपश्चिममा त्यस्तै गरेछ।
2: यी सबै कुराहरू, यी समस्याहरू बारम्बार उठ्दै आएका, लामो समयदेखि रहँदै आएका हुन्। तपाईँहरू लगायत अरूहरूले पनि कम्तीमा चुरे संरक्षण र त्यसबाट चुरे दोहन हुँदा अथवा चुरेमा चाहिँ अतिक्रमण हुँदाखेरि मधेसमा पर्ने तराईमा पर्ने समस्याको बारेमा चर्चा हुन थालेको छ। स्थानीय बासिन्दाहरूले त्यहाँको समस्यालाई बुझ्न र आवाज उठाउन थालेको छ कि छैन, कस्तो छ? तर अहिले तपाईँले भन्नुभयो स्थानीय बासिन्दा पनि दोषी छन् भनेर, तर उनीहरूले केही न केही बुझेर आवाज उठाउने क्रम चाहिँ शुरू भएको छ कि
3: होइन? बोल्न चाहिँ अब त्यही त छुट्टा छुट्टै बोल्न चाहिँ बोल्छ। हाम्रो देशमा प्राकृतिक संरक्षणको लागि तपाईँले पनि थाहा होला, लगभग मलाई लाग्छ कि 1 लाख भन्दा बढी संगठन होला। यदि त्यो संगठन एक दिन इमान्दार प्राकृतिकको लागि भएर तपाईँको उभिहाल्यो भने सरकार तीनै तहका सरकार सुध्रिन सक्छ।

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।

0: 6.9 डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सूर्जन रोकायलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
2: लट्टी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98-145-84-031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97480-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40519 र 98580-51715।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार क्षेत्र, टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480-44631।
7: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 523-702।
3: खुसीको खबर:
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू: आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
5: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
6: लोक सेवा आयोगका किताबहरू,
5: ऐन, नियम, कार्यालय, विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
7: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
8: Radio Bini FM, Radio Bini FM,
9: Radio Bini FM, 98.6, 102.7 MHz।
10: Extreme energy drink, time check. अहिले ठीक 3 बजेको छ।
11: Extreme energy drink, taste the difference, feel the energy.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सुरुभन्दा पहिले मुख्य खबर। राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको मोदीको भनाई। सरकारले सीमाबाट ल्याउन पाउने वस्तु मूल्यको सीमा बढ़ायो, अब 500 रूपियाँको सामान ल्याउँदा भन्सार नलाग्ने। तराई मधेशका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने, यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले ताप लहर प्रतिकार योजना सुदृढ़ गर्नुपर्नेमा बिग्रेको जोड़। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण, विमानस्थल संरचनामा गम्भीर क्षति, उड़ानहरू रोकिए। र न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने। नेपाल खबरमा अब पूरा खबर। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको हो। भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको छ। भेटबारे जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनु भएको छ। उहाँले साझा समृद्धि र उज्जवल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। छिमेकी पहिला नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको मोदीले बताउनु भएको छ। दुई देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि उहाँको भनाई छ। राष्ट्रपाका सभापति रवि लामिछानेले भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा 5 दिने भारत भ्रमण गर्दै हुनुहुन्छ। उहाँ अस्ति सोमबार भारत जानुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्ति र एमाले ठूलो धक्का खाएको बताउनु भएको छ। काठमाडौँमा आजदेखि शुरू भएको 2 दिने कार्यशालामा बोल्दै उहाँले चुनावको परिणामले देशभक्ति अभियानलाई गम्भीर धक्का दिएको जिकिर गर्नुभयो। उहाँले भदौ 23 र 24 गते घटना सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको आरोप समेत लगाउनुभयो। अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई उद्धृत गर्दै ती घटनाहरू प्रायोजित र अपराधिक क्रियाकलापको हिस्सा भएको दावी गर्नुभएको हो। अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने भन्दै आफूले आयोगलाई बयान पनि नदिने बताउनुभयो। विपक्षीलाई फसाउन आयोग गठन गरेको उहाँको आरोप छ। राष्ट्रपति रामचन्द्र पौडेल सरकारको रबर स्ट्याम्प बन्नुभएको आरोप लगाउँदै ओलीले उहाँको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनु भएको छ। फागुन 21 गतेको चुनावमा हार बिहोरेपछि उहाँ पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्नु भएको हो। नवयुवा आन्दोलनमा भएको मानवीय क्षतिको अभियोगमा उहाँ चैत 14 गते पक्राउ परि चैत 26 गते रिहा हुनुभएको थियो। त्यसपछि उहाँको पत्थरीको शल्यक्रिया गरेर आराम गर्दै हुनुहुन्थ्यो। सांसदहरूको विरोधका कारण आज राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता गर्नुपर्ने माग राख्दै विपक्षी दलले अवरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक आउँदो 26 गते मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। यसअघि हिजो प्रतिनिधि सभाको बैठक पनि विपक्षीको अवरोधका कारण आउँदो सोमबारसम्मका लागि स्थगित गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्न उत्तरमा सांसदका प्रश्नको जवाफ दिने बेलामा नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। उहाँको त्यो भनाईको विरोध हुँदै आएको छ। सरकारले स्थलमार्गबाट आउँदा भन्सार नतिरी 100 रूपियाँ भन्दा बढ़ीको सामान भित्राउन नपाउने नियमको सीमा बढ़ाएको छ। अर्थ मन्त्रालयले साबिकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नली छाड्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याउने सामानमा भन्सार लाग्ने व्यवस्थाको कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले गराएसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थलमार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार छूट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कडाईका साथ कार्यान्वयनमा गएपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै 100 रूपियाँको सीमा तोकिएको भए पनि साना किनमेलमा व्यवहार त भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कार्यान्वयनमा कडाई गरेको हो। तराई मधेसका बासिन्दा धेरै यसो दैनिक भोग्य वस्तु किन्न सीमा पारी जाने गरेका थिए। यस्तै कतिपयको सीमापारी वैवाहिक सम्बन्ध समेत रहेकाले माइतीबाट ल्याएको उपहार समेत भन्सार तिर्नु परेको गुनासो आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज तराई मधेस तथा मध्य पहाड़ी क्षेत्रमा गर्मी निकै बढ़ेको छ। बितेको 12 घण्टामा तराई मधेसको एकाध बाहेक ठाउँमा पानी नपरेपछि गर्मी निकै बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखा अनुसार तराई मधेसका धेरै ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपाससम्म पुगेको छ। यसैबीच यस वर्ष गर्मी निकै बढ़न सक्ने चेतावनीका बीच विज्ञ एवं सरकारवालाहरूले हिट एक्सन प्लान अर्थात ताप लहर प्रतिकारी योजना सुदृढ़ गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनीहरूले पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै योजना कार्यान्वयनलाई चुस्त बनाउनुपर्ने बताएका हुन्। नेपाल रेडक्रस सोसाइटीका महासचिव मीनबहादुर मल्लले तराईका धेरैसो जिल्ला तातो हावाको उच्च जोखिममा रहेका भन्दै सचेतना कार्यक्रममा जोड़ दिनुभयो। यस्तै नेपाल विपद पूर्व तयारी सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर वसन्तराज अधिकारीले पालिकामा तापक्रम र आर्द्रताको तथ्याङ्क नियमित रूपमा संकलन तथा विश्लेषण नगरेसम्म एकै मापदण्डमा आधारित दृष्टिकोणले नेपालको ताप लहर समस्या समाधान गर्न सम्भव नभएको बताउनु। जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमै तापक्रम बढ़दा त्यसको असर नेपालमा पनि परेको छ। यस्तै यो वर्ष शक्तिशाली एलनिनोका कारण दक्षिण एसियामा सामान्य भन्दा बढ़ी गर्मी हुने र मनसूनी वर्षा कम हुने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस अघि नै यो वर्षको मनसूनमा कम वर्षा र बढ़ी गर्मीको पूर्वानुमान गरेको छ। अब विदेशको खबर, कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। आक्रमणपछि उडानहरू रोकिएका र विमानहरूलाई अन्य विमानस्थलमा डाइभर्ट गरेको समाचार संस्था एपीले जनाएको छ। घाइतेको संख्या सार्वजनिक भएको छैन। आक्रमणबाट विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ। इरानसँगको युद्धका कारण अस्थायी रूपमा बन्द रहेको यो विमानस्थल सोमबारदेखि मात्र पुनः संचालनमा आएको थियो। इरान र अमेरिकाले पछिल्ला दिनहरूमा एक अर्का विरूद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेका बेला यो घटना भएको हो। गैराती अमेरिकी सेनाले कुवेत र बहराइन युक्रेनमै ईरानी क्षेपीयास्त्र आक्रमणको जवाब स्वरूप ईरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो। ईरानको इस्लामिक रिभोल्युसनरी गार्डसले बहराइन र अन्य क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति भएका ठाउँलाई लक्षित गरेको दावी गरेको छ। यद्यपि कुवेतको नाम भने प्रत्यक्ष रूपमा उल्लेख गरेको छैन। अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलमार्ग नजिकै ईरानी सैन्य संचार तथा नियन्त्रण केन्द्रमा जवाफी कार्यवाही गरेको जनाएको छ। कुवेत विमानस्थलमा भएको यो आक्रमणले मध्यपूर्वको सैन्य तनाव अझै नियन्त्रण बाहिर जान सक्ने चिन्ता बढ़ाउँदै नागरिक संरचना र अन्तर्राष्ट्रिय उडान सुरक्षामाथि थप दबाव सृजना गरेको छ। अब खेल खबर। न्यूजील्याण्ड र भारतको क्रिकेट टोलीबीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रृंखलाबाट गर्ने भएको हो। न्यूजील्याण्ड र भारतबीचको 5 टी20, 4 एकदिवसीय र 2 टेस्ट क्रिकेट आउँदो अक्टोबर 22 डिसेम्बर 1 चल्नेछ। न्यूजील्याण्ड क्रिकेटका अनुसार खेल संख्याका आधारमा यो श्रृंखला ऐतिहासिक हो। यसपछि न्यूजील्याण्डले जनवरी र फेब्रुअरीमा श्रीलंकासँग 3 एकदिवसीय र 3 टी20 क्रिकेट खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता। साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको मोदीको भनाई। सरकारले सीमाबाट ल्याउन पाउने वस्तु मूल्यको सीमा बढ़ायो, अब 500 रूपियाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने। तराई मधेशका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकाले तापलहर प्रतिकारी योजना सुदृढ़ गर्नुपर्नेमा बिकेको जोड़। अन्तर्राष्ट्रिय विमानस्थलमा ईरानी ड्रोन र मिसाइल आक्रमण। विमानस्थल संरचनामा गम्भीर क्षति, उडानहरू रोकिए। र न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू, गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्सहरू समेत पढ़ाई हुने बेहोरा जानकारी गराउँदछौ। हाम्रा
9: अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपाल 18 कारकाण्डु बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582399 98584792 र 98448161175। सिप सिकौ आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोलादै के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: सूचना, यही जेठ 23 गते चौथो शनिवारको दिन
3: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
3: हाम्रा कार्यक्रमहरू PCL इन जनरल मेडिसिन, SA डिप्लोमा इन फार्मेसी, PCL इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, PCL इन अफ्थाल्मिक असिस्टेन्ट OA, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
3: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
1: SA र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
3: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
4: रेडियो भेरी FM।

विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-5205-45।

0: 6.9 डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: एसई सक्यो, अब रमाइलो शुरू भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: सबैको मन सुने
5: रेडियो भेरी FM।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 98586564555।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पत्ति। मोबाइल नम्बर 98480446631।
6: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 x 102.7 मेगाहर्ट्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 4 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव कालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश हुँदै घाइतेहरूलाई 4,74,00,000 भन्दा बढ़ीको विशेष भत्ताको व्यवस्था, दैलेखमा आफ्नै छोराको हत्या गरेको आरोपमा एकजना पक्राउ, मदिराका कारण बाउ छोरा बीच भनावन हुँदा छोराको ज्यान गयो, मेयर कप फुटबलको दोस्रो सेमी फाइनलमा अहिले सुर्खेतको सिम्ता र जुम्ला भिड्दै, पञ्चपुरीले हराउँदै विरेन्द्रनगर फाइनलमा प्रवेश। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दैछ। प्रदेश प्रमुखबाट सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश हुने कार्यसूची रहेको छ। सरकारले आगामी वर्षको विकास प्राथमिकता, आर्थिक तथा सामाजिक रूपान्तरणका योजना र बजेटका आधारभूत दिशा नीति तथा कार्यक्रममा समेटिएको जनाएको छ। सरकारले सशस्त्र संघर्ष, जनआन्दोलन तथा प्रदेश प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरण गर्न आवश्यक बजेट निकासा गर्ने निर्णय पनि गरेको छ। निर्णय अनुसार घाइते व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता उपलब्ध गराउन 4,70,72,000 रूपियाँ बराबरको रकम मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत सम्बन्धित स्थानीय तहहरूलाई अख्तियारी प्रदान गरिने जनाइएको छ। प्रदेश सरकारले रकम सम्बन्धित स्थानीय तह मार्फत वितरण गरी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई राहत तथा सम्मान स्वरूप जीवन निर्वाहमा सहयोग पुर्याउने जनाएको छ। दैलेखमा एकजना बाबुले आफ्नै छोराको हत्या गरेका छन्। मादक पदार्थ सेवनपछि भएको पारिवारिक विवादले उग्र रूप लिँदा बाबुको हातबाट छोराको हत्या भएको हो। नगर नारायण नगरपालिका 9 साल खर्कका 70 वर्षीय बाबु कविराज थापाले आफ्नै 45 वर्षीय छोरा यादव थापालाई खुर्पा प्रहार गरी हत्या गरेको दैलेख प्रहरीले जनाएको छ। हतियार प्रहारबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगे पनि अत्याधिक रक्तस्रावका कारण बचाउन नसकिएको चिकित्सकहरूले बताएका छन्। घटनाको जानकारी पाउनासाथ तत्कालै खटिएको प्रहरी टोलीले हत्यामा संलग्न बाबु कविराजलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ भने रगतले लतपतिएको खुर्पा पनि बरामद भएको दैलेख प्रहरीले जनाएको छ। सुर्खेतको वीरेन्द्रनगरमा जारी मेयर कप फुटबलको दोस्रो सेमी फाइनलमा अहिले सुर्खेतको सिम्ता र जुम्ला बीच प्रतिस्पर्धा भइरहेको छ। सुर्खेत रंगशालामा जारी खेलको भर्खरै पहिलो हाफ सकिँदा जुम्लाले 1-0 अग्रता लिएको छ। यो खेलको विजेताले उपाधिका लागि वीरेन्द्रनगरसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम क्वार्टर फाइनलमा सिम्ताले उम्लाको खारपुना तथा जुम्लाले सुर्खेतको चौकुनेलाई हराउँदै सेमी फाइनलमा ठाउँ पक्का गरेका हुन्। आजै भएको पहिलो सेमी फाइनलमा सुर्खेतको वीरेन्द्रनगरले पञ्चपुरीलाई पेनाल्टी सुटआउटमा 6-5 गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट हारजितको टुङ्गो लागेको हो। कर्णाली प्रदेश फुटबल संघको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको विजेताले 4,00,000 र उपविजेताले 2,00,000 रूपियाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा कर्णालीका विभिन्न जिल्ला र पालिका गरी 13 टोलीको सहभागिता रहेको कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालले बताउनु भएको छ। हस्तारीलाई दिउँसो 4 बजेको भेरी हाइलाइट सक्यो। अहिले 5 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबाई रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली, एसटीआरसी अस्पताल तपाईको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान: चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Mania Extreme Energy Drink.
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9748336175 र 9848349576
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 9745 र 9814
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला सुनौलो अवसर
8: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ
7: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस् अनुभवी शिक्षक आधुनिक प्रयोगशाला व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ
8: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए डिप्लोमा इन फिजियोथेरापी डिप्लोमा इन सिभिल इन्जिनियरिङ प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ
7: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्राक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
8: गुणस्तरीय शिक्षा व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
7: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
8: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 0185335446 0185382060 9580303005 9840091037 वेबसाइट www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार
9: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
10: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज

0: नाककान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सूचना,
4: यही जेठ 23 गते शनिबारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
3: दिइने सेवाहरू, कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
4: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645, 98-480-21-313।
5: ओहो रामुदाई, कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
5: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
5: ल दाई पनि, US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
3: यो धान कस्तो छ नि बहिनी?
5: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
5: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
7: रेडियो भेरी FM

0: 6.9 डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, सँगै गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
2: ल टिपी राख, फोन नम्बर 9820293948 9820293948।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: जहाँ छ पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858820935, 9862929133 र 9855556।
4: रेडियो भेरी एफएम

0: ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
0: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 98-585-419 र 98-585-157।
5: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
7: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
0: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
9: रेडियो
10: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
12: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश, प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी, दैलेखमा आफ्नै छोराको हत्या गरेको आरोपमा एकजना पक्राउ, मदिरा विवादले उग्र रूप लिँदा छोराको हत्या भयो र सुर्खेतको ब्रेनगरमा जारी मेयर कप फुटबलको उपाधिका लागि ब्रेनगर र जुम्ला भिड्ने। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ। कर्णालीका मुख्यमन्त्री यामलाल कर्णालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने बताउनु भएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने कानूनी व्यवस्था रहे पनि प्रदेश प्रमुख यज्ञराज जोशीले शारीरिक रूपमा अस्वस्थ रहेको भन्दै मुख्यमन्त्री कर्णाललाई नै पेश गर्न आग्रह गर्नुभएको हो। मुख्यमन्त्री कर्णेलले संघीय सरकारको समन्वयमा सुर्खेत विमानस्थल विस्तार गर्ने र प्रादेशिक विमानस्थल निर्माणका लागि संघ सरकारसँग समन्वय गर्ने पनि बताउनु भएको छ। यसै गरी सरकारले नीति तथा कार्यक्रममा आगामी वर्षको विकासका प्राथमिकता, आर्थिक तथा सामाजिक रूपान्तरणका योजना र बजेटका आधारभूत कार्यदिशा समेटिएको जनाएको छ। सरकारले सशस्त्र संघर्ष, जनआन्दोलन तथा प्रदेश प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरण गर्न आवश्यक बजेट निकासा गर्ने निर्णय पनि यसअघि गरेको छ। यसअनुसार सरकारले घाइते व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता उपलब्ध गराउन भन्दै 4,74,00,000 रूपियाँ बराबरको रकम मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय मार्फत स्थानीय तहलाई अख्तियारी प्रदान गरिने जनाएको छ। दैलेखमा मादक पदार्थ सेवनपछि भएको पारिवारिक विवादले उग्र रूप लिँदा एकजना बाबुले आफ्नै छोराको हत्या गरेका छन्। नारायण नगरपालिका 9 साल खर्कमा 70 वर्षीय बाबु कविराज थापाले आफ्नै 45 वर्षीय छोरा यादव थापाको खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। हतियारको प्रहारबाट घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल लगिए पनि अत्याधिक रक्तस्रावका कारण ज्यान जोगाउन नसकिएको चिकित्सकहरूले बताएका छन्। घटनाको जानकारी पाउनसाथ तत्काल खटिएको प्रहरी टोलीले हत्यामा संलग्न बाबु कविराजलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले हत्यामा प्रयोग गरिएको रगत लतपतिएको खुर्पा पनि बरामद भएको बताएको छ। जुम्ला पनि सुर्खेतको ब्रेनरमा जारी मेयर कप फुटबलको फाइनलमा पुगेको छ। सुर्खेत रंगशालामा भर्खरै सकिएको दोस्रो सेमी फाइनलमा सुर्खेतको सिम्तालाई 4-0 गोल अन्तरले हराउँदै जुम्ला फाइनल प्रवेश गरेको हो। जुम्लाले उपाधिका लागि भोलि सुर्खेतकै ब्रेनगर नगरपालिकाको टीमसँग प्रतिस्पर्धा गर्नेछ। आजै भएको पहिलो सेमी फाइनलमा सुर्खेतको ब्रेनगरले पञ्चपुरीलाई पेनाल्टी सुटआउटमा 6-5 गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीले गोललाई बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट हार जितको टुङ्गो लागेको हो। कर्णाली प्रदेश फुटबल संघको आयोजना र ब्रेनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको उपाधि विजेताले 4,00,000 तथा उप विजेताले 2,00,000 रूपियाँ प्राप्त गर्ने आयोजक कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालले जानकारी दिनुभएको छ। हस्त अहिलेलाई साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते। एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राममा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-581-560 र 98-481-5499।
2: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
2: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
2: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
3: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: लौन के भो बाबुलाई?
1: होइन, किन आतिनु भएको छ दिदी? के भयो बाबुलाई?
0: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
2: अया अया, टाउको दुख्यो र झुम्म बनाइरहेछ, किरिमिरी भएको छ, के भयो होला दाई?
1: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
2: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
1: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
2: ए, त्यसलाई विषादी भन्छन् त दाई?
1: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो, मोहनी पासो, एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
0: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, रेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
6: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
7: सर,
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
7: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
7: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
7: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 081537546 081538260 9858303005 9848091037 वेबसाइट www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार
8: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
9: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: पारस्परिक साथ, सहयोग र दृढ़ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-148 र 520-702।
4: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज।
5: के तपाईलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
6: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
0: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
5: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत, फोन 083-522-360।
7: खुसीको खबर,
8: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
7: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्ट्रोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
8: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौं।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
4: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
2: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 6 बजेको छ।
4: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
5: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गिवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच दिल्लीमा भेटवार्ता, नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई, लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा,
5: पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा, नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी,
6: तराई मधेसका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने, यस वर्ष उच्च जोखिमको सम्भावना रहेकोले तापलहर प्रतिकार योजना सुदृढ़ गर्नुपर्नेमा विज्ञको जोड,
7: आधिकारिक सूचनाहरूलाई नै विश्वास गरेर त्यही अनुसार काम गर्नुपर्ने हुन्छ, एउटा भने आम जनताले सपोर्ट गर्नुपर्ने हुन्छ, उहाँहरूको सहयोग बिना हामी पनि विपद हामी सक्राउन सक्दैनौ।
5: भारतको दिल्लीमा रहेको एक होटलमा आग लागि हुँदा कम्तीमा 21 जनाको ज्यान गयो, कैयौं घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने,
6: र स्टाफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल र बंगलादेशको खेल चल्दै, न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
8: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11मा भर्ना खुल्यो।
8: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
9: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
8: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-333, 493-555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। पाँच दिने भ्रमणका लागि भारतमा रहनुभएका लामिछानेसँग दिल्लीमा भएको भेटबारे सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको उल्लेख गर्नुभएको छ। उहाँले आफूहरूको छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार भन्दै दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको पनि बताउनु भएको छ। भेटवार्ताका क्रममा भारतका तर्फबाट विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश मन्त्री विक्रम मिश्री लगायत सहभागी हुनुभएको छ। नेपालको तर्फबाट रासोपाका सांसदहरू विपिन आचार्य, दीपक बोहरा, दिल्लीमा रहेको नेपाली राजदूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा, लामिछानेकी पत्नी निकिता पौडेल लगायत सहभागी बन्नु भएको छ। लामिछाने भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि सोमबार दिल्ली पुग्नु भएको हो। भाजपा र भारत सरकार दुवैले लामिछानेको भ्रमणलाई विशेष महत्व दिएको देखिएको छ। राष्ट्रपा सभापति लामिछानेले हिजो भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग पनि भेट गर्नुभएको छ। भारतका गृहमन्त्री अमित शाहले विदेशी नेताहरूलाई विरलै मात्र भेट्ने गर्नुभएकोले भारतले लामिछानेको भ्रमणलाई महत्व दिएको रूपमा बुझिने बीबीसीले उल्लेख गरेको छ। भारतीय अखबार द हिन्दुकी भारतीय अखबार द हिन्दुकी कूटनीतिक सम्पादक सुहासिनी हैदरले आफ्नो ट्वीटरमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय विदेश सचिव मिश्रलाई भेट्न अस्वीकार गरेपछि दिल्लीले उहाँको पार्टीका प्रमुखलाई बिछ्याएको रातो कार्पेट रोचक रहेको उल्लेख गर्नुभएको छ। नेपालमा भएको चुनावमा राष्ट्रपाले झण्डै दुई तिहाई सीट जितेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालिन दुवैजनालाई टेलिफोन गरेर बधाई दिनुभएको थियो। नवयुवा आन्दोलनबाट राजनीतिक अवस्था बदली पछि नेपालबाट भारत भ्रमण गर्ने लामिछाने सबैभन्दा वरिष्ठ नेता हुनुहुन्छ। लामिछानेको भारत भ्रमणकै बेला दुई देश बीचको सीमाबारे पनि नयाँ बहस शुरू भएको छ। लामिछाने भारत जाने अघिल्लो दिन आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालले पनि भारतको भूमि मिसेको बताउनु भएको थियो। उहाँले नेपाल भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुन सक्ने उल्लेख गर्नुभएको थियो। तर हिजो दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ताले नेपाल भारत सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने प्रतिक्रिया दिनुभएको छ। यस्तै लामिछानेले आफ्नो भ्रमणकै समयमा हिजो भारतबाट अंग्रेजी भाषामा प्रकाशित हुने पत्रिका द हिन्दुस्तान टाइम्समा प्रकाशित एक लेखमा सीमा विवाद लम्बी रहन नहुने भन्दै ऐतिहासिक तथ्य र आपसी समझदारीमा व्यवहारिक तथ्यमा आधारित संवाद मार्फत समाधान गर्नुपर्ने उल्लेख गर्नुभएको छ।
6: एमालेभित्र नेतृत्व पुनर्गठनको माग सरको रूपमा उठ्न थालेको बेला अध्यक्ष केपी शर्मा ओलीले भने तत्काल नेतृत्व नछाड्ने बताउनु भएको छ। काठमाडौँमा आजदेखि शुरू भएको एमालेको दुई दिने कार्यशालामा उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र फरक मतलाई सम्मान गर्दै आन्तरिक एकता हुनुपर्ने माग गरेपछि ओली आक्रामकको रूपमा प्रस्तुत हुँदै पार्टी नेतृत्व र आधिकारिक निर्णय विरूद्ध गतिविधि गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। केन्द्रीय सदस्यहरू प्रदेश अध्यक्ष र सचिव जिल्ला कमिटी अध्यक्ष र सचिव संगठन विभागका प्रमुख रहेको कार्यशालामा ओलीले आफू गएको पुसमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकोले बीचमै नेतृत्व नछाड्ने बताउनुभयो। उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्णा विष्ट, पृथ्वी सुब्बा गुरूङ, उपमहासचिव योगेश भट्टराई लगायत नेताहरूले पार्टी पुनर्गठनको आवाज उठाइरहेका छन्। एमालेभित्र नेतृत्व हस्तान्तरणका लागि भएको हस्ताक्षर र पुनर्जागरण अभियानले पार्टीलाई अन्यलमा पारेको ओलीको टिप्पणी छ। नेतृत्व फेरेर नभई नीति र विश्लेषण विचारमा एकताबद्ध भएर संगठन चुस्त दुरूस्त हुनुपर्ने ओलीको तर्क छ। यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले चुनावको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्ति र एमाले ठूलो धक्का खाएको बताउनुभयो। भदौ 23 र 24 गतेको घटना सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको उहाँको आरोप छ। अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने भन्दै आफूले आयोगलाई बयान नदिने बताउनुभयो। फागुन 21 गतेको चुनावमा हार बेहोरेपछि उहाँ पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्नुभएको हो।
5: सांसदहरूको विरोधका कारण राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी आउँदो 26 गते मंगलबारसम्मको लागि स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलले विरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। बैठक 26 गतेसम्मका लागि स्थगित भएसँगै राष्ट्रिय सभामा विधेयक पास हुने नसकेको नयाँ रेकर्ड बनेको छ। प्रतिनिधि सभाले जेठ 7 गते पारित गरेर पठाएको वैकल्पिक विकास वित्त परिचालन विधेयक यही जेठ 22 गते अर्थात भोलिसम्म राष्ट्रिय सभाबाट पास हुनुपर्ने थियो, तर सदन कार्यसूचीमा प्रवेश नै गर्न नसकेसँगै राष्ट्रिय सभाले संवैधानिक समय सीमाभित्र पारित गर्न नसकेको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अर्थमन्त्री र दलका नेताहरू बीच सहमति जुटाउने प्रयास गरे पनि निकास ननिस्किएको बताउनुभयो। प्रतिनिधि सभाले राष्ट्रिय सभाको सुझाव बिना नै यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न सक्नेछ। तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले ल्याउनु भएको यो विधेयक गएको पुष 18 गते संसद सचिवालयमा दर्ता भएको थियो।
6: लुम्बिनी प्रदेश सरकारका चारजना मन्त्रीको राजीनामा स्वीकृत भएको छ। एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगर, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले बिहान सामूहिक राजीनामा दिनुभएको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले चारैजना मन्त्रीको राजीनामा स्वीकृत गरेर नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ़ाउनु भएको छ, तर प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगर लुम्बिनी प्रदेश बाहिर रहनु भएकोले आजै नयाँ मन्त्रीको शपथ हुने सम्भावना कम छ। लुम्बिनी प्रदेशमा अहिले एमाले संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ। कांग्रेसले पूर्व सहमति अनुसार नेतृत्वसहित सरकार परिवर्तन गर्ने अडान लिँदै आएको छ, तर एमालेका मन्त्रीले राजीनामा दिएपछि कांग्रेसमा पनि मन्त्री फेर्ने दबाव बढ़ेको छ। लुम्बिनी प्रदेश सरकारले साउन 1 गतेदेखि 8 मन्त्रालय कायम गर्ने निर्णय गरेको छ।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसुनका बेला हुने विपदको पूर्व तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
15: Better appliances का AC, cooler, fridge, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
16: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
17: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
16: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
17: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता, नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई, लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा, पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा, नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी, लुम्बिनी प्रदेशमा एमालेका 4 मन्त्रीको राजीनामा स्वीकृत, राष्ट्रिय सभाको बैठक आउँदो मंगलबारसम्मका लागि स्थगित लगाएको खबर प्रस्तुत गरे।
6: अब बाँकी खबर। सरकारले स्थलमार्गबाट आउँदा भन्सार नतेरी 100 रूपियाँ भन्दा बढ़ीको सामान भित्राउन नपाइने नियमको सीमा बढ़ाएको छ। अर्थ मन्त्रालयले साविकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसूल नलिई छान्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याइने सामानमा भन्सार लाग्ने व्यवस्थाको कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थलमार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार छूट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै 100 रूपियाँको सीमा तोकिएको भए पनि साना किनमेलमा व्यवहार त भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कार्यान्वयनमा कड़ाई गरेको हो। तराई मधेसका बासिन्दा धेरैजसो दैनिक उपभोग्य वस्तु किन्न सीमा पारी जाने गरेका थिए। यस्तै कतिपयको सीमा पारी वैवाहिक सम्बन्ध समेत रहेकोले माइतीबाट ल्याएको उपहारमा समेत भन्सार तिर्नु परेको गुनासो गरेका थिए।
5: आज तराई मधेस तथा मध्य पहाड़ी क्षेत्रमा गर्मी निकै बढ़ेको छ। बितेको 12 घण्टामा तराई मधेसको एकाध बाहेक ठाउँमा पानी नपरेपछि गर्मी निकै बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखा अनुसार तराई मधेसका धेरै ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपाससम्म पुगेको छ। अझै केही दिन गर्मी बढ़ने मौसमविदहरूले अनुमान गरेका छन्। यसैबीच यस वर्ष गर्मी निकै बढ़न सक्ने चेतावनीका बीच विज्ञ एवं सरकारवालाहरूले हिट एक्सन प्लान अर्थात तापलहर प्रतिकार योजना सुदृढ़ गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनीहरूले पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै योजना कार्यान्वयनलाई चुस्त बनाउनुपर्ने बताएका हुन्। नेपाल विपद पूर्व तयारी सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर वसन्तराज अधिकारीले पालिकामा तापक्रम र आर्द्रताको तथ्याङ्क नियमित रूपमा संकलन तथा विश्लेषण नगरेसम्म एकै मापदण्डमा आधारित दृष्टिकोणले नेपालको ताप लहर समस्या समाधान गर्न सम्भव नभएको बताउनुभयो। यो वर्ष शक्तिशाली एलनिनो विकास भइरहेकाले दक्षिण एसियामा सामान्यभन्दा बढ़ी गर्मी हुने र मनसूनी वर्षा कम हुने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस अघि नै यो वर्षको मनसूनमा कम वर्षा र गर्मीको पूर्वानुमान गरेको छ।
6: यसैबीच मनसूनमा कम वर्षा र बढ़ी गर्मीको अनुमान रहे पनि वर्षाजन्य विपदका घटना समेत बढ़न सक्ने विज्ञहरू बताउँछन्। पछिल्ला वर्षहरूमा छोटो समयमा धेरै पानी पर्ने, कुनै ठाउँमा वर्षा केन्द्रित भएर जनधनको क्षति गराउने जस्ता घटना बढ़ेकोले यस वर्ष पनि सचेत हुनुपर्ने उनीहरूको भनाइ छ। समग्रमा सुक्खा समय र गर्मी बढ़ने भने पनि कुनै बेला छोटो समयमा पर्ने अत्याधिक वर्षा झनै जोखिम हुने विज्ञहरू बताउँछन्। केही वर्षदेखि यस्ता घटनाले ठूलो क्षति पुर्याउँदै आएका छन्। यस वर्षको मनसूनमा आउन सक्ने त्यस्ता विपदको व्यवस्थापनको लागि तयारी कस्तो छ भनेर साथी हृदय रिमालले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई सोध्नु भएको छ।
7: बाढ़ी पहिरो डुबान चट्याङ लगायतका विगतमा चाहिँ संघ प्रदेश स्थानीय तह र गैर सरकारी समुदाय नै कसरी परिचालित हुने तिनले स्वेच्छा निकायलाई चाहिँ तयारी अवस्थामा राखेको छ। उहाँहरूलाई तालिम प्राप्त सेवा कर्मीहरू राहत उद्धारको लागि जुन खोजको लागि सामग्रीहरू पनि पहिलो वर्षको भन्दा अलिकति थप गरेर अलिकति एडभान्स इक्विपमेन्टहरू सहित तयारी अवस्थामा हुनुहुन्छ भने हामीले प्रभावित हुने जिल्ला भनेर पहिचान गरेर त्यसलाई बढी निरन्तर निगरानीमा र त्यसको सिडिओ आकारलाई प्लस त्यहाँका पालिकालाई पनि हामीले निरन्तर कोर्डिनेसन र तयारी अवस्थामा रहन
18: पूर्व सूचना प्रणालीको प्रभावकारी कार्यान्वयन नहुँदा अथवा त्यो पहुँच नहुँदा हुने देखिन्छ। एक्कासी आकस्मिक रूपमा राति बाढ़ी आउने अथवा पहिरो जाने पानी पर्ने र बिहान एकचोटि घटना भएपछि मात्र थाहा हुने खालको, यसका लागि के छ तयारी?
7: यो मेट्रोलोजी र हाइड्रोलोजीसँग सम्बन्धित स्टेसनहरू चाहिँ धेरैवटा हाम्रो प्राधिकरणले पनि 49 वटामा अहिले थप भएर 55 वटा चाहिँ हामीले जस्तो जमिन सतहमा चाहिँ भारी वर्षा कति भयो भनेर मिलिमिटर नाप्ने चाहिँ यन्त्रहरू जडान गरेका छौँ र त्यसले चाहिँ बढी पानी परेर अलिक हुने अवस्थामा चाहिँ उसले चाहिँ हामीलाई साइरन बजाएर त्यो समुदायलाई अलर्ट गर्ने विषय पनि छ भने स्टेसनहरू राखेर चाहिँ त्यसबाट पनि अलिकति पानीको बहाव पर्ने बित्तिकै त्यहाँका जन समुदायहरूलाई सचेत हुने गरी वार्निङको कामहरू पनि सिस्टम पनि जडान भएको छ। सम्बन्धित कुन ठाउँमा आउन सक्ने त्यो ठाउँमा चाहिँ विशेष गरी फोकस गरेर हामीले यो गर्नु डुबानबाट यसरी बस्न सकिन्छ बाढीबाट यो बस्न सकिन्छ भनेर हामीले सबै जनचेतनाहरू फैलाएको पनि हुन्छौँ र विपद सम्बद्ध निकायहरू हुनुहुन्छ उहाँहरू सबैले पनि सुरक्षा निकायले चाहिँ माइकिङ गरेर पनि त्यहाँका जनसमुदायलाई अवेर गराएर सुरक्षित स्थानमा राख्न लगाएको अवस्था थियो भने यो वर्ष पनि हामीले त्यो र अझ थप्यो भनेर पनि कतिजना काम गर्ने।
18: अब आम नागरिकले चाहिँ के गर्ने?
7: टाइम त नेपालभरि नै पर्ने हो। मनसुनको करिब 4 महिनाको अवधिमा कुनै ठाउँमा कुनै बेला पर्ला अर्को ठाउँमा अर्को समयमा पर्न सक्छ। त्यही भएर सबैले सचेत हुनुपर्छ। मुख्य कुरा के हो भन्दाखेरि आधिकारिक सूचनाहरू हेरेर त्यही आधिकारिक सूचनाहरूलाई नै विश्वास गरेर त्यही अनुसार काम गर्नुपर्ने हुन्छ। एउटा भने हामीले गभर्मेन्ट साइडबाट यो गर्नु नगर्नु भनेका विषयहरूमा पनि यहाँले जस्तो पोहोरको केसमा पनि ठूलो क्षति हुने सम्भावना छ भनेर यात्राहरू भएपछि कतिले सपोर्ट गरेर पनि सक्सेस भएको अवस्था छ भने आम जनताले सपोर्ट गर्नुपर्ने हुन्छ। उहाँहरूको सहयोग बिना हामी विपद हामी सक्लाउन सक्दैनौँ। एउटा स्थानीय समुदायहरू जो हुनुहुन्छ उहाँहरू आफै पनि सचेत हुनु पर्यो। एकअर्कालाई छरछिमेकमा पर्दा सहयोग गर्नु पर्यो। आवश्यकै पर्यो भने छ हाम्रो 1149 छ। विशेष गरी यो प्राकृतिक विपदको क्षेत्रमा अहिले बढी क्रियाशील भएको नम्बर छ हाम्रो 3 नम्बर हो 1149 वा नजिकको प्रहरी स्थानीय पालिका स्थानीय प्रशासन 100 नम्बरमा पनि उहाँले कल गर्न सक्नुहुन्छ। आफू बसेको स्थान कस्तो छ हामी आफू चाहिँ विपदको जोखिममा छु कि छैन कस्तो खालको जोखिममा छु म बसेको भन्ने कुरा पनि आफूले अलिकति क्लियर हुनुपर्छ भने त्यही सँगसँगै अवेर भएर चाहिँ त्यो विपदबाट जोगिने आफूले अलिक सुरुमै तयारीहरू बस्ने अब त्यस्तै ठाउँमा छौँ भने सुरक्षित स्थानमा तुरन्तै जानुपर्ने अवस्था पनि हुन सक्छ।
5: हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी
19: सूचना यस नेपाल निर्माण व्यवसाय एकता समाज सुर्खेतको 24 र 25 साधारण सभा तथा 10 अधिवेशनको उद्घाटन समारोह यही जेठ 23 र 24 गते बिहान 8 बजे जिल्ला समन्वय समितिको कार्यालयको हलमा हुने सम्पूर्ण निर्माण व्यवसायहरूलाई अवगत नै छ। यदि कोही कसैलाई जानकारी नभएको खण्डमा यसै सूचनालाई आधार मानि उक्त कार्यक्रममा यहाँहरूको अनिवार्य उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। नेपाल निर्माण व्यवसाय एकता समाज वीरेन्द्रनगर सुर्खेत।
20: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
21: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
20: हाम्रा सेवाहरू
21: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
20: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
22: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-688-84-566।
5: अदालतले मध्य प्रदेशका सांसद एवं पूर्व राज्य मन्त्री सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सुनवाई गर्दै विशेष अदालतले सिंहलाई 4 वर्ष 1 महिना कैद र 38,50,100 रूपियाँ बराबर बिगो र जरिवाना हुने फैसला गरेको छ। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट उमेश कोइराला र विदुर कोइरालाको इजलासले थप 1,54,000 क्षतिपूर्ति बापत शुल्क भराउने फैसला समेत गरेको छ। आयोगले जसपा नेपाल मध्य प्रदेशका सांसद सिंह सहित 16 जना विरूद्ध 2082 सालको 30 गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीमाथि उपभोक्ता समितिमा गएको बजेट आफ्नो खातामा ल्याएको आरोप लागेको थियो।
2: सरकारले 23 वटा समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका संचालकहरूको नामावली सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उनीहरूको विवरण सार्वजनिक गरेको हो। समितिले सार्वजनिक भएका संचालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको जानकारी भएमा सूचित गर्न सर्वसाधारणसँग अनुरोध समेत गरेको छ। समितिले संचालकहरूलाई सम्बन्धित सहकारीको दायित्व फरफारक ऋण असुली र सम्पत्ति व्यवस्थापनमा सहयोग गर्न निर्देशन दिँदै बचत फिर्ता र दायित्व व्यवस्थापनमा समितिसँग समन्वय गर्न निर्देशन दिँदै यसो नगरेमा कानूनी कार्यवाही हुने चेतावनी दिएको छ।
5: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउनपछि 592 वटा मोटरसाइकल तथा स्कूटर फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ। उपत्यका विभिन्न ठाउँमा चोरी भएका मध्ये 40 वटा फिर्ता गरेसँगै साउनपछि फिर्ता गरेका मोटरसाइकल र स्कूटरको संख्या 592 पुगेको हो। कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले असुरक्षित पार्किङका कारण मोटरसाइकल तथा स्कूटर चोरी हुने भएकोले सुरक्षित ठाउँ मात्र पार्किङ गर्न आग्रह गर्नुभयो। पार्किङ गर्दा सीसीटीभी निगरानी भएको ठाउँ छनौट गर्न ह्याण्डल लक तथा अन्य सुरक्षा प्रणाली प्रयोग गर्न र गाडीमा जीपीएस जडान गर्न उहाँको सुझाव छ।
2: पर्वतको महाशिला गाउँपालिकाले बढ़दो बसाईसराई रोक्न गाउँ फर्क प्यारा प्यारी कार्यक्रम सञ्चालन गरेको छ। बसाईसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्देश्यले बसाई सरेर गाउँ आउनेलाई आकर्षित गर्न शुरू भएको कार्यक्रम अन्तर्गत अहिलेसम्म 15 परिवार गाउँ फर्किएका गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो। त्यसरी गाउँ फर्केका परिवारको सहजताका लागि गाउँपालिकाले 1,00,000 रूपियाँ अनुदान र शुरूको 6 महिनाका लागि आवश्यक खाद्यान्न दिने गरेको छ। बसाईसराईका कारण गाउँ रित्तिनुका साथै जग्गा बाजिँदै गएपछि यो कार्यक्रम थालिएको अध्यक्ष भूषालले बताउनुभयो। 1 दशक यता बढ़ेको बसाईसराईले गाउँका धेरै घर खाली भएका छन् भने खेतीयोग्य जमीन बुट्यान र झाड़ीले भरिएको छ। गाउँमा सड़क खानेपानी बिजुली स्वास्थ्य सेवा लगायतको पहुँच बढ़दै गए पनि बसाईसराई गरेर जाने क्रम नरोकिएपछि गाउँ फर्काउनका लागि अनुदान दिने कार्यक्रम लागू गरिएको अध्यक्ष भूषालले बताउनुभयो। अघिल्लो आर्थिक वर्ष मात्रै 93 परिवारका 325 जना गाउँपालिकाबाट बसाईसराई गरेका थिए।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 जनाको ज्यान गएको छ। अरू कयौं व्यक्ति घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने बीबीसी हिन्दीले जनाएको छ। मालवीय नगर क्षेत्रमा रहेको फ्लोरिस स्टे नामको होटलमा बिहान आगलागी भएको हो। होटलको तल रहेको लेमन ग्रीन नामको रेस्टुरेन्टबाट शुरू भएको आगलाईको कारण अझै खुल्न सकेको छैन। आगलाईमा घाइते तथा जलेका व्यक्तिहरूलाई म्याक्स अस्पतालमा लगिएको थियो। अस्पतालले निकालेको विज्ञप्ति अनुसार अस्पताल पुर्याएका 39 जना मध्ये 18 जनाको अस्पताल पुग्नु अघि नै ज्यान गइसकेको थियो। 15 जना आईसीयूमा उपचाररत छन्, जसमध्ये 8 जनाको अवस्था गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेका खबरमा उल्लेख छ। घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धुले दुःख व्यक्त गर्नुभएको छ। आगलागीमा ज्यान गुमाउनेको पहिचान खुलेको छैन। होटलमा प्राय विदेशी नागरिक पुग्ने गरेका थिए।
2: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 23 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछ। अब बंगलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ। फाइनल खेल पर्सी हुनेछ।
5: र न्यूजील्याण्ड र भारतको क्रिकेट टोली बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रृंखलाबाट गर्ने भएको हो। न्यूजील्याण्ड र भारत बीचको 5 टी20, 5 एकदिवसीय र 2 टेस्ट क्रिकेट आउँदो अक्टोबर 22 डिसेम्बर 1 चल्नेछ। न्यूजील्याण्ड क्रिकेटका अनुसार खेल संख्याका आधारमा यो श्रृंखला ऐतिहासिक हो। यसपछि न्यूजील्याण्डले जनवरी र फेब्रुअरीमा श्रीलंकासँग 3 एकदिवसीय र 3 टी20 खेल्नेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: राष्ट्रसभा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच दिल्लीमा भेटवार्ता। नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई। लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा।
5: पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा। नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी।
2: तराई मधेसका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले ताप लहर प्रतिकारी योजना सुदृढ़ गर्नुपर्नेमा विज्ञको जोर।
5: भारतको दिल्लीमा रहेको एक होटलमा आगलागी हुँदा कम्तीमा 21 जनाको ज्यान गयो। कैयौं घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने।
2: र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित। न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
3: यही जेठ 23 गते चौथो शनिवारको दिन
4: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
4: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।

0: कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई प्राथमिकता
1: दैलेखमा आफ्नै छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ मदिराका कारण विवाद बढ्दै जाँदा ज्यान गयो
0: जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङ मार्ग निर्माणको काम यसै आर्थिक वर्षदेखि शुरू गरिने
1: र वीरेन्द्रनगरमा जारी मेरक फुटबलको उपाधिका लागि वीरेन्द्रनगर र जुम्ला भिड्ने वीरेन्द्रनगरमा 19 वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुने हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझ 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार तपाई हामीलाई radiobheri.com.np को साथै हाम्रो पात्रो मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ
0: अब खबर विस्तारमा कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ कर्णालीका मुख्यमन्त्री एमलाल कणेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रक्रिया अगाडि बढ़ाउने बताउनुभयो
2: प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्न कानून तर्जुमा गरिनेछ स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरिनेछ प्रदेश अन्तर्गतका सबै अस्पतालहरूलाई प्रदेश सरकारको नामबाट नामाकरण गरी ती अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सकको व्यवस्था गरी स्तर उन्नति गरिनेछ स्थानीय तहबाट सञ्चालित बिरामीको चाप भएका अस्पताललाई भौतिक पूर्वाधार सहित स्वास्थ्य सेवा सुदृढीकरणमा सहयोग गरिनेछ हरेक स्वास्थ्य संस्थाको अभिलेखलाई डिजिटलाइज गरिनेछ प्रादेशिक अस्पताल तथा आधारभूत अस्पतालको प्रयोगशाला सेवाको सुदृढीकरण गरिनेछ प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई प्रेषण प्रयोगशालाका रूपमा सुदृढीकरण गर्दै स्वास्थ्य अनुसन्धान गर्ने व्यवस्था मिलाइनेछ क्यान्सर मुटु मृगौला अल्माइजर पार्किसन एनिमिया रिकेटस सिक्लेस एनिमिया स्पाइनल इन्जुरी अटिजम जस्ता दीर्घ र जटिल रोगबाट ग्रसित बिरामीको उपचारमा सहायता प्रदान गरिनेछ
0: प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने कानूनी व्यवस्था रहे पनि प्रदेश प्रमुख एकेराज जोशीले शारीरिक रूपमा अस्वस्थ रहेको भन्दै मुख्यमन्त्री कणेललाई नै पेश गर्न आग्रह गर्नुभएको हो प्रदेश राजधानी संरक्षण कार्यक्रम अन्तर्गत यसै वर्ष बुलबुले काँक्री विहार बहुद्देश्य परियोजना पूरा गर्ने सरकारी दावी छ
2: प्रदेश राजधानी संरक्षण आयोजना अन्तर्गत बुलबुलेदेखि काँक्री विहारसम्मको बहुद्देश्य परियोजना र जुम्लिया मूलताल बहुद्देश्य आयोजनाको निर्माण कार्य सम्पन्न गरिनेछ नियमित सिंचाई सुविधा उपलब्ध गराउनको लागि सिंचाई प्रणालीको पुनर्निर्माण तथा मरमत गरिनेछ जलस्रोतको दिगो उपयोग भूमिगत जल पुनर्भरण ताल तलैया संरक्षण र जलाशय निर्माणलाई उच्च प्राथमिकता दिइनेछ आवश्यक अध्ययन तथा सर्वेक्षण गरी भूमिगत जल पुनर्भरणका लागि नमूना परियोजनाहरू अगाडि बढ़ाइनेछ स्थानीय समुदायको सक्रिय सहभागिता मार्फत मूल नाला र प्राकृतिक जलस्रोतको संरक्षणमा विशेष जोड़ दिइनेछ जैविक विविधताका हिसाबले धनी रहेका स्थलहरू लिमी डोल्पो उत्पत्तेका रारा क्षेत्र होक्सोण्डो ताल क्षेत्र बुलबुले कुपुण्डे र बराताल आदिको संरक्षण गरिनेछ
0: सरकारको नीति तथा कार्यक्रमले समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ मुख्यमन्त्री कर्णेलले संघ सरकारको समन्वयमा सुर्खेत विमानस्थल विस्तार गर्ने र प्रादेशिक विमानस्थल निर्माणका लागि पनि संघ सरकारसँग समन्वय गर्ने बताउनुभयो
2: पर्यटन सूचना केन्द्रलाई व्यवस्थित बनाइनेछ शहरी सुन्दरता र पराय पर्यटन प्रवर्धन गर्न सम्भावित स्थानमा हरित उद्यान र पार्कहरूको निर्माण गरिनेछ संघीय सरकारको सहकार्यमा सुर्खेत विमानस्थलको विस्तार गरिनेछ दीर्घकालीन आवश्यकता सम्बोधन गर्न प्रादेशिक विमानस्थल निर्माणको लागि संघीय सरकारसँग आवश्यक पहल गरिनेछ सुर्खेत विमानस्थलबाट हिमाली जिल्लाका विमानस्थलमा नियमित हवाई उडानका लागि संघीय सरकारको समन्वयमा हवाई सेवा प्रदायकलाई सहुलियतका कार्यक्रम सञ्चालन गरिनेछ
0: कर्णाली प्रदेश सरकारले विगतदेखि नै कार्यान्वयनमा ल्याएका नीति तथा कार्यक्रमहरू प्राथमिकतामा राखिएको छ। कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै खाद्य उत्पादनमा आत्मनिर्भर तथा निर्यातलाई प्रोत्साहन गर्ने नीति पनि लिइने जनाएको छ। शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्दै शैक्षिक गुणस्तर सुधार मार्फत संस्कृत मानव पुँजीको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
1: यसै गरी स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच र गुणस्तरीय सुनिश्चितताका लागि स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरणलाई नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको छ। यसै गरी व्यावसायिक सिप एवं उद्यमशीलता विकास गरी रोजगारी तथा स्वरोजगारका अवसर सृजना गर्दै युवामा सकारात्मक रूपान्तरण ल्याउने बताइएको छ। दिगो र गुणस्तरीय सड़क सञ्जालको विकास र विस्तार गर्दै प्रदेशको समग्र भौतिक पूर्वाधारको विकास गर्ने सुरक्षा एवं सुलभ खानेपानी सेवा तथा सिंचाई सुविधा र ऊर्जा क्षेत्रको विकास तथा विस्तार गर्ने वन क्षेत्रको दिगो व्यवस्थापन मार्फत आय आर्जन जीवनस्तर सुधार पर्याय पर्यटन तथा वातावरण संरक्षणको नीति आगामी आर्थिक वर्षको कार्यक्रममा लिइएको सरकारले पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख समेत गरिएको छ।
0: दैलेखमा मादक पदार्थ सेवन गरी भएको पारिवारिक विवाद लगो रूप लिँदा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन्। दैलेखको नारायण नगरपालिका 9 साल खर्कका 70 वर्षीय बाबु कविराज थापाले आफ्नै छोरा 45 वर्षीय यादव थापाको कुर्पा प्रहार गरी हत्या गरेको प्रहरले जनाएको छ। हत्याको प्रहारबाट गम्भीर घाइते भएका कारण ज्यान गएको चिकित्सकले बताएका छन्। घटनाको जानकारी पाउन साथ तत्कालै खटिएको प्रहरीको टोलीले हत्यामा संलग्न बाबु कविराज थापालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। प्रहरले हत्यामा प्रयोग गरेको रगत लतपत्तीको खोर्पा पनि बरामद गरेको छ।
1: अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र सुर्खेतले पछिल्लो 3 वर्षमा 3,000 भन्दा बढ़ी अपाङ्गता भएका बाल बालिका तथा व्यक्तिहरूलाई स्वास्थ्य तथा पुनर्स्थापना सेवा प्रदान गरेको बताएको छ। विकलांग मित्र समूह र अपाङ्ग बाल अस्पताल बनेपाको सहयोगमा संचालित केन्द्रले कर्णाली प्रदेशका 10 जिल्लाका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सेवाग्रहलाई समेत उपचार तथा पुनर्स्थापना सेवा उपलब्ध गराउँदै आएको बताएको छ। केन्द्रका प्रमुख हेमराज केसीले विभिन्न जिल्लामा सञ्चालन गरिएका गत महिना मात्रै शिविर मार्फत 843 जना भन्दा धेरै बाल बालिकाको परीक्षण तथा अपाङ्गताको पहिचान गरिएको बताउनुभयो। केन्द्रले खुट्टा हात हड्डी जोर्नी स्नायु तथा मेरुदण्ड सम्बन्धी समस्या भएका बाल बालिकाको विशेष परीक्षण तथा उपचार गर्दै आएको छ। जन्मजात खुट्टाको विकृति पोलियोका कारण हातखुट्टा नचल्ने समस्या जोर्नी तथा घुँडाको विकृति मेरुदण्ड तथा मांसपेशी सम्बन्धी समस्या भएका बाल बालिकालाई लक्षित गरी सेवा प्रदान गर्दै आएको प्रमुख केसीले जानकारी समेत गराउनु भएको छ। यसै गरेर व्हील चेयर क्रस प्लास्टर र मोबिलाइज जस्ता सहायक सामग्री समेत यसअघि विभिन्न समयमा निशुल्क रूपमा वितरण गरिँदै आएको भएको छ भने आवश्यक परेको बेला थप उपचारका लागि अपाङ्ग बाल अस्पताल बनेपामा रिफर गर्ने व्यवस्था समेत मिलाइएको उहाँले बताउनुभयो। समयमै उपचारको पहुँच नपाउँदा धेरै बाल बालिका तथा व्यक्तिको अवस्था जटिल बन्दै गएकाले निशुल्क सेवा विस्तारलाई प्राथमिकता दिइएको उहाँको भनाइरहेको छ। यसैबीच केन्द्रले आज विश्व क्लब फूड दिवस तथा स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीले अपाङ्गता भएका बाल बालिका तथा व्यक्तिहरूको जीवनस्तर सुधारको लागि केन्द्रले पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सेवालाई अझ प्रभावकारी र पहुँचयुक्त बनाउन सुझाव दिएका छन्। उनीहरूले अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रकै सहयोगमा आफूहरूका बाल बालिकाको जीवनमा परिवर्तन आएको समेत बताएका छन्। यसअघि विभिन्न ठाउँमा उपचार गराउँदा समेत निको नभएको भन्दै अहिले निशुल्क रूपमा सेवा पाउँदा खुशी लागेको बताएका छन्। यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्रालयका शैक्षिक विकास तथा सामाजिक विकास महाशाखाका उपसचिव सुवर्ण खड्काले अपाङ्गता भएका बाल बालिकाको समयमै पहिचान उपचार र पुनस्थापनाले उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। उहाँले सरकारी तथा गैर सरकारी निकाय बीचको सहकार्यलाई थप मजबूत बनाउँदै यस्ता सेवाहरूलाई समुदाय स्तरसम्म विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रशासन शाखा प्रमुख टंक प्रसाद लामिछानेले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानजनक र सहज जीवनयापनको वातावरण सृजना गर्नु सबैको सरकारवालाको दायित्व समेत भएको बताउनु भएको छ। उहाँले पुनस्थापन केन्द्रले स्वास्थ्य सेवा मात्र नभई आशा र आत्मविश्वास प्रदान गर्ने काम गरिरहेको उल्लेख गर्दै स्थानीय तहबाट आवश्यक सहयोग र समन्वयले निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा सहभागीले अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रले गर्दै आएको सेवा तथा पुनस्थापना कार्यलाई आगामी दिनमा अझ प्रभावकारी र व्यवस्थित र दिगो बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन्।
0: धेरै खबरमा खबरको सिलसिला जारी नै छ, अल्ला भने यो छोटो विश्राम। लौ न, के भो बाबुलाई?
1: होइन, किन आतिनु भएको छ दिदी? के भो बाबुलाई?
0: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
3: अया अया, टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिमिरी भएको छ, के भयो होला दाई?
1: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
3: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
1: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
3: ए, त्यसलाई विषादी भन्छन् र दाई?
1: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिक्किने पासो मोहनी पासो एनपीभी तथा मेट्राइजियम ट्राइक्रोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
0: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका कल्याण।
4: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
5: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
4: नाक बन्द हुने समस्या,
5: नाकबाट रगत बग्ने,
4: नाकभित्र मासुको गिर्खा पलाएको,
5: घ्राम शक्ति गुम्ने,
4: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
5: कानको संक्रमण,
4: कान सुन्न गाह्रो हुने,
5: कान बज्ने समस्या,
4: चक्कर लाग्ने,
5: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
4: घाँटी दुख्ने,
5: आवाज बन्द हुने,
4: निल्न गाह्रो हुने,
5: घाँटीको भित्री भागमा मासु लाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
4: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
6: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वृन्दनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
6: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
0: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-581-560 र 98-481-5499।
7: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश समृद्ध कर्णाली सुखी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई प्राथमिकता, दैलेखमा आफ्नै छोराको हत्या गरेको आरोपमा एकजना पक्राउ, मदिराका कारण विवाद बढ्दा ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। जुम्लामा रहेका विकास कार्यालयहरूले कर्णाली प्रदेश सरकार अन्तर्गतको विकास खर्च जसमा 24% मात्र गरेका छन्। हरेक वर्ष असार मसान्तसम्म मात्र विकासले बजेट खर्च हुने प्रवृत्ति यस वर्ष पनि दोहोरिने भएको छ। प्रदेश सरकारले 18 कार्यालय मार्फत जिल्लाका लागि पठाएको विकास खर्च 1,64,13,00,000 मध्ये 10 महिनामा 24% मात्रै खर्च भएको छ। प्रदेश लेखा एकाईका प्रमुख रामदत्त पाण्डेले निकास भएको बजेट मध्ये 10 महिनामा 39,97,00,000 मात्रै खर्च भएको बताउनुभयो। विकास आयोजनामा काम भए पनि भुक्तानी प्रक्रियामा ढिलाइ भएकाले खर्च कम देखिएको हुन सक्ने पाण्डेको भनाइ छ। प्रदेश मातहतका विकास कार्यालय मध्ये सबैभन्दा बढ़ी बजेट रहेको भौतिक पूर्वाधार विकास कार्यालयको 99 करोड़ 1 लाख विकास बजेट मध्ये 20 करोड़ 24 लाख खर्च भएको छ। त्यसै गरी खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालयको 45 करोड़ 71 लाख रूपियाँ मध्ये 12 करोड़ 36 लाख खर्च भएको छ। कृषि विकास कार्यालयको 3 करोड़ 15 लाख रूपियाँ मध्ये 28 लाख 13 हजार रूपियाँ खर्च भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालयको 40 लाख रूपियाँ पूँजीगत बजेट मध्ये 2,79,890 रूपियाँ खर्च भएको छ। बजेट प्रदेश विनियोजन ऐनमा देखेका समस्याका कारण पनि बजेट खर्च प्रभावित भएको बताइएको छ। डिभिजन वन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जिल्ला समन्वय समिति, स्वास्थ्य सेवा कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र र सामाजिक विकास कार्यालयमा पनि पूँजीगत खर्च कम भएको छ। प्रदेशका कार्यालय मध्ये सबैभन्दा बढ़ी खर्च सामाजिक विकास मन्त्रालयको रहेको जनाइएको छ।
1: बजेट अभावका कारण रोकिएको जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङ मार्ग निर्माणको काम यसै आर्थिक वर्षदेखि शुरू गर्न योजना अघि बढ़ाइएको छ। संघीय सरकारले आगामी आर्थिक वर्ष 83-84 बजेट सहित नीति तथा कार्यक्रममा ठप्प रहेका योजनालाई अघि बढ़ाउने निर्देशन अनुरूप सड़क खण्डको काम शुरू गर्न लागि हो। यसअघि धेरै लागत लाग्ने भएपछि पर्याप्त बजेटको व्यवस्थापन नहुँदा निर्माणको काम ठप्प भएको थियो। जाजरकोटदेखि जुम्लासम्म सुरुङ मार्गको दूरी 10 किलोमिटरको रहेको छ। लागत धेरै लाग्ने भएपछि तत्काल थप प्रक्रिया अघि नबढ़ेको केन्द्रका इन्जिनियर प्रदीप भण्डारीले बताउनुभयो। उहाँले अध्ययनले 29 अर्बको प्रारम्भिक लागत अनुमान निकालेकाले लागत अनुरूप प्रतिफल नआउने भएपछि थप प्रक्रिया अघि नबढ़ाएको उहाँको भनाइ छ। अब भने सरकारले सुरुङ मार्गको निर्माणको कामलाई अघि बढ़ाउने भएको छ। यसअघि गरिएको अध्ययनमा जाजरकोट साङताबाट जुम्लाको इमलीघारीसम्मको लम्बाई करिब 10 किलोमिटर रहेको छ। प्रस्तावित सुरुङ मार्गले जाजरकोटको कुसे गाउँपालिका 8 साङतादेखि जुम्लाको तातापानी गाउँपालिका 8 इलिम्चा घारी जोड्ने लक्ष्य लिएको छ। सुरुङ मार्ग निर्माण भए लुम्बिनी दाङ सल्यान जाजरकोट जुम्ला हुँदै रारा जोड्ने बाटो यात्राका लागि सहज हुनेछ। सुरुङ मार्ग निर्माणसँगै कर्णालीको व्यापार व्यवसाय समेत वृद्धि हुने स्थानीयले अपेक्षा गरेका छन्।
0: कर्णाली प्रदेशका स्थानीय तहका दरिद्र जनप्रतिनिधिलाई मानसिक स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गरिएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतको सुर्खेतकै वीरनगरमा आयोजित अन्त्यक्रिया कार्यक्रम मार्फत 79 स्थानीय तहका जनप्रतिनिधिलाई मानसिक स्वास्थ्य र नसर्ने रोगबारे सचेतना प्रदान गरिएको हो। कर्णाली प्रदेशका मानसिक रोग विशेषज्ञ डाक्टर सुशील समदर्शीले पछिल्लो समयमा मानसिक तथा नसर्ने रोग समाजमा बढ़िरहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। अशिक्षा, गरीबी, अभाव तथा सूचना प्रविधि, सामाजिक सञ्जाल तथा बदलिदो जीवनशैलीका कारण हरेक परिवार तथा समाजमा मानसिक रोग देखिन थालेको र यसले चिन्ता, उदासीनता तथा आत्महत्या जस्ता घटना बढ़दै गएको बताउनुभयो। समयमा यसको पहिचानका साथै नियन्त्रण तथा रोकथामका उपायबारे पनि उहाँले चर्चा गर्नुभएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको प्रतिनिधि प्रदीप अधिकारीले नसर्ने रोगबाट विश्व मानव समुदायलाई प्रभावित तुल्याइरहेकोले हरेक देश र नागरिकले यसबारे सजग हुन आवश्यक रहेको औलाउनुभयो। सामाजिक विकास मन्त्रालय सुर्खेतका मानसिक स्वास्थ्य कार्यक्रमका सम्पर्क व्यक्ति खगेन्द्र प्रसाद गैरेले नसर्ने मुटु रोग, हाइपरटेन्सन, क्यान्सर, मधुमेह र श्वास प्रश्वासका समस्या जस्ता रोग बढ़िरहेकाले यसबारे स्थानीय तहका दलित जनप्रतिनिधिलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेर कार्यक्रम गरिएको बताउनुभयो। यसबाट समयमै रोगको पहिचान भई अकाल मृत्यु हुनबाट जोगाउने सहयोग मिल्ने पनि उहाँले बताउनुभयो। सचेतना कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियार, प्रदेशसभाका पूर्व सदस्य सीता नेपाली, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, गुर्बाकोट नगरपालिकाका उपाध्यक्ष मैना विक, चौकुने गाउँपालिका दक्ष खड्क विक लगायतका स्थानीय तहका कार्यपालिकाका सदस्यहरूको सहित 95 जनाको सहभागिता रहेको थियो।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
8: सूचना।
9: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू 24 घण्टा
10: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने

0: पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
0: मलाई त कस्तो भोक लाग्छ तिग्राज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना
1: यही जेठ 23 गते चौथो शनिबारको दिन
0: एस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा, भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: रेडियो भेरी एफएम
2: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनीहरू हामीले छिमेक सरेपसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर सल्यानमा बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका एक महिलालाई सल्यान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्ला अदालतको फैसला आदेशले दुई वर्ष छ महिना कैद सजाय तोकिएको बहुविवाह मुद्दाका फरार प्रतिवादी 45 वर्षीय चन्द्रा बुढाथोकलाई पक्राउ गरेको जनाएको छ। अदालतबाट सजाय कायम भई हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीको टोलीले शारदा नगरपालिका दुई स्थित खलंगा बजार क्षेत्रबाटै पक्राउ गरेको हो। चन्द्रालाई आपसे कानूनी प्रक्रिया पूरा गरी थप कार्यवाहीका लागि जिल्ला अदालतमा उपस्थिति गराएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो।
3: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। जुम्ला सुर्खेतको वीरेन्द्रनगरमा जारी मेयर कप फुटबलको फाइनलमा पुगेको छ। सुर्खेत रंगशालामा भएको दोस्रो सेमी फाइनलमा सुर्खेतको सिम्तालाई 4-0 गोल अन्तरले हराउँदै जुम्ला फाइनलमा प्रवेश गरेको हो। जुम्लाले अब उपाधिका लागि भोलि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकासँग भिड्ने भएको छ। आजै भएको पहिलो सेमी फाइनलमा वीरेन्द्रनगरले पञ्चपुरीलाई पेनाल्टी सुटआउटमा 6-5 गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीले गोल रहित बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट हार जितको टुंग लागेको हो। कर्णाली प्रदेश फुटबल संघको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा कर्णालीका जिल्ला र पालिका गरी 13 टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले 4 लाख र उपविजेताले 2 लाख रूपियाँ पुरस्कार पाउनेछन्।

0: र कर्णाली प्रदेशको राजधानी विजयनगरमा पहिलो पटक आयोजना हुन लागेको 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट टोली प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संज्ञानको आयोजनामा जेठ 22 गतेदेखि शुरू हुने प्रतियोगितामा देशका सातवटै प्रदेशका खेलाड़ीको सहभागिता रहनेछ। प्रतियोगिता 11 दिनसम्म सञ्चालन हुने नेपाल क्रिकेट कर्णाली प्रदेश संघले जनाएको छ। प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष तथा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदम खड्काले प्रतियोगिता आईसीसी 19 वर्ष मुनिको महिला विश्वकपका लागि नेपाली टोली क्षणको आधारका रूपमा सञ्चालन हुन लागेको बताउनु भएको छ। उहाँले प्रतियोगिता सञ्चालनका लागि करिब 1 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो। प्रतियोगिताको विजेता टोलीले 5 लाख रूपियाँ तथा उपविजेताले 3 लाख रूपियाँ पुरस्कार प्राप्त गर्दछन्। यसै गरी सर्वोत्कृष्ट खेलाड़ीलाई 40,000 रूपियाँ तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनाही 25,000 रूपियाँ पुरस्कार प्रदान गरिने भएको छ। कर्णाली प्रदेशले गत वर्ष पहिलो पटक पुरूषतर्फको राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको अनुभवका आधारमा यसपटक महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता समेत व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी रहेको छ। प्रतियोगिताका खेलहरू वीरनगर स्थित कालोन्चोक क्रिकेट मैदान र कर्णाली प्रदेश रंगशालाको माथिल्लो मैदानमा सञ्चालन हुने भएका छन्। महिला क्रिकेटको विकास प्रतिभा पहिचान तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सक्षम खेलाड़ी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताले कर्णालीमा क्रिकेटको थप विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
1: साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गुवामा रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोल अन्तरले पराजित भएको हो। खेलको 23 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता दिलाउनु भएको थियो, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल थपेको हो। खेल खबरसँगै अहिलेलाई साँझको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई प्राथमिकता।
1: दैलेखमा आफ्नै छोराको हत्या गरेको आरोपमा एकजना पक्राउ, मदिराका कारण विवाद बढ्दा ज्यान गयो।
0: जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङ मार्ग निर्माणको काम यसै आर्थिक वर्षदेखि शुरू गरिने।
1: र वीरेन्द्रनगरमा जारी मेरकप फुटबलको उपाधिका लागि वीरेन्द्रनगर र जुम्ला भिड्ने। वीरेन्द्रनगरमा 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट 22 गतेबाट शुरू हुने। हवस् त, तपाईँ हाम्रो भेट अब भोलि बिहान 6:30 बजेको भेरी खबरमा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित साँझको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टी विदा हुन्छौ। नमस्ते।
2: रेडियो भेरी एफएम
3: सूचना
4: यही जेठ 23 गते चौथो शनिवारको दिन
3: एस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार। हाम्रा दैनिक सेवाहरू आठजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा। कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा।
5: साथै बालरोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
6: भर्ना खुल्यो
7: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
8: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।

0: सूचना।
1: विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिबारको दिन यस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ।
0: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चाहे पोतो, डन्डीफोर, चिलाउने दाद, पूरा शरीर चिलाउने, मुसा, छालामा मासु पलाएको, गाँठा गुठी, दुबी, छालामा बिबिरा आउने, छालाको एलर्जी, कुष्ठरोग, फंगल इन्फेक्सन, छाला पाक्ने, नङको कुनै पनि रोग, बच्चाको छालाको समस्या, कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या, यौन अङ्गमा घाउ आउने, सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या, छाला, कपाल, नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
1: सूचना।
3: यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौं।
4: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी, विद्यालयमा सचेतनामूलक कार्यक्रम, जैविक विषादी तथा सामग्री वितरण, स्कूल शिक्षा कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, विषादी विष हुन् औषधि होइनन्, रासायनिक विषादीको विकल्पहरू रोजौं, आफू र पर्यावरण जोगाउ, विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
0: सूचना।
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: सूचना।
3: यही जेठ 23 गते शनिबारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
4: दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
3: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645, 98-481-313।
7: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक सेप एन्ड फ्युचर्स बिगिन, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
8: Radio Bheri FM.

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। अरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98584115।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: के तपाईं आकर्षक फोटो प्रेमी र डिजाइन को खोजी में हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिंग लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-549 र 97-679-044-43
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
4: नटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
5: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल भायनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
6: रेडियो भेरी एफएम

0: 哎呀，啊，哎呀，
1: 老呢？给我爸不来。
2: है न किन आतिन बाजे दिदी के भो बाबुलाई
1: हेर्नु न जेठी बाबु के भएको होला के मेरो छोरालाई
0: अया अया टाउको दुख्यो र झुम्म बनाइराछ तिरिबिरि भएको छ के भयो होला दाई
2: हैन राम भाइ कहिले देखि टाउको दुख्यो
0: हेर्नु न दाई हिजो तरकारी बारीमा कीरा मार्ने औषधि छरे देखि टाउको दुखेर हैरान बनाएको छ
2: के भन्यो होला यो भाइले मार्ने चीज पनि औषधि हुन्छ र बिसादी भन न बिसादी
0: के त्यसलाई विषादी भन्छन् र दाई
2: हो त सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिक्किने पासो मोहनी पासो एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ
1: विषादी विष हुन् औषधि होइनन् यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान
3: खुशीको खबर
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस् निसन्तान उपचार अब सम्भव छ तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा
3: हाम्रा विशेष सेवाहरू आईबीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
4: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत आजै परामर्श लिनुहोस् सपनालाई साकार बनाउनुहोस् एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र सम्पर्क स्थान चार बाहिनी रोड नेपालगंज बाँके सम्पर्क मोबाइल नम्बर 98455 36984

0: the extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
3: रेडियो भेरी एफएम
4: पार्टी पुनर्गठनको लागि हस्ताक्षर अभियान आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने एमाले अध्यक्ष ओलीको भनाई।
5: पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्बन्ध मैले विश्राम लिने स्थिति बन्छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता गर्न राष्ट्रिय सभामा माग। विज्ञापनका लागि मात्र खोलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने सरकारको नीति।
6: विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो टेलिभिजन र छापिने पत्र पत्रिका त्यो कति कपी छापिन्छ कति घण्टा चल्छ।
4: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा 6 उपसमिति गठन कानून न्याय तथा मानव अधिकार समितिद्वारा कार्यविधि पारित।
7: माननीय मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्युज भन्नुभयो तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
4: र इरानले गरेको हमलामा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा एकजनाको मृत्यु। साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग नेपाल पराजित।
3: कयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: सवारी धनीहरूको सिन्डिकेटले कुनै बेलामा सड़कहरू कब्जा थिए र उपभोक्ता तथा यात्रुहरू निकै पीड़ामा थिए। जति नै थोत्रा भए पनि समितिको नामको सिन्डिकेटमा गाड़ीहरू बाहेक नयाँ सवारी साधन चल्न दिँदैन थिए। अब पनि नयाँ दर्ता बन्द गरिएपछि सम्भवत पुरानै थोत्रा गाड़ीहरूको एकलौटी हुने हो कि होइन यसमा सरकार सचेत हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
8: राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता नलिए तत्काल राजीनामा माग गरेका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा विभिन्न दलका सदस्यहरूले प्रधानमन्त्रीले भारतको जमीन नेपालले मिचेको भन्ने अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने अडान राखेका थिए। नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर दुर्भाग्यपूर्ण तथा गैर जिम्मेवार भएको बताउनुभयो।
9: प्रधानमन्त्रीले केही दिन अघि सर्वौं संसद प्रतिनिधि सभामा नेपालको भारतीय भूमि अतिक्रमण गरेको भन्ने आशय व्यक्त गर्नु अत्यन्तै गम्भीर र दुर्भाग्य विषय हो। यदि प्रधानमन्त्रीसँग आफ्नो भनाई पुष्टि गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद र नेपाली जनता समक्ष प्रस्तुत गरिनुपर्छ। यदि त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रियसँग स्पष्ट रूपमा क्षमा याचना गर्नुपर्छ। राष्ट्रिय हितसँग जोड़िएको विषयमा भ्रम सृजना गर्ने छूट कसैलाई पनि छैन।
8: त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभएको हो। विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुभयो। उहाँले कपोकल्पित आधारहीन र नाटकीय अभिव्यक्ति दिएको आरोप समेत लगाउनुभयो।
10: हालसम्म नेपाललाई र भारतलाई थाहै नभएको सीमा विज्ञहरूले समेत जानकारी नपाएको कहीँ कतैबाट पनि पुष्टि नभएको कपोकल्पित आधारहीन अभिव्यक्ति दिएर सच्चा नेपालीलाई लज्जाबोध मात्रै गराएन, नेपालीको हित विपरीत बोलेर राष्ट्रघात गर्नुभयो।
8: नेकपा एमाले सांसद सम्झना देवकोटाले प्रधानमन्त्रीले संसदमा बोलेको विषयले सड़कदेखि सदनसम्म आलोचना सरकाएको भन्दै तत्काल सुधार गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो। जिम्मेवार पदमा बसेर प्रधानमन्त्री तथ्यहीन विषयलाई सार्वजनिक गरेको भन्दै त्यसको विरोध समेत गर्नुभयो।
11: इतिहासमा पहिलो पटक सुन्यो कि यति राष्ट्रहितको विरूद्धमा राष्ट्रियता र संविधान सार्वभौम सत्ता गणतन्त्र सम्पूर्ण जनता र मूलको विरूद्ध उहाँले बोल्ने कुरा दुर्भाग्यवश भयो भयो मलाई लाग्छ। नेपाल भारतको सीमा सम्बन्धमा दिनु भएको असत्य भावना गैर जिम्मेवार र राष्ट्रघाती अभिव्यक्तिले आम नेपाली जनताहरू सदनदेखि सड़कसम्म पोखिएका छन्। अब सम्हाल्न गाह्रो छ।
8: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहनुभएका अध्यक्ष लामिछानेले आज प्रधानमन्त्री मोदीलाई भेट्नु भएको हो। भेटमा नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि सभापति लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक सम्वाद भएको उल्लेख गर्नुभएको छ। नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै उहाँले साझा सभ्यतासँग सम्बन्ध डिजिटल करिडोर र सहज तथा निर्वाध सम्पर्क विस्तारका माध्यमबाट दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। पार्टीभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने बहस चलिरहँदा उहाँले यस्तो बताउनु भएको हो। फागुन 21 निर्वाचनपछि पहिलो पटक आज सार्वजनिक कार्यक्रममा बोल्नुभएको अध्यक्ष ओलीले भर्खर महाधिवेशनबाट निर्वाचित भएकाले विधि र पद्धति अनुसार नै आफ्नो बहिर्गमन हुने प्रश्न पार्नु भएको हो। अप्ठ्यारो परिस्थितिमा नेतृत्व छाड्ने गरी आफू अध्यक्ष नबनेको भन्दै अध्यक्ष ओलीले आफू लक्षित गतिविधि बन्द गर्न निर्देशन समेत दिनुभएको छ। काठमाण्डुमा शुरू भएको पार्टीको दुई दिने सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटनमा अध्यक्ष ओलीले भन्नुभयो,
5: गएको पुस 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको। कोही आशंका हुन सक्छ मैले विषयमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
8: प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयको अध्ययन तथा समन्वयका लागि 6 उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार ती उपसमितिहरू गठन गर्ने निर्णय सर्वसम्मतिले गरेको हो। समितिकी सभापति डाक्टर ओजस्वी शेरचनका अनुसार समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान प्रविधि तथा नवपर्व वर्तन अध्ययन उपसमिति, सूचना तथा संचार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ। यी सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहने गरी उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ। बैठकमा उपसमिति गठनको निर्णय सुनाउँदै सभापति डाक्टर शेरचनले भन्नुभयो,
12: समिति परामर्श तथा समन्वय उपसमिति गठन गर्न प्रस्ताव गर्नु, माननीय सदस्य प्रभात खाल, माननीय सदस्य सीता कुकलिया, माननीय सदस्य रिंगला यादव, माननीय सदस्य रमेश कुमार मल्ल, माननीय सदस्य राधिका रम्तिर र माननीय सदस्य महावीर, माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी उल्लेखित प्रस्तावलाई पारित गर्न अनुरोध गर्दछु।
13: माननीय सदस्यहरू, समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी प्रस्ताव समितिबाट पारित भएको व्यवहार लागू गराउँछु।
8: यसैबीच संघीय संसद अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले वफादार छलफल गरी सो कार्यविधिलाई सर्वसमितिले पारित गरेको हो। समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई समेत समेटेर उक्त कार्यविधि पारित गरिएको जानकारी दिनुभयो। कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थालाई समेत समावेश गरिएको छ।
7: कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि 2083 माननीय सदस्यहरूबाट प्राप्त भएको सम्पूर्ण सुझावहरूलाई समावेश गरेर सर्वसम्मतिले पारित गर्न निर्णयार्थ पेश गर्दछु। यसलाई सर्वसम्मतिमा मान्य मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्युज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
8: सरकारले विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सनाले लोक कल्याणकारी विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यममाथि कडाई गर्नुपर्ने समय आइएको बताउनु भएको हो। मन्त्रालयमा आयोजित अन्तर्गतको विषयगत समितिको बैठकमा बोल्दै वहाँले जनताको करबाट संकलित रकमको दुरूपयोग हुन नदिने धारणा राख्नुभयो। मन्त्री तिमिल्सनाले विज्ञापन र अनुदान प्राप्त गर्ने त्यसैले मात्र अधिकांश संचार माध्यमहरू सञ्चालनमा रहेको भन्दै त्यस्ता मीडिया हाउसको अध्ययन गरिने बताउनुभयो। संचार माध्यमहरूको प्रभावकारिता, रोजगारी सृजना तथा सार्वजनिक हितमा पुर्याइएको योगदानको समीक्षा गर्न आवश्यक रहेको औल्याउनुभयो।
6: विज्ञापनको लागि मात्रै स्थापना भएको संचार माध्यमले देशलाई के फाइदा पुर्याएको हुन्छ? त्यो अनुदान अथवा त्यो विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो, टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ, त्यसमा काम गर्ने मान्छेहरू के कस्ता हुन्छन्, त्यसले के कस्तो रोजगारी दिएको हुन्छ, कि नेपालको संचार जगतले त्यस्तो लोक कल्याणकारी विज्ञापनको पनि त्यसलाई पनि समर्थन गर्ने हो।
8: साझा खबरमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 13 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता लिएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछ। अब बंगलादेशले उपाधिका लागि फाइनल मा यो खेलको विजेतासँग खेल्नेछ।
4: सन्तोषी रावल बझाङमा सामान्य वर्षा र हल्का हावाहुरी चल्ने बित्तिकै बिजुली जाने समस्याले जिल्लावासी पीड़ित।
14: हरेक कुराहरूमा समस्या मान्छेलाई अँध्यारोको चपेटामा पारेको छ बझाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्नै छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ।
4: भरपर्दो विद्युत सेवा दिन माग रिपोर्टसँगै संसदमा प्रतिपक्षी दलका सांसदहरूका असन्तुष्टि बारेमा कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़ेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
16: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
17: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
15: छुवाली
18: पराल र मकैको ढोटबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
19: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईले।
20: ए जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
19: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
20: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
21: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। शंखुवास सभाको भोटखोलामा पर्ने चीनको नाका किमाथाङकामा पहिलो पटक सवारी साधन पुगेको छ। किमाथाङकाको पालिका स्थित योजना अनुगमनका लागि भोटखोला गाउँपालिकाका उपाध्यक्ष साहना लामा सहितको टोली पहिलो पटक भोटखोला गाउँपालिकाको गाड़ी लिएर योजना अनुगमनमा पुग्दा स्थानीय बासिन्दाले खुशियाली मनाएका छन्। रेडियो खाँदबारी एफएम शंखुवा सभाले यो खबर पठाएको हो। बझाङमा सामान्य वर्षा तथा हल्का हावाहुरी लाग्ने बित्तिकै बिजुली जाने समस्या रहेको छ। पटक पटक हुने विद्युत अवरोधका कारण जिल्लावासीको दैनिकी प्रभावित बनेको छ।
23: अलिकति पानी पर्नासाथ बिजुली काट्ने गरिएको भन्दै स्थानीयवासीले नेपाल विद्युत प्राधिकरण प्रति गुनासो गर्दै आए पनि समाधान नभएको बताउने गरेका छन्। रातिको समयमा विद्युत अवरूद्ध हुँदा नागरिक अन्धकारमा बस्न बाध्य हुने गरेका छन् भने मोबाइल ल्यापटप लगायत विद्युतीय उपकरण चार्ज गर्न समेत समस्या हुने गरेको बताउनुहुन्छ जय पृथ्वी नगरपालिका 10 चैनपुरका गोकुल सिंह।
14: यो अलिकति पानी पर्ने बित्तिकै विद्युत बन्द हुने, अलिकति हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने, यसले गर्दाखेरि हरेक कुराहरूमा समस्या मान्छेलाई दौधारोको चपेटामा पारेको छ। बझाङ जिल्लालाई विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ, अरू उद्योग व्यवसायमा पनि त्यस्तै किसिमको ठप्प छ। यसलाई यो समाधान कहिले होला भन्नेमा हामी चिन्तित छौँ। अब यो विद्युत प्राधिकरणले अलिकति ध्यान दिनु पर्ला जस्तो लाग्छ मलाई। यस्तो तरिकाले हामीले कतिसम्म बस्ने? अब महसुल लिएकै छ, अब हामीले चाहिँ विद्युत त यस्तो बेलामा पनि बाल्न पाउनु पर्यो नि। अलिकति हावाहुरी आउने बित्तिकै चाहिँ बन्द हुने, लाइन काटिने,
23: बिजुली नियमित नआउँदा संचार सेवा समेत प्रभावित हुने गरेको छ। पठन पाठनमा पनि समस्या हुने गरेको गुनासो गर्दै अर्का स्थानीय रेशमी खड्का।
24: बझाङमा अलिकति पानी पर्न साथ हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने गरेको छ। अब हामी त विद्यार्थी मान्छे, लेख पढ गर्न पनि धेरै समस्या हुन्छ। कहिले काहीँ हाम्रो बेलुका होमवर्क पनि छुट्ने गरेको छ। विद्युत नआउँदा अनलाइन क्लासहरू पनि छुट्ने गरेका छन्।
23: गाउँघरमा नागरिकले वैकल्पिक ऊर्जा योजना नहुँदा पनि बिजुलीको समस्या नहटेको बताउने गरेका छन्। छब्बीस पाती भेरा गाउँपालिका वडा नम्बर 3 की सुशीला बोहरा।
25: गाउँघरमा राष्ट्रिय लाइन जोडिएको छ, तर विद्युत भने बेला बेला जाने गरेको छ। अब गाउँमा सोलर लाइट जस्ता साधनहरू केही पनि छैनन्। कहिले काहीँ विद्युत नआउँदा हामीले अन्धकारमा बस्नु परेको छ। यसले गर्दा हामीले धेरै शास्ति खेप्नु परेको छ।
23: नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले भने खराब मौसमका कारण बिजुली अनियमित हुने गरेको बताउनु भयो। विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख दिनेश पौडेलका अनुसार जिल्लाको भौगोलिक अवस्था, पुराना लाइन तथा हावाहुरीका कारण बेला बेलामा विद्युत सेवा प्रभावित हुने गरेको हो।
26: अहिले हावाहुरीको समयमा चाहिँ के हुन्छ भने पानी पर्दाको समयमा खासै त्यति अवरुद्ध हुँदैन। खासै हावाहुरीको कारण चाहिँ बढी के लाइन चाहिँ अवरुद्ध हुन्छ, होइन रुखका हाँगाहरू चाहिँ लाइनमा पर्छन्। त्यो लाइनमा परिसकेपछि त्यो लाइन तपाईँको अवरुद्ध हुन्छ, लाइन लाग्दैन। समस्याको जड भनेको त्यो रुखको हाँगाहरू र रुखहरू र बाँसले गर्दाखेरि चाहिँ लाइनमा पर्दाखेरि चाहिँ लाइन दिने ठाउँमा चाहिँ अर्को त हुन्छन्। रुख लगाएर कतिपय हाम्रो ठाउँमा गाउँपालिकामा टापरको तपाईँको प्रसार लाइन र बिरा लाइन पनि क्षति भएको छ। त्यसको मर्मत गर्न पनि प्राविधिक टोली यहाँबाट चैनपुर प्राविधिक टोली र पात्र प्राविधिक टोली पठाउनु पर्ने हुन्छ।
23: बारम्बार बिजुली अवरुद्ध हुँदा गरिएको गुनासोको सम्बोधन नभएकोमा बझाङवासी दुखी त छन् नै, बिजुलीको विकल्प खोज्न पनि उनीहरूले अनुरोध गरेका छन्। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तडावाज, बझाङ।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले ठूला निर्णय गर्दा सबैको राय लिनुपर्ने प्रतिपक्षी सांसदहरूको माग।
0: यिनै प्रधानमन्त्रीजी देखेको योभन्दा अगाडि होइन त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन उहाँले तथ्याङ्क सङ्कलन गर्न सहयोग गर्नु भएन त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो
4: अहिलेका प्रधानमन्त्री प्रतिको असन्तुष्टि लगायतका कुराकानी बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामनेक शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiai.org फोन नम्बर 01-5224-352-5224-353
9: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
10: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ रासोपाको बहुमत भए पनि कानून निर्माण र संसदीय प्रक्रियामा एक्लै हिँडे बाटो लिन नहुने प्रतिपक्ष दलका सांसदहरू बताउँछन् साथी लीलप्रकाशनले नेकपाका सांसद गणेश विकसँग कुराकानी गर्नुभएको छ
0: हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिलेकाहीँ चाहिँ यस्ता खालका कानूनहरू चाहिने समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थितिहरू सिर्जना हुन्थ्यो तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानूनहरू चाँडो चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरू 2034 सालका 2018 सालका 2021 सालका कानूनहरू लिएर हामी अहिले पनि काम गरिराखेका छौँ होइन जस्तै भूमि सुधारको ऐन हामी 2021 काम गरिरहेका छौँ होइन अनि त्यसपछि हामी जाने श्रम ऐन जाने 2029 काम गरिराखेका छौँ यस्ता थुप्रै छन्
11: त्यो समसामयिक बनाउन नसक्नु भनेको दुई तिहाई नपुगेर त्यस्तो भएको थियो ढिलासुस्ती भएको थियो
0: दुई तिहाई नपुगेर पनि हो अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि समाजको संरचना त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता भने जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे गणतन्त्रसम्म आइपुगे होइन तिनै कर्मचारीहरू आए तिनै जाने कतिपय नेताहरू आए जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्ने त्यसपछि हामी जाने श्रम ऐन जाने 2029 काम गरिराखेका छौँ यस्ता थुप्रै छन्
11: त्यो समसामयिक बनाउन नसक्नु भनेको दुई तिहाई नपुगेर त्यस्तो भएको थियो
0: दुई तिहाई नपुगेर पनि हो अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि

0: बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन, अब उहाँहरूले चाहिँ यो टेक्नोलोजी बुझ्नु भएको छ, अहिलेको डिजिटलको युग बुझ्नु भएको छ, त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ
1: अहिले, त्यो देखिन्छ, छाटका
0: देखिन्छ, किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन, उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि, प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको चाहिँ सम्भावनाहरू देखिन्छ,
1: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौं गरौं जस्तो चाहिँ
0: होइन, यस्तो हो, युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीभन्दा जेठा छन् भन्ने त भएन नि त, हाम्रा चाहिँ पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन, जस्तै अब नेपाली कंग्रेसको चाहिँ इलामबाट जितेर आउनुभएको चाहिँ निष्कल राई जाने भर्खरकै हुनुहुन्छ, सुभाष नेमाङ होइन, हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर चाहिँ हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त, अब हामी पनि पहिलोबाट गा हुनाले नयाँ नै हौ,
1: अब पहिलेको संसदमा कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्ना छुट्टा छुट्टी किताबमा उभिने देखिने खालको हुन्थ्यो, अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस् यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हिँड्ने जस्तो त्यो छाँटकार देखिन्छ कि देखिन्न,
0: होइन त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन, जस्तै मैले चाहिँ म दलित कम्युनिटीबाट चाहिँ हामी सांसद भएका साथीहरूको बीचमा कहिले काहीँ यसो छलफल गर्न खोज्छु, अब 17 जना मध्ये 14 जना त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
1: दलित समुदायबाट
0: होइन, अब उहाँहरू तयार हुनुभयो भने हामी 3 जना तयार भएर चाहिँ सँगै जान सक्छौँ होइन,
1: तयार देख्नु भएको छैन,
0: अब हामी मात्र तयार भएर होला साथीहरू केही गरौँ भने अब उहाँले पार्टीलाई सोध्नुपर्ने, पार्टीले के भन्छ, अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन, अब हामीलाई पनि कतिपय होला तर पनि जाने त्यो मैले के भन्नु खोजेको त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुवाङजीको प्रस्तुति सुनिन्छ, त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ, अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ, उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँहरूको क्षमता हेर्दाखेरि चाहिँ यो तपाईँले भनेका कुराबाट त कुरामा चाहिँ हामी फरक राख्नुपर्छ भन्ने कुरामा हामी कतै पनि छैनौँ होइन, तर चाहिँ अब उहाँहरूले चाहिँ बहुमतको दम्ब देखाएर चाहिँ तिमीहरू नभए पनि हुन्छ, हामी एक्लैले यो सब गर्न सक्छौं, अहिले हामी संसार बुझेर आएका छौं, अर्थमन्त्री विश्व घुमेर आएको, पर्यटन मन्त्री त्यस्तै, अरू सबै त्यस्तै, त्यस कारणले गर्दाखेरि तिमीहरू चाहिँदैन, जस्तो अब केही महिला नेताहरू हुनुहुन्छ होइन राष्ट्रिय स्वतन्त्र पार्टीको होइन, अब कतिपय उद्योगीहरू विविध खालको चाहिँ उद्योगकै नेतृत्व गरेर आएका साथीहरू त्यहाँ मान्ने भएर आउनु भएको छ, उहाँहरूको चाहिँ त्यो सेक्टरल जुन क्षमता छ त्यो जाने वास्तवमा राम्रो छ होइन, त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई जाने साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्वपूर्ण छ, तर चाहिँ अब यो तिमीहरू पुराना हो, तिमीहरूले 35 वर्षदेखि खायौ, तिमीहरूले जाने केही पनि गरेनौ भन्यो भने अब यदि उनले भने अस्ति गर्ने भए त सुकुम्बासी समस्या अस्ति नै हल हुन्थ्यो नि त होइन, यो त बटन दबाएर हुने कुरा त छैन होइन, यो त संरचनाले यसरी बाँधिया छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो, जब उहाँको आफ्नै सांसदहरू पढ्न थालेपछि घर भत्काउने काम बन्द गर्नुभयो,
1: भत्काउन पाइएन भनेर अदालतमा मुद्दा पनि
0: पर्यो होइन, अनि त्यसले गर्दाखेरि के त मुद्दा बन्द भए पनि अहिले पनि भत्काउने काम त सुरु,
1: तपाईँ अब अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मीको रूपमा पनि हुनुहुन्थ्यो, र यो जुन भूमिहीन सुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला, यो जुन खालको एउटा सरकारले कदम चाले नि तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चालेको छ नि तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेछ?
0: होइन, यो नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा जब तपाईँले दाङको चाहिँ युनिभर्सिटीमा कति ठूलो जमिन छ भन्नु न, दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघा भन्दा बढी जमिन छ होइन, अनि त्यस पछाडि जाने अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेका छ, तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब चाहिँ अतरिया लम्की चिसापानीको के भन्छ जाने हाम्रो नेपालगंजको यतापट्टिको कोहलपुर यी सबै स्टेसनहरू हेर्ने भने सब अधिकांश जाने ऐलानीमा छन्, अनि ती ऐलानी गरिबले जाने ओगटेर बसेका छन्, दलित
1: भनेको अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ
0: किनभने जाने मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भनेर चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेका थियो होइन,
1: पटक पटक कयौं सरकारले गठन गर्दै खारेज गर्दै
0: त्यो एउटै कुरा थिएन, 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका गरे आयोगहरू चाहिँ बिना ऐनमा बनेका थिए सरकारको गरे घोषणामा, त्योभन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्दा ऐन थियो 2076 पछाडि, उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 पालिका जसमध्ये ललितपुरको जाने महानगरपालिका होइन एउटा जाने भक्तपुरको जाने भक्तपुर नगरपालिका यी दुईटा नगरपालिका बाहेक 751 नगरपालिकाले चाहिँ त्यो आयोगसँग सम्झौता गरेका थियो, त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्रीजी थियो योभन्दा अगाडि होइन, त अब उहाँले चाहिँ नि त्यसलाई कार्यान्वयन गर्नु भएन, उहाँले तथ्याङ्क संकलन गर्न सहयोग गर्नु भएन, त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही

0: नेतृत्वलाई दिएको थियो। उहाँले त्यही बेला मात्र सकल र नक्कली छनौट गरेर दिएको भए यहाँ लाल पूर्जा बाँड्ने काम उहिले सकिन्थ्यो।
1: अनि त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनैतिक दलहरूले काम गर्न नदिएको, त्यस कारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको थियो।
0: होइन, सुकुम्बासीमा उहाँले हातै हाल्नु भयो नि, उहाँले त सुकुम्बासीको काम गर्नु छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो प्लानिङ थियो नि, त्यो 20 मिटरमा जानुभयो नि।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ। सरकारले विज्ञापनका लागि मात्र खोलेका संचार माध्यममाथि कड़ाई गर्ने भएको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ र महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सूचना
4: विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिबारको दिन यस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलकोटी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ।
3: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चायपोतो डन्डीफोर चिलाउने दाद पूरा शरीर चिलाउने मुसा छालामा मासु पलाएको गाँठा गुठी दुबी छालामा बिबिरा आउने छालाको एलर्जी कुष्ठरोग फंगल इन्फेक्सन छाला पाक्ने नङको कुनै पनि रोग बच्चाको छालाको समस्या कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या यौन अङ्गमा घाउ आउने सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या छाला कपाल नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148
5: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान जडीबुटी रोपौं आय आर्जनलाई संरक्षणसँग जोडौं वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं स्थानीय ज्ञान पुनर्जीवित गरौं यसरी जोगिन्छ वन समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट सुरु गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान लुथरन वर्ल्ड रिलीफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए पहिला कसैले भनेन।
8: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Let's go. 6.9 inch को शानदार display, AI powered camera, 2 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2.
2: सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ.
1: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
3: रेडियो भेरी FM.

0: सूचना
1: यही जेठ 19 गते देखि 25 गते सम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौ।
0: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी विद्यालयमा सचेतनामूलक कार्यक्रम जैविक विषादी तथा सामग्री वितरण स्कूल शिक्षा कार्यक्रम विद्यालय शिक्षा कार्यक्रम विषादी विष हुन् औषधि होइनन् रासायनिक विषादीको विकल्पहरू रोजौं आफू र पर्यावरण जोगाउ विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
1: ल टिपिराग, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ता भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840-44-631।
5: रेडियो भेरी एफएम

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
1: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: सूचना,
4: यही जेठ 23 गते चौथो शनिवारको दिन
3: एस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार। हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्र नगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0385-90-693।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584045119 र 98584151715।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: सूचना
2: विगत लामो समयदेखि पेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिबारको दिन एस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चायपोतो डन्डीफोर चिलाउने दाद पूरा शरीर चिलाउने मुसा छालामा मासु पलाएको गाँठा गुठी दुबी छालामा बिबिरा आउने छालाको एलर्जी कुष्ठरोग फंगल इन्फेक्सन छाला पाक्ने नङको कुनै पनि रोग बच्चाको छालाको समस्या कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या यौन अङ्गमा घाउ आउने सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या छाला कपाल नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148।
3: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: अध्यापन हुने विषयहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी
3: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
4: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत सम्पर्क मोबाइल नम्बर 98-84-30-3-9 98-85-51-560 र 98-481-56-499।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई त्यसै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484-3899, 98584-7092 र 98448-61175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
2: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
3: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
2: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्य वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
3: डिभिजन वन कार्यालय सुर्खेत।
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको 7 दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार
2: सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145804031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: यस्तो प्रभाव पार्न सक्छ।
2: जुन जुलाईको मिडसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, जुलाईको मिड पछि चाहिँ एकदम ठुलो वर्षा हुने सम्भावनाहरू रहन्छ।
1: र इरानले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा हमला गरेको कुवेतको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा गरिएको इरानी ड्रोन हमलामा परेर कम्तीमा एकजनाको ज्यान गएको र 63 जना घाइते भएको जनाएको छ। अधिकारीहरूले झिसमिसेमा गरिएको सो हमलामा गैर सैनिक पूर्वाधार र कूटनीतिक मिशनहरूमा क्षति पुगेको बताएका छन्। बीबीसी संवाददाता योलान नेल भन्छिन्, कुवेतमाथिको आक्रमणमा विमानस्थलको टर्मिनल भवनमा गम्भीर क्षति पुगेको कुवेती नागरिक उड्डयन निकायले जनाएको छ। अर्को सूचना नभएसम्मका लागि उडानहरू स्थगित गरिएका छन्। बीबीसी संवाददाता योलान्ड नेल। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक आक्रमणको संज्ञा दिएको छ। सो हमला आफूले गराएको इरानको रिभोल्युसनरी गार्डले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेलको ट्याङ्करमाथि आक्रमण गरेको र केसम टापुमा एउटा टेलिकम टावरमाथि हमला गरेको आरोप लगाएको छ। त्यसको बदलामा आफूले अमेरिकी अखडाहरूमा निशाना बनाएको तेहरानको भनाई छ। अमेरिका इरान युद्धले विश्वभर आर्थिक वृद्धिको सम्भावनालाई धक्का दिएको अति धनी देशहरू सदस्य रहेको एउटा संस्था अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टले बताएको छ। अर्को वर्षसम्म युद्ध विरामबारे सहमति नजुटेको खण्डमा कैयौं देशहरू आर्थिक मन्दीमा फस्न सक्ने चेतावनी उसले दिएको छ। 38 औद्योगिक देशहरूको उक्त समूहले यो वर्षको तेस्रो त्रैमासिक अवधिमा खाड़ीबाट हुने तेल र ग्यासको आपूर्ति द्वन्द्वपूर्वको अवस्थामा सुचारू भएको खण्डमा आर्थिक वृद्धि 2.8% रहने भविष्यवाणी गरेको छ। तर द्वन्द समाप्त नभए आर्थिक वृद्धि 2.1% खुम्छ नै उसको भनाई छ। युक्रेनले श्रृंखलाबद्ध ड्रोन आक्रमणका क्रममा सेन्ट पिटर्सबर्गको एउटा बन्दरगाह नजिकै एउटा रूसी युद्धपोतमा प्रहार गरेको बताएको छ। उक्त आक्रमणका कारण भीषण आगलागी भएको थियो। राष्ट्रपति जेलेन्स्कीले एउटा तेल टर्मिनल पनि निशानामा परेको बताएका छन्। उक्त शहरमा हजारौं सहभागी एउटा प्रमुख आर्थिक मञ्चको कार्यक्रम आयोजना हुन लाग्दा सो हमला भएको हो। झण्डै एक दशकपछि अमेरिकी अधिकारीहरूले पनि सहभागिता जनाइरहेको उक्त कार्यक्रममा शुक्रबार राष्ट्रपति पुटिनले सम्बोधन गर्दैछन्। अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जबरजस्ती श्रम विरूद्ध कदम चाल्न विफल भएको आरोप लगाउँदै 60 वटा देशहरूमाथि थप भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ। 10% शुरू हुने उक्त भन्सार कर चीन, युरोपेली संघ र युके सहितका देशहरू विरूद्ध लक्षित छ। यूले अमेरिकी आरोप पूर्ण रूपमा तर्कहीन रहेको प्रतिक्रिया दिएको छ। र भारतको राजधानी दिल्लीमा एउटा बहुतले भवनमा आगो लाग्दा कम्तीमा 21 जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन्। एउटा निजी अस्पतालमा उपचार गराउन आएका बिरामी र उनीहरूका आफन्त उक्त भवनमा बस्दै आएका थिए। खबरहरूमा पीड़ित मध्ये धेरै भारतमा उपचार गराउन आएका विदेशी नागरिक र उनीहरूलाई हेरविचार गर्न आएका तिनका आफन्त रहेको जनाइएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका रासोपा सभापति लामिछाने र उनीबीच झण्डै 1 घण्टा लामो छलफल भएको बताइएको छ। औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेताबीच केही समय अनौपचारिक सम्वाद पनि भएको। लामिछानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद दीपक बोहराले जानकारी दिए। उक्त भेटवार्तामा उठेका विषयबारे उनले बीबीसीसँग भने,
4: नेपालको हाइड्रो एयरपोर्ट सीमाका विषय अन्य नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौं, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्री। उहाँले भन्नुभयो म नेपाल गए पहिलोचोटि प्रधानमन्त्री भएपछि 20 वर्षपछि मैले सदनमा बोलेको थिएँ, एक घण्टाको बाटो छ तर आते आते 20 वर्ष लग गए भनेको उहाँले सम्झिनु भयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा, नेपालसँगका हुने हरेक विषयमा त्यो सबैमा हामी काम गर्न तयार छौँ, पटक पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो।
1: दुई देश बीच आपसी हित र सरोकारका विषयमा भएको छलफललाई आगामी दिनमा सम्बन्धित सरकारी संयन्त्र र विभिन्न तहका निकाय मार्फत अघि बढ़ाइने नेता बोहराले बताए।
4: लगत्तै हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण त भएको छ, परराष्ट्र मन्त्री आउँदै गर्दाखेरि हाम्रा कन्सर्नका विषयहरू के हुन्, हाम्रा प्राथमिकताका विषय के हुन्, हामीले गर्नुपर्ने कामहरू भारतसँगको सहकारीमा के बाँकी छन्, के अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर हामीले गर्ने भन्ने चिजमा विवाद रहेन र भनौँ न ब्युरोक्रेसीले गर्नुपर्ने चिज, परराष्ट्र मन्त्री स्तरमा हुनुपर्ने चिज, सरकारले गर्नुपर्ने चिजहरू हामीले अगाडि बढायौं भने त्यो कामहरू हुन्छ।
1: कतिपय कूटनीतिज्ञहरूले राष्ट्रपा सभापतिको भारत भ्रमणले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण थप मजबूत बनाएको टिप्पणी गरेका छन्। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले यस्ता उच्चस्तरीय भेटघाटले लामो समयदेखि थाँतिरहेका द्विपक्षीय विषयलाई पुनः अघि बढ़ाउन सक्ने अवसर सिर्जना गर्न सक्ने बताए।
5: दुवै देशको बीचमा विश्वास बढ़ेको बेलामा मलाई लाग्छ दुई तीनवटा कुराहरू जुन अलिकति गाह्रो तर हुन सक्ने सम्भावना भएका ठूलो आयोजनाको कुरा गरेर पञ्चेश्वर आयोजनाहरू भयो, यो हवाई मार्ग दिने कुराहरू भयो, यस्ता कुराहरू चाहिँ अलि अगाडि बढ़न सक्लन् यही बेलामा हो गर्ने होइन। अब कति कुराहरू होला तिनीहरू चाहिँ अब वार्ताबाट शुरूआत हुन सक्ला, जस्तो चाहिँ सीमाको विषयमा कुराहरू मात्रै शुरू हुन सक्यो भने पनि मलाई लाग्छ त्यसलाई एउटा राम्रो संकेतको रूपमा लिनुपर्छ।
1: सोमबार 5 दिने भारत भ्रमणमा निस्किएका लामिछाने परिवर्तित राजनैतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने वरिष्ठतम नेता हुन्। अब अर्को विषय, सुस्ता क्षेत्रको नारायणी नदी किनारमा नेपालले निर्माण गरिरहेको तटबन्धको काममा भारतीय पक्षबाट रोक लगाइएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। सिंचाई तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बलले विवादित क्षेत्रसँग सम्बन्धित विषय भन्दै दुवै देशबीच सहमति नभएसम्म अघि नबढ़ाउन भनेको जनाइएको छ। सुनौ बुटवलबाट माधव नेपालको रिपोर्ट।
6: प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यस लगतै भारतीय पक्षले सुस्तामा तटबन्धको निर्माणमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
7: चाँडै उहाँ बोलेर रोको कि रोक्ने समय उसको त्यही थियो थाहा भएन, प्रधानमन्त्री पनि बोल्ने, पुलिस इन्डियन पुलिस आएर पनि रोक्ने भयो।
6: सुस्ताको सीमालाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत बिहार राज्य अन्तर्गत पश्चिम चम्पारणका एसएसपीको नेतृत्वमा आएको भारतीय सुरक्षा बलको संयुक्त टोलीले जेठ 17 गते संयुक्त रूपमा सुस्ताको सीमा अनुगमन गरेको थियो। यो संयुक्त सीमा अनुगमन नियमित भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले बताए। यस क्रममा नेपालले नारायणी किनारमा 132 मिटर लामो तटबन्ध निर्माण गर्न लागेको जानकारी राखेको
7: भारतीय
6: सुस्ताको सीमालाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत बिहार राज्य अन्तर्गत पश्चिम चम्पारण

0: क्षेत्रमा दुवै देशको सहमति बिना काम अगाडि नबढ़ाउन नेपालको सशस्त्र प्रहरी बल मार्फत नेपाल सरकारलाई कुरा राखेको राज भण्डारीले बताए।
1: सुरक्षा क्षेत्रलाई चाहिँ अब दुवै देशको विवादित क्षेत्र मानेको कारणले त्यहाँ चाहिँ नयाँ पूर्वाधार निर्माणको काम गर्दा चाहिँ केन्द्रीय सहमतिको आधारमा हुँदा राम्रो भन्ने उनीहरूले चाहिँ भारतीय एसएसबीको तर्फबाट आफ्नो कन्फर्म राखेका हुन्। हाम्रो सशस्त्र प्रहरी बल मार्फत
0: तटबन्ध निर्माणको लागि दुई चरणमा ठेक्का लगाएको आयोजनाको पहिलो चरणको काम यही असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ। पहिलो तटबन्ध लाई जोड्ने गरी बनाउन लागि 132 मिटर थप तटबन्ध बनाउन लाग्दा भारतीय सहमति बिना नबनाउन आग्रह गरेको बताइएको छ। तर भारतीय पक्षले तटबन्ध बनाउन नदिएको ठाउँ विवादित नभएर नेपालकै भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
2: त्यो जग्गा 22 सालमा महेन्द्र राजाले भूभु सैनिक राखेर बाँडेर पूजा पनि दिएको जग्गा हो।
0: सन् 1816 सुगोली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविदहरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो, तर समय समयमा नारायणी नदीमा आएको बाढीले धार परिवर्तन गरी पश्चिमतर्फ च्यान्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ। अहिले सुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। करिब 300 जति नेपाली घरधुरी छन्। नेपाली र भारतीयहरूले चर्चेको बाहेक करिब 2000 बिघा जग्गा खाली छ, जुन जग्गा आफ्नो भएको भन्दै नेपाल र भारत सरकारले वर्षौं अगाडिदेखि दावी गर्दै आएका छन्। माधव नेपाल, बीबीसी बुटवल।
3: अब अर्को प्रसंग। अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि शुरू हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने हालै विश्व मौसम संगठनले चेतावनी दिएको छ। नेपाल र समग्र दक्षिण एशियामा मनसूनको याम शुरू हुँदै गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्। यसै सन्दर्भमा हामीले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याललाई सम्पर्क गरी नेपालमा एल निन्योको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौं।
4: अब केही दिनपछि मनसून आउँदैछ। यो मनसूनमा एल निन्योको इफेक्ट भनेको चाहिँ कम पानी पर्छ। हाम्रो प्रेडिक्सन चाहिँ पहिलो चरण जुन जुलाईको मिडसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ। एभरेज जति पानी पर्नु पर्ने थियो त्यो पानी भन्दा धेरै कम पर्छ, जसले गर्दाखेरि हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ इफेक्ट गर्छ। र जुलाईको मिड पछि चाहिँ एकदम ठूलो पानी वर्षा हुने सम्भावनाहरू रहन्छ सबै क्षेत्रमा नपरिकन ठाउँ ठाउँमा। घनघोर वर्षाको कारणले गर्दाखेरि ल्यान्डस्लाइडहरू, पहिरो जाने, बाढी आउने पनि हुन्छ। हामीले 24 को पनि प्रेडिक्सन, राइट प्रेडिक्सन दिएका छौँ। 24 मा चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ यो प्रेडिक्सनलाई त्यति ख्याल गर्नु भएन र धेरै ठुलो धनजनको क्षति भयो। 25 मा चाहिँ बढी सतर्क हुनुभयो, त्यसकारण अब 26 मा झनै सचेत हुनुहुन्छ होला।
5: भनेपछि तपाईँले भनेको कुरा सुन्दाखेरि चाहिँ आम मानिसले चाहिँ यो कम पानी पर्छ भन्ने एल निन्योको प्रभाव परे पनि कुनै बेलामा चाहिँ फेरि ठुलो पर्न सक्छ है भनेर सचेत चाहिँ दुवै किसिमबाट हुनु पर्यो।
4: कम पानी पर्नु राम्रो होइन, तर धनजन र उसको लागि चाहिँ कम पानी पर्दाखेरि त्यस्तो क्षति हुँदैन। पानी नपर्दाखेरि हुने अर्को डिजास्टर के भनेको
5: कृषिमा पर्छ।
4: एग्रिकल्चर सेक्टर सट्टै जान्छ, जलविद्युतको क्षेत्र
5: अनि यो जुन एल निन्यो भनेको छ यसपालि त अझ त्यो पनि शक्तिशाली भएर सुपर एल निन्यो हुन्छ भनेका छन्, त्यो भनेको चाहिँ के हो, त्यो खास हुने के हो?
4: समुद्रको सतहको यो तापक्रम चाहिँ जति पहिला बढ्थ्यो त्यो भन्दा नि सुपर एल निन्योमा चाहिँ झनै बढ्छ भन्ने कुरा हो।
5: एल निन्यो विगतमा पनि भएको थियो, त्यो बेलामा पनि नेपालमा यस्तै खालका देखा परेको थियो असर?
4: विगतमा पनि ड्राई धेरै वर्ष ड्राई छ, जुन खाल एल निन्यो छ त्यो बेलामा चाहिँ हाम्रो ड्राई पिरियड चाहिँ बढी छ। यो सायद यो मनसुनको समय
3: उनी थिए त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल, साथी संजय ढकालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिका र इरान बीच ताजा तनावका विवरणमा तेहरानले गरेको ड्रोन हमलामा एकजनाको ज्यान गएको र कैयौं घाइते भएको कुवेतले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेल ट्याङ्करमाथि हमला गरेको भन्दै आफूले मध्यपूर्वका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको प्रतिक्रिया दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
6: स्थानीय अधिकारीहरूले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी ड्रोन हमलामा एकजनाको ज्यान गएको र 60 भन्दा बढ़ी घाइते भएको जनाएका छन्। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक इरानी अतिक्रमण भनेको छ भने त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक मिशनहरूमा पनि क्षति पुगेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकाले इरानी तेल ट्याङ्कर र केसम टापुमा रहेको दूरसंचार टावरमा गरेको हमलाको बदलामा ती आक्रमण गरिएको जनाएको छ। अमेरिकाले आत्मरक्षा रक्षाका लागि इरानमाथि आक्रमण गरेको भन्दै कुवेत र बहरेनमा प्रहार गरिएको

0: का क्षेप्यास्त्रलाई निस्तेज बनाइएको जनाएको थियो। तेहरानले कुवेतमा दुई र बहरेनमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेनाले बताएको थियो। यसअघि अमेरिकी सेनाको सेन्टकमले इरानतर्फ यात्रा गरिरहेको एउटा खाली तेल ट्याङ्करलाई प्रहार गरी निष्क्रिय पारेको जनाएको थियो। त्यसलाई उसले 13 अप्रेलमा शुरू भएको होर्मुजको जलमार्गमा वाशिङटनको नौसेना नाकाबन्दीको एक भागको रूपमा औल्याएको थियो। पछिल्लो द्वन्दले धर्मराउँदो अवस्थामा देखिएको अमेरिका इरान युद्ध विराममाथि थप प्रश्नहरू खड़ा गरेको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: सूचना
11: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ
12: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225 अरुवा सोना मनसुली चामल प्रति बोरा 1350 स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925 अरुवा मध्यम चामल प्रति बोरा 1350 चिनी प्रति किलो 95 कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860
11: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ साथै यहाँ पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है
12: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत
5: सूचना
10: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
13: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858564555।
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0383520045। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
10: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
10: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
13: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
10: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

आधी हुरी पानी भेरी आउँछ, आधी हुरी पानी भेरी आउँछ, दुःख पीड़ा पनि नहेरी आउँछ। एकचोटि गुमाउँदैमा हार नखानु, एकचोटि गुमाउँदैमा हार नखानु, समय फर्केर फेरि आउँछ, दुःख पीड़ा पनि नहेरी आउँछ। दिन रात भए जस्तै गरी, दिन रात भए जस्तै गरी, उजेली आउँछ अँधेरी आउँछ, दुःख पीड़ा पनि नहेरी आउँछ। विदेश गएको छोरा फर्किएन, विदेश गएको छोरा फर्किएन, धेरै पछि बाकसमा बेरी आउँछ, दुःख पीड़ा पनि नहेरी आउँछ। पानी पर्नु अगाडि किन होला, पानी पर्नु अगाडि किन होला, आकाशमा बादल घेरी आउँछ, आँधी हुरी पानी भेरी आउँछ, दुःख पीड़ा पनि नहेरी आउँछ। बार बर्दिया आठ बर्दिया घर भई हाल बादल पारीको देश अफ्रिका बस्नुहुने जय भावुकको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। युट्यूब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा आज पनि विभिन्न गजल तथा रात्रि गन्थन शैलीका पत्रहरूको वाचन गर्नेछु। शुरूमा मसँग रात्रि गन्थन छ, रात्रि गन्थनहरू चलिरहेको छ, रात्रि गन्थनमा पनि प्रतियोगिता मासिक रूपमा भइरहेको छ, त्यसै गरी हामीले गजलको पनि प्रतियोगिता गराइरहेका छौं। तपाईँलाई थाहा छ दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कार भदौ 10 गते हामीले घोषणा गर्नेछौ यो सिजनको विजेताहरूको नाम। त्यसै गरी रात्रि गन्थनको मासिक रूपमा स्वर्गीय प्रकाश उपृति, स्वर्गीय स्वीकृति उपृति शीर्षकको पुरस्कार प्रदान गर्दै आएका छौं। अहिलेसम्म तीनजना वैशाख महिनाका विजेताहरूलाई हामीले नगद पुरस्कार हस्तान्तरण गरिसकेका छौं र जेष्ठको प्रतियोगिता चलिरहेको छ। एउटा रात्रिगन्थन छ मसँग अहिले शुरूमा, म यो रात्रिगन्थन प्रकाशजंग साई ठकुरीको छ, बनगाड कुपिन्डे नगरपालिका सात दारिम चौर सल्यान हाल युके भनेर उहाँले आफ्नो ठेगाना लेखेर पठाउनु भएको छ। रातको गहिरो सन्नाटामा जब सारा शहर निदाएको हुन्छ, मेरो मन भने अझै जागै हुन्छ, आकाशमा टल्किरहेका ताराहरूले आफ्नै कथा सुनाइरहे जस्तो लाग्छ, तर ती कथाहरू सुन्ने फुर्सद मसँग छैन, किनकि म आफ्नै कथामा अल्झिएको छु। बाटो नभेटिएपछि जीवन केवल अन्यल हुँदैन, यो त आत्मासँगको एउटा मौन संवाद हो, जहाँ प्रश्नहरू धेरै हुन्छन् तर उत्तरहरू हराइरहेका हुन्छन्। झ्यालबाट आउने चिसो हावाले मेरो अनुहार छोइरहन्छ र म सम्झनाहरूको गहिरो समुद्रमा डुब्न थाल्छु। कुनै बेला मसँग स्पष्ट लक्ष्य थियो, स्पष्ट बाटो थियो र ती बाटोमा हिँड्ने हिम्मत पनि थियो, तर आज म त्यही बाटोको बीचमा उभिएको छु, जहाँ न त अगाडि जाने दिशा देखिन्छ न त फर्किन मिल्ने ठाउँ। यस्तो लाग्छ समयले मलाई यहीं रोकेर सोधिरहेको छ, अब के गर्ने। दिनको उज्यालोमा म आफैलाई बलियो देखाउने प्रयास गर्छु, मान्छेहरूसँग हाँस्छु, बोल्छु, सामान्य जीवन बिताउँछु, तर रात पर्दा त्यो सबै आवरण हट्छ र म आफ्नो वास्तविकतासँग एक्लै हुन्छु। हरेक असफलता, हरेक अपूर्ण सपना, हरेक छुटेको अवसर सबै एकैचोटि मनमा आउँछन् अनि म सोच्न थाल्छु कि मैले गलत बाटो रोजे, कि म सही बाटोमै थिएँ। तर समयले साथ दिएन, बाटो नभेटिएपछि मान्छेले सबैभन्दा पहिले आफ्नो आत्मविश्वास गुमाउँछ, उसले आफैलाई प्रश्न गर्न थाल्छ कि म सक्षम छैन, कि म योग्य छैन। यी प्रश्नहरूले बिस्तारै मनलाई खोक्रो बनाउँदै लैजान्छन्। म पनि त्यही अवस्थाबाट गुज्रिरहेको छु, कहिलेकाहीँ लाग्छ म अघि बढ्न सक्दिनँ, तर फेरि मनको कुनै कुनाबाट एउटा सानो आवाज आउँछ, रोक्नु समाधान होइन।

प्रकाशजी अगाडि लेख्नुहुन्छ, रात जति नै अँध्यारो किन नहोस् त्यो सधैँका लागि रहँदैन, यही सोचले मलाई थोरै भए पनि आशा दिन्छ। सायद यो हराएको अवस्था पनि आवश्यक थियो मलाई अझ बलियो बनाउन, अझ स्पष्ट बनाउन। कहिलेकाहीँ बाटो नभेट्नु भनेको गलत बाटोमा हिँड्नुभन्दा राम्रो हुन्छ, किनकि गलत बाटोले झन् टाढा लैजान सक्छ, तर रोकिएर सोच्नुले सही दिशा देखाउन सक्छ। म अझै खोज्दैछु आफ्नो बाटो, आफ्नो उद्देश्य, आफ्नो अस्तित्व। यो यात्रा सजिलो छैन, तर म हार मान्न तयार छैन। हरेक रातले मलाई केही सिकाइरहेको छ, हरेक पीड़ाले मलाई केही बुझाइरहेको छ। सायद यही पीड़ा नै मेरो शिक्षक हो, जसले मलाई भोलिको उज्यालोका लागि तयार पारिरहेको छ। भोलि बिहान जब सूर्य उदाउनेछ म फेरि एकपटक उठ्नेछु, थाकेको भए पनि अल्मलिएको भए पनि म अघि बढ्नेछु, किनकि जीवन रोकिँदैन र म पनि रोकिन चाहन्न। एक दिन अवश्य मैले खोजिरहेको बाटो भेट्नेछु र त्यो दिन म आजको यो अँध्यारो रातलाई धन्यवाद दिनेछु। प्रकाशजङ साई ठकुरी, बनगाड कुपिण्डे नगरपालिका साथ, दारिम चौर सल्यान, हाल युके। प्रकाशजङ साईको यो रात्रिगन्थन शैलीको पत्र प्रस्तुत गरे मैले। अब सर्केगाड दुई हुम्लाका नरेन्द्र बुढाथोकीको गजल छ। यसरी त काटिन्न गर्दन खुकुरीमा धार छैन, यसरी त काटिन्न गर्दन खुकुरीमा धार छैन, काँपिरहेछन् हात आत्मविश्वासी प्रहार छैन। च्वाट्टै छिनाल्नु भन्दा दुःख देऊ मजा आउँछ, च्वाट्टै छिनाल्नु भन्दा दुःख देऊ मजा आउँछ, खुशी हेर्नु छ तिम्रो मलाई मर्ने कुनै हतार छैन, काँपिरहेछन् हात आत्मविश्वासी प्रहार छैन। फेरिएछ गाउँ अचेल अनेक सानातिना कुरामा, फेरिएछ गाउँ अचेल हरेक सानातिना कुरामा, पहिले जस्तो ऐँचो पैंचो लिने दिने संस्कार छैन, काँपिरहेछन् हात आत्मविश्वासी प्रहार छैन। झुपड़ीमा दुई चार दिन बस जिन्दगीमा सिक्छौ, झुपड़ीमा दुई चार दिन बस जिन्दगीमा सिक्छौ, गगनचुम्बी महल जस्तो देहको व्यापार छैन, यसरी त काटिन्न गर्दन खुकुरीमा धार छैन, काँपिरहेछन् हात आत्मविश्वासी प्रहार छैन। सर्केगाड दुई हुम्लाका नरेन्द्र बुढाथोकीको गजल वाचन गरे मैले। अब एउटा गजल र छोटो पत्र छ तपेन्द्र बोहराको। लेख्नुहुन्छ, नमस्कार, म तपेन्द्र बोहरा। सर्वप्रथम कार्यक्रम प्रस्तोता अच्युत घिमिरे दाजुप्रति नमन। संसारभर बुलबुलमा बुलबुल एउटा इरानी चरा सुनिरहनुभएका समस्त बुलबुलिनहरूप्रति पनि झिक्कै झिक्कै माया लेख्नुहुन्छ। धेरै समयको अन्तरालपछि आज बुलबुलको लागि एउटा पुरानो गजल पठाउने रहर जाग्यो। धेरैभन्दा धेरै नयाँ बुलबुलिनले अवसर पाउन् भन्ने उद्देश्यले मैले गजल र पत्र नपठाएर केही महिनाको लागि विश्राम लिएको थिएँ। म धेरै नै खुशी छु, धेरै नयाँ नयाँ बुलबुलिनहरू जोडिनु भएको छ, सबैलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु भन्दै तपेन्द्र बोहराले गजल पठाउनुभयो। उहाँको गजल यस्तो छ, चुलो चौको पोत्न आउँछ हलो पनि जोत्न आउँछ, चुलो चौको पोत्न आउँछ हलो पनि जोत्न आउँछ, किसानीको छोरो पो यसमै बहुत गर्व लाउँछ, सप्तरंगी इन्द्रिणी झै तब मेरो पोतिन्छ मन, सप्तरंगी इन्द्रिणी झै तब मेरो पोतिन्छ मन, जब बाको मुस्कानसँगै हरेक बाली मुस्कुराउँछ, किसानीको छोरो पो हुँ यसैमा बहुत गर्व लाउँछ, सुख आउला खुशी छाउला भन्दै बाको उमेर ढल्क्यो, सुख आउला खुशी छाउला भन्दै बाको उमेर ढल्क्यो, भन्दै दैव दुःख बेची खुशी किन्न कहाँ पाउँछ, किसानीको छोरो पो हुँ यसमै बहुत गर्व लाउँछ, बाले गर्ने खेती जस्तै प्रेमको खेती गर्छौ भने, बाले गर्ने खेती जस्तै प्रेमको खेती गर्छौ भने, तिम्रो लागि हृदयमा जताततै खाली ठाउँ छ, किसानीको छोरो पो हुँ यसमै बहुत गर्व लाउँछ, आँखा बन्द गरी हेर्नु हृदयले चियाएर, आँखा बन्द गरी हेर्नु हृदयले चियाएर, यो मुटुमा बा आमा र तिम्रो पनि कसम नआउँछ, चुलो चौको पोत्न आउँछ हलो पनि जोत्न आउँछ, किसानीको छोरो पो हुँ यसमै बहुत गर्व लाउँछ। तपेन्द्र बोहराको गजल थियो यो, नरहरिनाथ गाउँपालिका नौ कालीकोट घर भई अहिले भक्तपुर बस्नुहुन्छ, त्यहाँबाट पठाउनु भएको थियो, यसलाई मैले वाचन गरे। अर्को एउटा पनि गजल छ मसँग, पाल्पा घर भई अहिले बसाई बुटवल हुनुभएका सागर सिग्देलको गजल छ। खै कस्तो लिएर आइएछ अनुहार पनि, खै कस्तो लिएर आइएछ अनुहार पनि, केही भएन राम्रो छु भन्ने आधार पनि, मनसँग मन मिल्नुपर्छ भन्ने सुनेको थिएँ, मनसँग मन मिल्नुपर्छ भन्ने सुनेको थिएँ, फेरि मनसँगै मिल्नुपर्ने रहेछ विचार पनि,
केही भएन राम्रो छु भन्ने आधार पनि। म देख्छु मलाई यो उज्यालो केही होइन, म देख्छु मलाई यो उज्यालो केही होइन, आँखा नदेखेको सबै हो अन्धकार पनि, केही भएन राम्रो छु भन्ने आधार पनि। एक गाउँ छ मलाई सधैँ कुरिरहेको हुन्छ, एक गाउँ छ मलाई सधैँ कुरिरहेको हुन्छ, एक म छु छोड्न सक्दिन यो बजार पनि, केही भएन राम्रो छु भन्ने आधार पनि। खुशी हुनेहरूलाई झुपडी पनि महल लाग्छ, खुशी हुनेहरूलाई झुपडी पनि महल लाग्छ, दुःखी हुनेलाई झुपडी लाग्छ दरबार पनि, खै कस्तो लिएर आइएछ अनुहार पनि, केही भएन राम्रो छु भन्ने आधार पनि। तालपा घर भई अहिले बुटवल बसाइ हुनुभएका सागर सिग्देलको गजल थियो यो, यसलाई मैले वाचन गरे। अब एउटा छोटो पत्र सहित गजल लेखेर पठाउनु भएको छ, यो गजल प्रदीप सुनवारले पठाउनु भएको छ। भानु नगरपालिका वडा नम्बर 5 तनहुँ, हाल भारतको महाराष्ट्र सातारा भनेर लेख्नु भएको छ ठाउँको नाम सातारा। लेख्नुहुन्छ, आदरणीय अच्युत दाई हृदयदेखि नमस्ते। जीवनमा अनेकौं खुड्किला चढ्दाखेरि अनेकौं अनुभव भेटिन रहेछन्। हामीलाई स्कूलमा गुरूबाले भन्नुहुन्थ्यो, मूर्ख मानिसलाई सम्झाएर सम्झाउन कहिल्यै सकिन्न। आज यस कार्यक्रमका लागि मेरो जीवनको मूर्ख मानिसलाई सम्झाउन खोज्दा सम्झाउन सकिन्न। त्यही भोगाईलाई सानो गजलमा ढाँचा ढल्ने कोशिस गरेको छु, शब्द त्रुटि भएमा मार्गदर्शन गर्नुहोला भनेर पठाउनु भएको छ। मैले पत्थरलाई मलजल हालिरहे बढ्छ भनेर, मैले पत्थरलाई मलजल हालिरहे बढ्छ भनेर, परिश्रम गरे ओसिएको दाउरा पनि बल्छ भनेर, झुपडीमा पनि आरामको जिन्दगी चल्छ भनेर, मैले पटक पटक भनिरहे तर सम्झाउन सकिन। संघर्ष र संकल्प गरे पत्थरमा नि पिपल फल्छ भनेर। भानु नगरपालिका वडा नम्बर 5 तनहुँ, प्रदीप सुनवार, हाल भारतको महाराष्ट्र सातारा लेख्नु भएको छ। मैले गजल भनेर त लेख्नुभयो, लेख्ने कोशिश पनि गर्नुभएको छ। पहिलो शेरमा गजलको संकेत ल्याउन खोज्नु भएको पनि थियो, तर त्यसपछि गजल चाहिँ बन्न सकेको छैन। तपाईँले पहिलो शेर जस्तै गरी अरू शेरहरू बनाउनुहोला प्रदीपजी, तपाईँको कोशिशको लागि हामी तपाईँलाई प्रोत्साहन गर्दछौ। अर्को पटक फेरि पनि अझ राम्रो गजल लेखेर पठाउनुहोला, मैले यति अनुरोध गरे। अब मसँग सामग्री छ बैतडीका हर्कराम मगरको महरको। हर्कराम महरले पठाउनु भएको सामग्रीको शीर्षकमा लेख्नु भएको छ, देशको ऊर्जावान युवाले देश छोडेर अर्को मुलुकमा पसिना बगाउनु एक बाध्यता हुन सक्छ भन्न चाहन्छु भन्नुभएको छ। के गर्ने देशमा हरकुराको अति काल भो, के गर्ने देशमा हरकुराको अति काल भो, विचार नै मिल्दैन विकास त कछुवा ताल भो, हामी त यस्तै गुज्रिरहेका छौं वाक्क दिक्कमा, हामी त यस्तै गुज्रिरहेका छौं वाक्क दिक्कमा, हजुरहरूलाई देश छोडेको कति साल भो, विचार नै मिल्दैन विकास त कछुवा ताल भो। घरबार सर्वस्व दाउमा लगाएर जो लडेका थिए, घरबार सर्वस्व दाउमा लगाएर जो लडेका थिए, लडाउनेको महल लड्नेको छानामा पाल भो, विचार नै मिल्दैन विकास त कछुवा ताल भो। हिजो विश्वको एक नम्बरमा देश लैजानेहरूलाई, हिजो विश्वको एक नम्बरमा देश लैजानेहरूलाई आज केले रोक्यो, कुन कुरा पर्खाल भो, के गर्ने देशमा हर कुराको अतिकाल भो, विचार नै मिल्दैन विकास त कछुवा ताल भो।

0: बैतडीबाट हर्कराम महरले पठाउनु भएको गजल थियो यो, यसलाई मैले वाचन गरे। अब फेरि एउटा रात्रि गन्थन छ, चन्द्रगिरी आठ काठमाडौँबाट संगी कालीले पठाउनु भएको छ। बुलबुलमा युट्यूब बुलबुलमा निकै लामो समय भयो उहाँले सहभागिता जनाउनु भएको जस्तो मलाई याद थिएन, आज आएको रहेछ। उहाँको पत्र छ, आदरणीय अच्युत दाई लगायत सम्पूर्ण बुलबुलेनमा रात्रिकालीन न्यानो अभिवादन। हामी आज रात्रिकालीन शैलीको म पत्र लिएर आएको छु, आशा छ वाचन हुनेछ, लेख्नु भएको छ। एक भारी सुनौलो सपना बोकेर आमाको आँसुले मुछिएको साइतको टीकामा बुबाको फुट्नै लागेको हातको ठेलाद्वारा आशीर्वाद शिरमा राखेर परदेशी नै बाध्य म। आँखाभरि बालापनका कथाहरू रूमाल लुकाई खेल झैं लुकाएर औंसिन पूर्णिमाको जस्तो मुहार बनाउँदै नयन डिलका आँसु लुकाउँदै हिँडेको म परदेशी। हाँस्दा मुजा परेर बुढ्यौली संकेत गरेका मेरा जिउँदा देवताका हातखुट्टा बस्न लाग्दा टेको दिने सहारा बन्नुपर्ने समयमा नदेखिएको भविष्यको खुशी उत्खनन गर्न भरोसाको राहदानी च्यापेर समर्पणको उपहार बोक्दै लामो सुस्केरा तान्दै निस्किनु परेको बाध्यताबीच सुनामी चलेको अन्तस्करणबाट त्रसित भएर निस्किएको चिच्चाहट घाँटीमा रोक्दै मन र शरीरका युद्धबीच बनेका अनेकौं चोटहरूले हार मानेका पाइलाहरू र निराश बनेको सफरमा अचानक आशाको ढोका ढकढकाउन आइपुगे र सुनाउन थाले बुबाका पैतालाका चिराहरूले गाइरहेका संघर्षका गीतहरू। थापिदिए काँध हतोत्साहित सफरहरूको र दिएर गए एउटा सन्देश तिम्रै बाटो कोरिरहेका हुनेछन्। निम्नै लागेका एक जोडी दीपहरू त्यसैले छिट्टै आवाई परदेशी। संगीत काली चन्द्रगिरी आठ काठमाडौँ। संगीतजीले पहिला गजल पनि पठाउनु भयो जस्तो लाग्छ मलाई, बीचमा उहाँले यो सभ्य प्रश्नको उत्तरहरू पनि मिलाएर पुरस्कार जित्नु भएको थियो, अहिले राम्रो रात्रिगन्धन पनि लेख्न थाल्नु भएको रहेछ। तर अलिअलि वाक्यहरू एकदमै लामो छन्, तपाईँले लिनुभएका बिम्बहरू कस्तो राम्रो छ, वाक्यलाई अझ छोटो अलिअलि छोटो गराउने कोसिस गर्नुभयो भने अझ मिठो सुनिन्छ कि जस्तो लाग्छ। संगीत कालीजी तपाईँलाई बधाई छ, यो लेखनमा पनि पत्र लेखनमा पनि कलम चलाउन थाल्नु भएको हुनाले रात्रिगन्थन शैलीको पत्र संगीत कालीको वाचन गरे मैले। अब एउटा गजल फेरि बुलबुलमा वाचन गर्ने बेला भएको छ। सिलिचोङ दुई पेलुम्बा संखुवा सभाबाट छविसित कुलुङले पठाउनु भएको गजल छ, उहाँको गजल यस्तो छ। सुनको अर्को के काम छ लाउन बाहेक, सुनको अर्को के काम छ लाउन बाहेक, सुन नहुनेहरूको छेउमा देखाउन बाहेक। खोला नालाहरूको धेरै काम छ भन्छन्, खोला नालाहरूको धेरै काम छ भन्छन्, बागमती खोलाको के काम गनाउन बाहेक, सुन नहुनेहरूको छेउमा देखाउन बाहेक। नेताहरूको ठूल्ठूला पोस्टरको के काम, नेताहरूका ठूल्ठूलो पोस्टरको के काम, मेरी सानी छोरीलाई तर्साउन बाहेक, सुन नहुनेहरूको छेउमा देखाउन बाहेक। यी डाक्टरहरूले सबथोक जानेका छन्, यी डाक्टरहरूले सबथोक जानेका छन्, भर्ना भएको बिरामीलाई बचाउन बाहेक, सुनको अर्को के काम छ लाउन बाहेक, सुन नहुनेहरूको छेउमा देखाउन बाहेक। छविसित कुलुङको गजल यो, सिरिचोङ दुई पेलुम्बा संखुवा सभाबाट उहाँले पठाउनु भएको। हामी बुलबुलमा छौं र बुलबुलको आजको अंक हामीले तपाईंलाई प्रस्तुत गरिरहेका छौं। आजको अंकसम्म आइपुग्दा बुलबुल हामीले 84 अंक सञ्चालन गरिरहेका छौं। अब आउने हप्ता 85 अंकसम्म फेरि यो प्रतियोगिताको क्रम चलिरहन्छ, 85-86 अंकसम्म पनि चलिरहन्छ र 87 अंकदेखि हामीले बुलबुलमा केही नयाँ कुराहरू राख्दैछौं। गजल नजानेकाहरूलाई गजल सिकाउने क्रम छ, त्यसै गरी मिठो खालको गजल गायनलाई पनि प्रस्तुत गर्दैछौ र असारभरिका श्रृंखलाहरू चाहिँ नियमित श्रृंखलाभन्दा फरक हुनेछन्। तपाईँका पत्र तथा रात्रिगन्थन शैलीका पत्र र गजलहरूको वाचन हामीले तात्तातो गजलको वाचन कम गर्छौं, तर तपाईँले पठाउने क्रम चाहिँ नरोक्नुहोला, किनभने हामी साउनमा फेरि त्यसै गरी ती प्रतियोगितालाई निरन्तर नै जोड्छौं। जेठभरि पनि यसै गरिरहेका छौं, वैशाखदेखि नै गरिरहेका छौं। यो जानकारी एकपटक बुलबुलमा मैले गराए, गजल जान्न खोज्नेहरूका लागि पनि असार महिना विशेष रहनेछ, विशेष गरी बहरमा गजल लेख्ने कसरी भन्ने विषयमा पनि हामीले एउटा श्रृंखला चलाउँदैछौ, त्यो पनि सुन्न नछुटाउनुहोला। खास त असारमा प्रत्यक्ष रूपमा प्रस्तुता यहाँ उपस्थित हुन नसक्ने भएको हुनाले हामीले तपाईँले पठाउनुभएका गजललाई प्रस्तुत गर्न नसकेको, साउन लाग्ने बित्तिकै फेरि ती गजलहरू नै प्रस्तुत गर्नेछौ भन्ने जानकारी गराए। बुलबुलमा अरू सामग्री लिएर म एकछिनमा फेरि आउँछु, यी सन्देशहरू एकैछिन सुन्नुहोला।
1: एउटा इरान चरा बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति
0: शहर बजार निस्कदा तपाई देख्नुहोला सेतो छडी लिएर कोही हिँडिरहेको छ। सार्वजनिक स्थानमा सेतो छडी बोकेर हिँडेकाहरूलाई चिन्नुहोला। सेतो छडी दृष्टिविहीनको पहिचान हो। सेतो छडी बोकेर हिँडेकाहरू दृष्टिविहीन हुन्, उनीहरू देख्न सक्दैनन्। त्यसैले सवारी साधन चलाउँदा वा सार्वजनिक स्थानमा केही काम गर्दा सेतो छडी बोकेकाहरूलाई प्राथमिकता दिनुहोस्। बाटो काट्दा, बस रोक्ने ठाउँहरूमा वा खतराको संकेत भएका ठाउँहरूमा उनीहरूलाई सहयोग गरी सभ्य नागरिकको परिचय दिनुहोस्। सार्वजनिक हितका लागि बुलबुल कम्युनिकेशनको अनुरोध।
2: bulbulcommunication.com bulbulcommunication.com
1: bulbulcommunication.com
0: एउटा इरानी चरा

बस्नु कि निस्किनु छु दुविधामा परेको, बस्नु कि निस्किनु छु दुविधामा परेको, म कसिंगर हुँ उनको आँखामा परेको, तिमीले दिएको फूलमा यतिसम्म डुबे, तिमीले दिएको फूलमा यतिसम्म डुबे, मैले थाहा पाइन खुट्टा काँडामा परेको, म कसिंगर हुँ उनको आँखामा परेको। यहाँ आजाद हुनेहरू नै खतरामा छन्, यहाँ आजाद हुनेहरू नै खतरामा छन्, बरु सुरक्षित छ चरो पिंजरामा परेको, म कसिंगर हुँ उनको आँखामा परेको। खुट्टाको पाउजु हो गुनासो पोखिरहने, खुट्टाको पाउजु हो गुनासो पोखिरहने, चुपचाप देखिन्छ सिक्री गलामा परेको, म कसिंगर हुँ उनको आँखामा परेको। मलाई काट्नेकै मृत्युमा म जल्न पाए, मलाई काट्नेकै मृत्युमा म जल्न पाए, भन्दै थियो एक दाउरा चितामा परेको, बस्नु कि निस्किनु छु दुविधामा परेको, म कसिंगर हुँ उनको आँखामा परेको। बालुवाड़ी आठ चापा घर भई अहिले साउदी अरेबिया बस्दै आउनुभएका सरगम गजमेरको यो गजल वाचनसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत छ। बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल युट्यूब च्यानल नेपाली छाप्रोसँगै तपाईँ रेडियो जाजरकोट, रेडियो मकवानपुरगढ़ी, सुर्खेतको रेडियो भेडी र काठमाण्डुमा रहेको रेडियो काठमाण्डुबाट अहिले एकैसाथ सुनिरहनु भएको छ। त्यसै गरी बाँकेको रेडियो कोवलपुर, हेटौँडा एफएम, रूकुम पश्चिममा रहेको मौराखारा एफएम र गोर्खाको चोइस एफएमबाट पनि यो कार्यक्रम सुन्दै हुनुहुन्छ। त्यस्तै रेडियो बैतडी, नवलपरासीमा रहेको रेडियो सुनवल, तनहुको रेडियो ढोरबाराही, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि बुलबुल एकैसाथ अहिले प्रसारण भइरहेको छ। बुलबुलमा हामी तपाईँका गजल तथा रात्रिगन्थन शैलीका पत्रहरू आजको कार्यक्रममा प्रस्तुत गरिरहेका छौं।

बुलबुलको आजको 85औं अंकमा अब पालो परेको छ एउटा रात्रिगन्थन शैलीको पत्र, छोटो छ र गजल छ। जंजीर प्रेम नवलपरासी उहाँको घर अहिले दक्षिण कोरियाबाट लेख्नुहुन्छ। सर्वप्रथम त जादुमय आभासका सर तपाईंलाई नमस्कार र सम्पूर्ण बुलबुलेनहरूमा मिठो सम्झना र न्यानो माया। परदेशी भूमिबाट मनका भावनाहरू कोर्ने प्रयास गर्दैछु। जीवन एक सफर रहेछ जहाँ अनेकौं बाटाहरू जोड़िन्छन् र मोड़िन्छन् पनि। नयाँ पालुवा पलाउनलाई पुराना पातहरू झर्नुपर्छ जहाँबाट फेरि एक युगको शुरूआत हुन्छ। मान्छे जन्मेपछि मर्नु अपरिहार्य छ, त्यसैले त भनिन्छ जीवनमा दुःख सुख बार बार आउँछ तर मृत्यु एक बार आउँछ। मृत्यु एक दुर्लभ सत्य हो जसलाई मान्छे सहजै स्वीकार्न सक्दैन र त निरन्तर संघर्ष जारी रहन्छ, होइन भने त मान्छे मर्ने डरमा पल पल सधैं मरिरहन्छ। नवलपरासी घर हुनुभएका जंजीर प्रेमको यो पत्र वाचन गरी अब उहाँको गजल पनि छ। तिम्रो शहरभित्र पनि मैले अन्धकार देखेको छु, तिम्रो शहरभित्र पनि मैले अन्धकार देखेको छु, निसासिएका मान्छेहरूको चितकार देखेको छु, बाहिर सुकिला देखिनेहरू पनि भित्र फोहोर हुँदा रहेछन्, बाहिर सुकिला देखिनेहरू पनि भित्र फोहोर हुँदा रहेछन्, यस्ता मान्छेहरू शहरमा दुई चार देखेको छु, निसासिएका मान्छेहरूको चितकार देखेको छु, तिम्रो शहरमा अदालत जीवित छ न्याय मरेको छ, तिम्रो शहरमा अदालत जीवित छ न्याय मरेको छ, हो भित्रभित्रै चलखेल अनि व्यापार देखेको छु, निसासिएका मान्छेहरूको चितकार देखेको छु, जीवन सधैं सफल त कहाँ हुँदो रहेछ र महोदय, जीवन सधैँ सफल त कहाँ हुँदो रहेछ महोदय, जित्नेहरूको पनि कैयौं पल्ट हार देखेको छु, निसासिएका मान्छेहरूको चितकार देखेको छु, हिजो मै हुँ भन्नेहरूको पनि औकात देखियो, हिजो मै हुँ भन्नेहरूको पनि औकात देखियो, आज सबका सामु आफै लाचार देखेको छु, तिम्रो शहरभित्र पनि मैले अन्धकार देखेको छु, निसासिएका मान्छेहरूको चितकार देखेको छु।

नवलपरासी घर भई अहिले दक्षिण कोरिया बस्दै आउनुभएका जंजीर प्रेमको गजल थियो यो, यसलाई वाचन गरे। अब एउटा रात्रि गन्थन छ, अलि अलि लामो जस्तो महसुस गरेको छु मैले यसलाई। कविन्द्र ओझा कवि मन लेख्नुहुन्छ, मौवा डोटी उहाँको घर अहिले काठमाडौँबाट हामीलाई पठाउनु भएको छ। कविन्द्र ओझाको रात्रि गन्थन शुरू हुन्छ यसरी। लकडाउनको समय सायद मेरो जिन्दगीको सबैभन्दा शान्त तर भित्रभित्रै सबैभन्दा ठूलो हलचल भएको समय। त्यो बेला संसार रोकिएको जस्तो थियो, सड़कहरू सुनसान, मान्छेहरू घरभित्र सीमित र हरेक दिन अनिश्चितताले भरिएको। तर त्यही बन्द संसारभित्र अनन्त यादहरू, निश्चल भावहरू अनि प्रेमिल गफहरू मेरो जिन्दगीमा एउटा अनौठो ढोका खुल्यो। हामी कहिल्यै आम्ने सामने भेटेका थिएनौं। सबै कुरा शुरू भयो एउटा सामान्य मेसेजबाट। अनलाइन लुडो खेल्छौ, साथीहरू छौं हामी। लकडाउनमा चार भित्ताभित्र दिनहरू यसरी नै बित्थे प्राय सबैको धनगढ़ीमा। यति सानो वाक्यले कसरी यति ठूलो अर्थ बोक्छ? न भेटघाट, न राम्रोसँग चिन्जान, तैपनि आत्मीयता त्यो मैले त्यही बेला बुझे। ऊ आफ्नै संसारकी सुरक्षित परिवार, फरक परिवेश, म भावुक, जे कुरा नि सामान्य लिने अनि सधैं अलि चुपचाप रहने। लकडाउनले हामीलाई टाढा राखेको थियो तर अचम्म त्यही दूरीले हामीलाई नजिक ल्यायो। दिनभरको एक्लोपन, डर अनि अनिश्चितता, यी सबै कुरा हामी एकअर्कासँग बाँड्न थाल्यौं। रात ढल्दै जाँदा हाम्रो कुरा झन गहिरिँदै जान्थ्यो। उनी भन्थिन्, तिमीसँग कुरा गर्दा समय रोकिए जस्तो लाग्छ। म मुस्कुराउँथे तर मनभित्र थाहा थियो यो केवल कुरा होइन, यो विस्तारै बढ्दै गएको माया हो। तर हाम्रो कथा सजिलो कहाँ थियो र? समाजको विभेद, रिस अनि मनगढन्ते कुराहरू पहिल्यै थियो, अब थपियो परिस्थितिको दूरी। न भेट्न सकिने, न खुलेर भन्न सकिने। एक दिन मनमा लाग्यो कि यदि यो लकडाउन सकियो भने हामी पनि टाढा हुन्छौं होला। म केही भन्न सकिन किनकि त्यो सोच साँचो थियो, हुने नै थियो अनि भयो पनि। हामी नजिकैका थियौं परिस्थितिका कारण र सायद टाढा पनि त्यही कारणले हुने थियौं। दिनहरू बित्दै गए, लकडाउन खुल्न थाल्यो, मान्छेहरू बाहिर निस्किन थाले, तर हाम्रो सम्बन्ध भित्र कतै अड्कियो। उनको म्यासेज कम हुँदै गयो र एक दिन बिल्कुलै बन्द भयो। न कुनै झगडा, न कुनै अलविदा, बस शून्यता। कविन्द्र ओझा अगाडि लेख्नुहुन्छ, तर रहस्यमय कुरा के छ भने आज पनि जब म फोन हातमा लिन्छु कहिलेकाहीँ लाग्छ उनको म्यासेज आएको छ। राति जब सबै चुप हुन्छ, पुराना च्याटहरू खोल्दा त्यो समय फेरि बाँचे जस्तो लाग्छ। मलाई थाहा छैन ऊ अहिले कहाँ छिन्, कस्तो छिन्। सुनेको थियो बियोनी भयो रे, तर एउटा कुरा पक्का छ, त्यो लकडाउन केवल बाहिरी संसार बन्द गर्ने समय थिएन। त्यो एउटा जीवन निहाल्ने, आफैलाई हेर्ने, बुझ्ने समय त थियो नै, तिम्रो अनि मेरो पनि समय थियो। सायद त्यो प्रेम थियो, सायद केवल परिस्थिति, तर जे थियो साँचो थियो। तर अब मात्र नदीको दुई किनारा झैं। कविन्द्र ओझा, कवि मन, मौवा डोटी, हाल काठमाडौँ।

कविन्द्र ओझाको सामग्री मैले प्रस्तुत गरे। रात्रिगन्थन थियो। थाहा नगरपालिका चार मकवानपुरका सूर्यन यात्रीको गजल छ अब मसँग। त्योभन्दा अगाडि छोटो पत्र लेख्नुभएको छ। नमस्कार, म समयले भ्याएसम्म कार्यक्रम बुलबुल सुन्ने गर्छु र अत्यन्त मनपर्छ। बुलबुलमा हामी जस्ता नयाँ साहित्यमा रूचि राख्ने व्यक्तिहरूलाई पनि स्थान दिनुहुन्छ, अत्यन्त खुशी लाग्छ। हृदयदेखि धन्यवाद व्यक्त गर्दै यो गजल पठाएको छु। कार्यक्रमका लागि योग्य भए प्रस्तुत गरिदिनुहुन, यो मेरो दोस्रो रचना हो। बुलबुल कार्यक्रममा गजलमा सुधार्नुपर्ने र मुलाउनुपर्ने केही कुरा छन् भने बताइदिनुहुन अनुरोध गर्दछु भन्नुभएको छ। कृपया असार महिनाका बुलबुलहरू नछुटाउनुहोला, मैले तपाईँ जस्तै सबैको लागि अनुरोध गरे। हामीले विज्ञा सहितको गजलमा छलफल ल्याएका छौं। यसमा सूर्य यात्रीको गजल चाहिँ अहिले वाचन गर्छु। पाएका अवसर समय गुमाए पश्चाताप बाँकी छ, पाएका अवसर समय गुमाए पश्चाताप बाँकी छ, जलेर राख भए सकियो जिन्दगी ताप बाँकी छ। पाएको आशीर्वाद वरदान बिगारे आफैले, पाएको आशीर्वाद वरदान बिगारे आफैले, जिन्दगीका पानाहरूमा केवल श्राप बाँकी छ। जलेर राख भए सकियो जिन्दगी ताप बाँकी छ। भेटिएका सफलता सबै आधा कथा जस्तै टुङ्गिए, भेटिएका सफलता सबै आधा कथा जस्तै टुङ्गिए, टुटेका आशाहरूमा अझै थोरै हिसाब बाँकी छ, जलेर राख भए सकियो जिन्दगी ताप बाँकी छ। आँखा बन्द गरी गरिने विश्वास घातक हुँदो रहेछ, आँखा बन्द गरी गरिने विश्वास घातक हुँदो रहेछ, झुकेर बाँच्दाको पीड़ा अनि चित्कार बाँकी छ, जलेर राख भए सकियो जिन्दगी ताप बाँकी छ। हारेको छैन लड़िरहन्छु लड़ाई अन्तिम श्वाससम्म, हारेको छैन लड़िरहन्छु लड़ाई अन्तिम श्वाससम्म, आफैसँगको मेरो लड़ाई प्रतिस्पर्धा बाँकी छ। पाएका अवसर समय गुमाए पश्चाताप बाँकी छ, जलेर राख भए सकियो जिन्दगी ताप बाँकी छ। मकवानपुरको था नगरपालिका चारका सूर्यन यात्रीको गजल थियो यो, यसलाई वाचन गरे मैले। अब मसँग एउटा रात्रिगन्थन छ, यो रात्रिगन्थन पठाउनु भएको छ बुलबुल प्रेमी लेख्नु भएको छ, हेम जिज्ञासु पाठकले, केआई सिंह चार डोटीबाट।

खाना खाएर ओछ्यानमा बसे। साइडमा मोबाइल थियो हेर्न लागि। दिउँसोभरिको अफिसको थकान, सामाजिक सञ्जालको अनेक चरित्र मन स्थिर भइरहेको थियो। आँखामा निद आउन थाल्यो। लाइट बन्द गरे। मोबाइलमा स्वामी विवेकानन्दको दैनिकी प्रवचन लगाएर पल्टिए। निद आएर जाममा भएका आँखा लामो सास फेरेर एकाएक खुल्न थाले। मनमा अनेकौं कुराहरूको बाढ़ी शुरू हुन्छ। सम्झिए केही दिन अघि स्वास्थ्य चेक गराउन अस्पताल गएको। म खासै भीड़भाड़ र होहल्ला मन नपराउने मान्छे। म अस्पतालको गेट भित्र छिर्ने बित्तिकै मनमा अनौठो फील हुन्छ। लाइनमा बसे, वेटिङ पर्चा काटे, साइटमा गएर बसे, अल्छी लाग्न थाल्यो। एक बार अस्पतालको सबैतिर राउण्ड मार्ने मन लाग्यो। सबैतिर नजर लगाएर मान्छे भीड़, उनीहरू चेहरा हाउभाउ, कोही हातमा पर्ची बोकेर, यताउता कोही आशा निराशाको भारी बोकेर, डाक्टरको पालो कुरिरहेका, बालकदेखि बुढा बासम्मको अनेकौं पीड़ा र समस्याका चाङहरू बोकेर मधुरो अनुहारमा कुरिरहेका थिए। बुढा बा केही समयदेखि पेट पोल्ने, खाना मन नहुने समस्या देखाउन आउनुभएको रहेछ। छोरा वैदेशिक रोजगारमा बुहारी सानो नाति हेर्न पर्ने भएर आउन सकेनन्। एकजना छिमेकी दाईको साथमा आउनुभएको हस्पिटलको भीड़ले डाक्टरको पर्खाईमा बस्न नसकेर विचारा घरको भन्दा बिमार थप भयो बाबु भन्नुभयो। यति बेला मैले केही वर्ष अघि मेरा बाको हस्पिटलको सैयामा बिताएका रातहरूको पीड़ा सम्झे। एक वर्ष नपुगेको बालक च्यापेर बसेकी आमा, आफ्नो भविष्य र परिवारको चिन्ताले विक्षिप्त एक वयस्क युवक, लहै लहै र मोज मस्तीमा बेसरी रक्सीको नशाले समस्यामा रहेको 30-35 वर्षको मोटे दाई, घर परिवार समाज पैसा पावर पद इत्यादि सोच्दा सोच्दै डिप्रेसनमा पुगेको सेतो टोपीवाला दाई, जीवनभर कमाएको पैसा उपचार भइसकिएको पीड़ा सुनाउने रिटायर्ड काका, जागिरे जीवनको कमाई बच्चाहरूको उपचारमा सकिने गरेको पीड़ा सुनाउने बैंकर दाई, अर्कोतिर लश्करी रूपमा बेड भर्ना भएका बिरामीको चितकार र कुरुवाहरूको आशा आँखाहरूको हेराई, हस्पिटलका सबै वार्डहरूमा लाइन लागेर बसेकाहरूको अनुहार हेरे। साँच्चै जिन्दगी एक चक्र रहेछ, जहाँ दुःख सुख समस्या आँसु पीड़ाहरूले फन्को मारिरहने रहेछन्। म यो सबैतिर निहालिसकेपछि म आफू किन गएको हुँ बिर्सिसकेको थिएँ। लामो सास फेरे, पालो आयो, भित्र पसे। डाक्टरले रिपोर्ट हेर्यो। खासमा मन रहेछ बिरामी। यो मनको बिरामी निको पार्न सके म जस्तै कैयौं मान्छेको भीड़ कम हुने थियो कि भन्ने सोच्दै फर्के। बुलबुल प्रेमी जिज्ञासु हेम जिज्ञासु पाठक केआई सिंह चार डोटी। डोटीबाट हेम जिज्ञासु पाठकले पठाउनु भएको राप्ची गन्थन शैलीको पत्र वाचन गरी अब एउटा गजल छ। याङवरक चार पाँच थर घर भई अहिले भक्तपुरबाट नवीन कटुवालले पठाउनु भएको गजल छ। तीन शेरको मात्रै छ गजल। यस्तो छ, नदी झै बग्दै खोज्न हिँडे सागर तिम्रो लागि, नदी झै बग्दै खोज्न हिँडे सागर तिम्रो लागि, बाँचेको हर श्वास अनि जाँगर तिम्रो लागि, हर धड़कनले बोलिरहने नाम तिम्रै त हो, हर धड़कनले बोलिरहने नाम तिम्रै त हो, पीड़ालाई मुस्कानको आकार तिम्रो लागि, बाँचेको हर श्वास अनि जाँगर तिम्रो लागि, अन्तिम क्षणमा उच्चारिने नाम पनि तिम्रो, अन्तिम क्षणमा उच्चारिने नाम पनि तिम्रो, नवीनले जोगाएको प्यार तिम्रो लागि, नदी झैं बग्दै खोज्न हिँडे सागर तिम्रो लागि, बाँचेको हर श्वास अनि जाँगर तिम्रो लागि। नवीन कटुवालजीको गजल भनेर त मैले वाचन गरे, तर कृपया तपाईँको यसमा काफियामा समस्या छ। पहिलो शेरमा सागर जाँगरलाई तपाईँले काफिया बनाउनु भएको छ, दोस्रो शेरमा आकार लेख्नु भएको छ, त्यहाँ आकर भइदिएको भए, अब आकर त शब्द भएन, त्यस्तो भइदिएको भए हुन्थ्यो होला, र अर्को प्यार छ फेरि यतापट्टि पनि, त्यति राम्रो सुनिएको छैन नवीन कटुवालजी, कोशिशको लागि धन्यवाद। योभन्दा अगाडि तपाईँले एकदमै नियमबद्ध गजल पठाउनु भएको जस्तो मलाई अहिले यति बेला सम्झना आउँछ। मैले त्यो वाचन गरे, हेम जिज्ञासुको अघि मैले राष्ट्रिय गन्थन शैलीको पत्र चाहिँ वाचन गरे, उहाँको गजल छुटाएको रहेछु। म हेम जिज्ञासु पाठकको यो एउटा गजल वाचन गर्छु।

नबसौ महाशय आफन्तको कुरा काटेर उसैले लाने हो तिमीलाई घाटसम्म बोकेर तिमी खुशी हुन सिक पाएको जिन्दगीमा के नै छ र यहाँ भर सकिन्छ कतिखेर। नशा नशामा रगतमा बगेको रहेछ र पो अब्बल बन्यौ तिमी झुटको खेती रोपेर। म बस्ने सहर आछौ भन्ने खबर सुनेपछि तिमीलाई हेर्नुपर्छ मैले बार्दलीमा बसेर। मैले उहाँको यसमा पनि बोकेर खेर रोपेर र बसेर रहेछ, तर पंक्तिबद्ध त्यति राम्रोसँग नछुटिएको हुनाले वाचन गर्दाखेरि मिलाएर वाचन गर्न सकिन। हेम जिज्ञासु पाठकजी, तपाईँले अर्को पटकदेखि पंक्ति दुई पंक्तिको सेयरलाई छुट्याएर पठाइदिनुहोला भनेर यहाँनिर अनुरोध गर्दछु।

अब एउटा पत्र छ, क्षेत्री छत्रराज कालीकोट लेख्नु भएको छ। महाबै गाउँपालिका पाँच घर भई हाल साउथ कोरिया बस्नुहुन्छ। लेख्नुहुन्छ, आदरणीय कार्यक्रम संचालक दाजु, धेरै पछिको हार्दिक नमस्कार। बुलबुलको विशेष कार्यक्रममा प्रस्तुत गर्नका लागि मैले तयार पारेको गजल यहाँ पठाएको छु। समय र अवसर मिलाएर कार्यक्रममा प्रस्तुत गरिदिनुहोला भनेर लेख्नु भएको छ। यी शब्दहरू केवल गजल मात्र होइनन्, जीवनका भोगाई र मनका अनुभूतिहरू पनि हुन् भनेर पठाउनु भएको छ। अभिनय गर्छ कमजोर पनि बलवान बनेको, अभिनय गर्छ कमजोर पनि बलवान बनेको, भित्रभित्रै घाइते छ बाहिर सानबान बनेको। मुस्कान ओढेर हिँड्छ पीड़ालाई लुकाउँदै, मुस्कान ओढेर हिँड्छ पीड़ालाई लुकाउँदै, आँखाभित्र वर्षौंदेखि दर्दको तुफान बनेको, भित्रभित्रै घाइते छ बाहिर सानबान बनेको। स्वार्थको यो भीड़मा को आफ्नो को पराया, स्वार्थको यो भीड़मा को आफ्नो को पराया, हरेक सम्बन्ध यहाँ केवल सामान बनेको, भित्रभित्रै घाइते छ बाहिर सानबान बनेको। घाउ कति छन् कति मनभित्र कसैले देख्दैन, घाउ कति छन् कति मनभित्र कसैले देख्दैन, पीड़ा लुकाउँदै हाँसोको मात्रै पहिचान बनेको, भित्रभित्रै घाइते छ बाहिर सानबान बनेको। यही हो जिन्दगीले सिकाएको एउटा मीठो पाठ, यही हो जिन्दगीले सिकाएको एउटा मीठो पाठ। यहाँ टुटेको मन समयसँगै फेरि जवान बनेको, भित्रभित्रै घाइते छ बाहिर सानबान बनेको। समयले सिकायो जीवनको धेरै परिभाषा, समयले सिकायो जीवनको धेरै परिभाषा, समयले सिकायो जीवनको धेरै परिभाषा। जस्तो कि ढुङ्गा पनि मन्दिरमा भगवान बनेको, अभिनय गर्छ कमजोर पनि बलवान बनेको, भित्रभित्रै घाइते छ बाहिर सानबान बनेको।

0: छेत्री छत्रराजको गजल थियो यो। यसलाई वाचन गरे मैले। महावई गाउँपालिका पाँच कालीकोट उहाँको घर। र अब यो सँगै बुलबुलको आजको कार्यक्रमको हामी लगभग अन्त्यतिर आइपुगेका छौं। हामीले लिएर आएका सामग्रीहरू आजलाई सकिएका छन् र जाँदा जाँदै अर्को हप्ता रात्रिगन्थनमा जेठ महिनामा विजेता हुनुभएका तीनजना बुलबुल हामी घोषणा गर्नेछौ भन्ने जानकारी फेरि एकपटक दिन चाहन्छु। जेठ महिनाको आज तेस्रो बुलबुलमा छौं हामी, चौथो बुलबुलकै दिन घोषणा गर्नेछौ। वैशाख महिनाका तीन विजेता सबिन श्रेष्ठ, त्यसै गरी गोर्खाका सबिन श्रेष्ठ, त्यसै गरी सुजाता गौतम मकवानपुरका र पश्चिमेली डोटेली लोकेन्द्र कठायत डोटीका उहाँहरू तीनजनालाई जनही 5,000 नगद पुरस्कार पठाएका छौं। जेठको आउँदो हप्ता तपाईँको पालो पर्छ कि अझै एक हप्ता बाँकी छ, त्यसैले मिठो रात्रिगन्थन लेखेर पठाउनुहोला। त्यस्तै गजल प्रतियोगिताको छनौटमा पर्नका लागि जेठका लागि हामी आगामी हप्ता छनौट गर्नेछौं। जेठका चार श्रृंखलामा प्रतियोगिताका लागि कुन कुन गजल छनौट भए आउँदो बुधबारको बुलबुलमा नाम लिनेछु। मैले वैशाखको छनौट जेठको पहिलो हप्ता सुनाएको थिएँ भने यो पटक असारको पहिलो हप्ता कार्यक्रममा म प्रत्यक्ष उपस्थिति नहुने भएको हुनाले जेठको अन्तिम साता नै मैले जेठभरिका प्रतियोगितामा छानिएका गजलहरूको बारेमा नाम प्रस्तुत गर्नेछु अब आउने बुधबारको कुरा। जाँदा जाँदै हामीलाई इमेल तथा गजल पठाउनको लागि हाम्रो इमेल ठेगाना chhapronews chapronews@gmail.com हामीलाई तपाईँले आफ्नो सामग्री पठाउन सक्नुहुन्छ। कृपया बुलबुलको च्यानलको नाम नेपाली छाप्रो हो र बुलबुलमा गजल पठाउने ठेगाना chapronews@gmail.com हो। सकेसम्म आफ्नो सामाजिक सञ्जालहरूमा लेखेर अरू गजल प्रेमी साहित्य प्रेमीहरूसम्म पुर्याइदिनुहोला। बुलबुलमा मैले आज एकपटक फेरि अनुरोध गरे। हवस् त, अर्को बुलबुलसम्मका लागि प्राविधिक मित्रसँगै म प्रस्तोता अच्युत किमिरे बुलबुल पनि आजको बुलबुलबाट अमेरिकाको ओक्लाहोमा बस्दै आउनुभएका नरेश भण्डारीको गजल वाचन गर्दै शुभरात्री भन्छु। भमरा भुनभुनाउँछ फूल फुलेको पल, भमरा भुनभुनाउँछ फूल फुलेको पल, तिम्रो याद आउँछ फूल फुलेको पल, सौन्दर्यले भरिपूर्ण त्यो नव पालुवाले, सौन्दर्यले भरिपूर्ण त्यो नव पालुवाले, बसन्त बोलाउँछ फूल फुलेको पल, तिम्रो याद आउँछ फूल फुलेको पल, रंगी बिरंगी गुलाबले हृदय कुनामा, रंगी बिरंगी गुलाबले हृदय कुनामा, प्रीत भाव छाउँछ फूल फुलेको पल, तिम्रो याद आउँछ फूल फुलेको पल, अहो कति मनोरम प्रकृतिको श्रृंगार, अहो कति मनोरम प्रकृतिको श्रृंगार, तन मन रमाउँछ फूल फुलेको पल, तिम्रो याद आउँछ फूल फुलेको पल, यस्तो उपवनको पुष्प पल्लव छाडेर, यस्तो उपवनको पुष्प पल्लव छाडेर, कोपो अन्त दाउँछ फूल फुलेको पल, भमरा भुनभुनाउँछ फूल फुलेको पल, तिम्रो याद आउँछ फूल फुलेको पल।
1: बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल एउटा इरानी चरा। बुलबुल कम्युनिकेशन को रात्रि प्रस्तुति। गजल को कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल
2: सूचना। यस नेपाल निर्माण व्यवसाय एकता समाज सुर्खेतको 24 र 25 साधारण सभा तथा 10 अधिवेशनको उद्घाटन समारोह यही जेठ 23 र 24 गते बिहान 8 बजे जिल्ला समन्वय समितिको कार्यालयको हलमा हुने सम्पूर्ण निर्माण व्यवसायहरूलाई अवगत नै छ। यदि कोही कसैलाई जानकारी नभएको खण्डमा यसै सूचनालाई आधार मानि उक्त कार्यक्रममा यहाँहरूको अनिवार्य उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। नेपाल निर्माण व्यवसाय एकता समाज, वीरेन्द्रनगर, सुर्खेत। सूचना।
3: यही जेठ 23 गते शनिवारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
3: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645, 98-480-21-313।
4: सूचना
5: यही जेठ 23 गते चौथो शनिवारको दिन
6: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
7: नशा रोग विशेषज्ञ डाक्टर
6: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
8: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ। गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
8: के भन्छ नि दाजु, मैले त कुरै बुझिन।
6: 85-521-987 र मोबाइल 98-585-6696।
8: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ।

0: अमृतसर पंजाब का विभिन्न होटल बस्न को व्यवस्था सहित वेटर में जागीर लगाई दूंह
1: मासिक 24,000 देखि 48,000 समी कमा सकता
2: हो रहा दाजू कह गई भेटने के करने के अत्तो पत्तो था मैं
1: हराने कोई भेटने तैयले चिंत लिन्न पर्दन नी इसको काठमाडौं में रहोक रोकाए मेन पावर सप्लायर्स चंद्रागिरी तीन थान नजिक रहोक
2: हो ते गए सूर्जन रोकाई भेट अ फोन नंबर ने दाजू फोन नंबर तो चाहिए नी फिर वहां गए किसो
1: लकी पिराग फोन नंबर 9820293948 9820293948
3: एसई सक्यो अब रमाइलो शुरू भयो
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
3: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
4: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
5: नेपाल टेलिकम राष्ट्रको संचार
6: सूचना
7: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
6: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत
8: के भयो बाबुलाई
1: होइन किन आँटिनु भएको छ दिदी के भयो बाबुलाई
8: हेर्नु न जेठी बाबु के भएको होला के मेरो छोरालाई
9: अया टाउको दुख्यो र झुम्म बनाइरहेछ तिरिगिरी भएको छ के भयो होला दाई
1: होइन राम भाइ कहिलेदेखि टाउको दुख्यो
9: हेर्नु न दाई हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ
1: के भन्यो होला यो भाइले मार्ने चिज पनि औषधि हुन्छ र विषादी भन न विषादी
9: ए त्यसलाई विषादी भन्छन् र दाई
1: हो त सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो मोहनी पासो एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ
8: विषादी विष हुन् औषधि होइनन् यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान
10: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारो र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
11: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
10: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
11: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
12: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ

विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486 3175 र 98486 3976।

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर

नमस्कार। रेडियो भेरी एफएम 98.7 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ज
1: अल्ली पर गएपछि मालीले फूलको माला गुथेर दियो महाराज, त्यो मालीले दिएको फूलको माला भगवानले लगाउनु भयो, तेरो पनि यस कृति रहिरोस् भन्ने यस्तो वरदान दिनुभयो, त्यसै कारणले यो माला मालीले बनेको यो। अब यहाँ के होला, 10 पैसाको रङ होला, 2 पैसा कागज होला, बढी पर्यो भए 1 रुपियाँ पर्यो होला, किन्ने बेलामा 50 रुपियाँ पर्छ। यसै कारणले यो सबै उसको वरदान, भगवानले वरदान दिनुभयो, मालीलाई वरदान दिनुभएको छ। अनि अलि पर गइसकेपछि रङ्गद्वारमा परमात्मा प्रवेश हुने बेला भएको थियो। चारैपट्टिबाट सैनिकले बेर्यो, राजा कंसले ज्यादै नराम्रो सक्ना सपना देख्यो, धुरीको ध्वजा भाँचिएको, अङ्ग बङ्ग प्रत्यङ्ग सारा जबचब फरफराएको, आफ्नो घुँडामा चढेर दक्षिणपट्टि रातिका टाइममा चम्पट कसिसकेको राजा कंसले, ल मेरो भगवान जान्छु घेरे बुढी छाँड गतिलो छैन, हिजो बेलुका सपनाले ओह्राल लाए भन्दै थियो। तर आखिरमा रङ्गद्वारमा परमात्मा प्रवेश गरी बक्सु र सबभन्दा पहिला 3 ठाउँमा भाँचेकी कुप्री बुढी लट्ठी टेकेर आइरहेकी रहेछन् उताबाट। भगवान भन्नुहुन्छ, हो आमै तिमी कहाँ जान लागेकी भन्दाखेरि, महाराजन म त कंस राजाको रात दरबारमा चन्दन घोट्ने, मेरो नाम त्रिवक्रा हो, 3 ठाउँमा भाँचेकी कुप्री बुढी बाबु भने। अनि यो के लिएकी भन्दा, चन्दन हामीले नै लाउनुहुन्छ भन्दा, किन नहुने चन्दन दि, भगवानले लाउनु भयो, दाजुलाई लाइदिनु भयो। रानी त्यसपछिबाट सारा चन्दन लगाइसकेपछि त्यो किस्ती भैमा राखी, अनि भगवानले त्यो जब किस्ती भैमा राखिसकेपछि त्यो कुप्री बुढी लाइए, अब तपाईँले म नआउन्जेलसम्म खानेकुरा बनाइराख्नुहोस् भने, हुनाले आज भोलि पर्सि भन्दै जाँदा 11 वर्षसम्म खानेकुरा बनाउनु भयो, 11 वर्ष परिपूर्ण भयो, 11 वर्ष पछाडि खानेकुरा खान भनेर अगस्ती मुनि आउनु भएको त पार्वती मैया रिसाउनु भयो, यतिका दिनसम्म तपाईँले खानेकुरा मलाई बनाउन लगाउनु भयो, यो खेराको के काम गर्नुभएको भनेर सोद्धा, धन्दा नमान म खाइदिन्छु भनेको परमात्माको भक्त अगस्तीले 5 गाँस प्राण अपान बिहान उदान समान खानुभएको थियो, 5 गाँसमा शरीरलाई केही जब सिद्धाइदिनु भयो, बडो आश्चर्य भयो, लौ त मेरो परमात्मन अब के गर्ने, बडो अचम्म पर्यो, बडा संकट पर्यो, र मेरो परमात्मा अब के उपाय नभएको कारणले भगवान परमात्मा परमेश्वर ज्यादै रिसले आक्रोशित व्यक्त गर्दै जब भगवान नारायण ममाथि क्षमा राख्नुहोस् भन्नुभयो, पार्वती मैयाले पार्वतीको अगस्तीको श्रापबाट बचाउनको निमित्त सामान्य प्रकारको परमात्मा त्यतिखेर ठक्क सवारी हुनुभयो, र एकपट्टि बसेर जब 2-5 गाँस खाएर जोको उठ्नु भएपछि एउटै हारमा बसेको व्यक्तिले सँगै बसिया व्यक्ति उठेपछि छुटेपछि फपुवा खान हुँदैन, त्यस्तो नियम छ क्या, एउटैले जब एकै हारमा बसेका बेलामा एउटा उठेर चुटिदियो भनेदेखि खाना थप्न हुँदैन, त्यो भान्सा जुठो हुन्छ, खाना पाउनु भएन, यो छेस्काले पानी समेत पिउन दिएन, खेलाउला तालावाला भनेर भनेको त जब कहाँको 2-4 गाँस खाएर उठिदियो है भनेर विरोध मचाउनु भयो। र आखिरमा पार्वती मैयालाई रक्षाका निमित्त तपाईँले यो काम गर्नुभएको होला भन्दा, भगवान हजुरका प्रतिमा 7 दिन 7 रातसम्म वर्षेको पानी गोकुलको त्यही पिउनु होला, तबसम्मका लागि क्षमा राख्नुहोस् भनेर विन्ती गरेर कृष्ण भगवान अगस्तीसँग विदा हुनुभयो, अनि 7 दिन 7 रातसम्म वर्षेको पानी सारा अगस्तीले पिउनुभयो। 7 दिन पानी पर्यो अगस्तीको 17,
2: 7 दिन पानी पर्यो अगस्तीको 17,
1: 7 बाट पानी बग्यो।

परीक्षित भाई सुखदेव ले बताउनु भयो। लौ त सुन कादी ऋषि प्रणाली, सात दिन सात रात समन को वर्षे को पानी अगस्त्यले पान गर्नुभयो। त्यो दिन बाट महाराज इन्द्र लज्जित हुनुभयो। अनि भगवान परमात्मा का पिताजी नन्द बाबा र यशोदाले, मेरो छोरो गर्गाचार्य मुनिले निवारणका दिनमा नाम राख्दै भन्नुभएको छ, तपाईँको छोरो नारायण समानको गुण हो। जति काम त्यति काम, जति नाम त्यति नाम त्यति गुण, यस्तो पुरुषार्थी पुत्र पैदा गर्न पाउनु तपाईँको भाग्य भन्नुभएको थियो। आज धन्य भाग्य रहेछ मेरो भनेर आज कृष्ण भगवान प्रभुलाई गोवर्धनधारी भन्ने नाम पनि राखियो। जय बोलो गोवर्धनधारी भगवानको, कृष्णको महिमा गाइयो। अनि त्यति बेला सम्पूर्ण गोकुलवासीले कृष्णको तुति बिन्ती गरे, गोवर्धनधारी भगवान कृष्णको महत्व बुझेर। अनि अगस्ती नाम गरिएको मुनि ले जब तब दिनुभएको पानी वर्षीको पानी पिइदिनु भयो। आज कृष्णले इच्छा पूर्ण गराउनु भयो। सम्मान गारतले प्रभुको तुति बिन्ती गर्यो, ध्यान गर्यो, मनन गर्यो, कीर्तन गर्यो। इन्द्र नाम गरिएको राजाले आजबाट सुरभि नाम गरेको गाईको दूत्र गंगा स्वरध्वनिको पानीले हजुरमा सेचन गर्छु भनेर प्रार्थना गर्नुभयो र त्यही दिनबाट उहाँको नाम गोविन्द भन्ने नाम रो। अनि गोविन्द भन्ने प्रभुको नामले पुकार गरियो। गोकोटि दनम गर्णेषु काशी मकर प्रयागे पुनरे निवासे सदा स्मरन्ति त गोविन्द नाम तातुल्य तातुल्य वैकुण्ठ नाम। यसरी महाराज परीक्षितका निमित्त यही प्रकारले राजा परीक्षितका हजुरमा सुखदेव आज्ञा गर्नुहुन्छ। हरे गोविन्द नाम लड्डु पिणा, कृष्ण नाम घिउ। गोविन्द नाम लड्डु पिणा, कृष्ण नाम घिउ, राम नाम तिनी।

महाराज परीक्षितलाई सुखदेव बताउनुहुन्छ लौ त सौनका ऋषि प्रणाली भनेर महाराज परीक्षितलाई सुखदेव स्वामीले यसै भाषाको प्रभावबाट प्रमाण गरी बक्सु लौ त सरकार के सुनेछ भनेर आज परमात्मा इन्द्र महाराजले भगवान कृष्णको ध्यान मनन कीर्तन गरेर विदा हुनुभयो। त्यो दिनबाट गोवर्धन पहाडको पूजा भयो, इन्द्रको पूजा हट्यो। हस्त सरकार भगवान कृष्णको अझ जब सम्मान गरेर प्रकृतिको संरक्षण पनि परमात्मा गराउँदै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट। राजा परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको पूर्वार्ध कथाको 28 अध्यायको बीचमा कति कथाको वर्णन गरिन्छ भने संकेतमान भगवान श्री कृष्णचन्द्र परमात्माको महिमा राजा परीक्षितलाई सुखदेवले बताउनु भयो। एक दिन कुरा कृष्णको जब अत्यन्त प्रभावले ढंगले अगाडि प्रोग्राम बढ़्यो, नाचगान कीर्तन मनन भजन भइरहेकै थियो। एक दिन के भएछ भन्नुहोला भने अचानक पूर्वक कृष्ण भगवानको सान्निध्यमा, कृष्णको महिमामा, कृष्णका चरणमा सारा सम्पूर्णजनले विन्ती गरे, लौ मेरो बाबा आज एकादशीको दिन हो, व्रत बस्न जाम, कालिन्दीको किनारमा जागराम गरौं, भोलिपल्ट द्वादशीको दिनमा कालिन्दीबाट फिर्ता हुँ दान गरेर भनेर भगवान कृष्ण आफ्ना पिताजी माताजी लालबाल प्यारा गोपाललाई साथमा लिएर प्रभु सवारी हुनुभयो। त्यसै ठाउँमा अत्यन्त रमाइलोसँग प्रभुको ध्यान गरियो। हरि एकादशी तुलसी तिलको दान, वामलाई पनि वैकुण्ठ।

0: देखो भगवती सबै लाई लाई जाओ भगवान
1: अरे हालाई पानी बाबाई लाई जाओ भगवान।
0: महाराज परीक्षित लाई सुखदेव ले बताउनु भो अब भगवान कृष्णचंद्र परमात्मा को महिमा को वर्णन यहाँ मैले प्रस्तुत करे। कृष्ण भगवान अब एकादशी को व्रत बसेरा अपना घर दरबार में सवारी होना आटे बक्से थियो। त्यसै समय को बीच में वहां को पिताजी ने वरुण को नौकर ले छोरे रड़बाई जब लगे वरुणपुर में बुआ कहाँ जानु भो अत्यंत लज्जित हुनु भो परमात्मा खोज्न जानु भो वरुणपुर में गएको पिताजीलाई किन ल्याइस् त भनेर आज्ञा गर्दा मेरो नोकरले छोरेछ प्रभु भने वरुणले अब तेरो नोकर मारदिन्छु भनेर लाग्दा हजुरको अनुहार र दर्शन पाउनका नामी निमित्त मैले यति गरेको मेरो भगवान मलाई नमारिदिनुहोस् र नोकर नमारिदिनुहोस् भने उनले ल भाइगो भनेर त्यहाँबाट प्रभु फर्काउनु भयो अनि च्याप समातेर परमात्माले बडा रमाइलो सासँग नाचगान कीर्तन मनन भजनको प्रोग्राम सारा सम्पन्न गरिभक्स्यो महाराज। अनि आफ्नो पिताजीलाई चाहिँ वरुणपुर लिएर जाने हामीलाई चाहिँ नलैजाने भनेर विरोध गरेका जब सारा गोपालहरूलाई यही हो वरुणपुर भएर वैकुण्ठ लैजानु भयो यही हो त वरुणपुर भन्दा यही हो वरुणपुर भन्दा भयो सरी वैकुण्ठको दर्शन पाए त्यस्तो भाग्य जमला वैकुण्ठ जमला वैकुण्ठ नाच्दै गाउँदै भयो जाउँदै

0: लै जाओ वैकुंठ हरे करता भक्ता सुन्ने सुर पर लै जाओ वैकुंठ करता भक्ता सुन्ने सुर पर लै जाओ वैकुंठ। महाराज परीक्षित भाई सुखदेव ले बताउनु भो सौन का दृष्टि प्रणाली। अब तपाई के सुन्न चाहनुहुन्छ भनेकन राजा परीक्षित लाई सुखदेव श्रीमद भागवत महात्व को बारे में यथार्थ प्रमाण गराउँदै अहिले वैकुण्ठ समेत को गोपाल लाई दर्शन कराएर परमात्मा ले राई बक्सु बन्ने समन को कथा है सत्यबाट
1: जय बोलो श्रीमद भागवत महापुराण को।
0: महाराज परीक्षित लाई सुखदेव बताउनुहुन्छ यस किसिमबाट भगवान कृष्ण परमात्मा ले लाल बाल गाई बाछा गोठाला तमाम सात नागरिक समाज को अगाडि यही आनन्द दिलाइरहनु भएको थियो। अचानक पूर्वक महाराज कृष्ण भगवान सँग रासलीलाको प्रकरणमा तयारी भएका गोपिनीहरूले के भने भने अति प्यार भो कृष्ण हामी त तपाईँलाई नदेखे त यो आँखा झिमिक्क गर्ने ब्रह्माजीलाई पनि झूठ सम्झन थालेका छौं यस्तो विधि पो भए भने गोपिनीहरूले त्यसकारणबाट भगवान कृष्ण भन्नुहुन्छ मलाई पनि त्यस्तै तर होइन होइन हजुर त फेरि यो व्यवहार बाट अलग पनि हुनुहुन्छ मेरो परमात्मा हामीमाथि दया राख्नुहोस् है भनिकन सोध्ने गोपिनीलाई भगवान भन्नुहुन्छ ठिक छ यसमा अन्यथा छैन तर एउटा कुरा छ भन्नुभयो गोपिनीहरूले हामीलाई साँच्ची तपाईँले छोडेर जानुभयो भने हाम्रो के गति होला प्यारो मोहन हामी त रुँदा रुँदा यो जीवन अर्पण गर्ने थियौँ होला भन्न लागे गोपिनीले होइन मेरो पनि त्यही गति भन्दै हुनुहुन्थ्यो अनि परमात्माले विचार गर्नुभयो होइन यसको फल त्यसै बरबराएको हो कि भएरै हो त्यसै मध्ये मध्येमा भगवानले हुन्छ भनेर आज्ञा गरिबक्छु र तर गोपिनी सोह्रसै मध्येमा एउटीलाई लिएर लुकदिन्छु भन्ने विचार गरेर परमात्मा कृष्णले एक गोपिनीलाई लिएर प्रस्थान गरिबक्सियो। र यस्ता कारणबाट सारा लिएर सवारी हुनुभयो। यदि परमात्माको सवारी भइसकेपछि महाराज गोपिनी जब यस किसिमबाट सँगै जब जान पाएको छोडिदियो है बाटामा र त्यति गरिसकेपछि आखिरका बीचमा लो मेरो भगवान अब कसो गर्ने के गर्ने बडा समस्या पर्यो अब के गरौं कसो गरौं र अहिले कृष्णचन्द्र परमात्मालाई बडो अप्ठ्यारो पर्यो लौ न मेरो परमात्मा कहाँ जानुभयो कृष्ण कहाँ जानुभयो पत्ता छैन। अब ती गोपिनीहरू सारा सम्पूर्ण रुन कराउन लागे त्यो सँगै जान पाकी गोपिनी यतिकाका बीचमा मलाई मात्रै चुनेर प्रभुले लैजानुभयो भनेर फुर्किएर भैमाना भाँडा भागी धन्डे यतिकाको अगाडि मलाई मात्रै परमात्माले लिएर जानु भएको अरूले प्रभुलाई छुनै नपाएको मेरो ईश्वर जसरी हुन्छ अब भगवान भनेर बिन्ती गर्ने के छ गोपिनी भनेर सोद्धाखेरिमा मेरो प्यारो म त तपाईँसँग हिँड्न नसक्ने भए अरू दिदी बहिनीले भेटाउन आँटे मलाई जब लुकाउन लैजानुहोस् मलाई बोकेर चाँडै दौडाउनुहोस् भन्न थाली आफू हिँड्न सकिया छैन भाग्न परिया छ फेरि त्यसलाई बोक्ने रे ठुली मान्छे भागी कहीँ नभागी कतै खै त्यसै कारणले मेरो भगवान म त जब हिँड्न सक्दिनँ मेरो प्यारो मोहन मलाई तुरुन्तै कन बोकेर लगिबक्सनु पर्यो भनेर आज्ञा गरे अनि भगवान भन्नुहुन्छ तँलाई माथि कि रहेछस् भन्ने बुझेर आऊ त बुई भनेर परमात्माले आफ्नो काँध थापिबक्सेको थियो झ्याप जब गोपिनी काँधमा भनेर चढ्न जान लागे प्रभु अन्तर ध्यान भएर गोलोक धाम सवारी हुनुभयो त्यहाँबाट लत्ता लिएर लडे कि कृष्ण भगवानको बुई जान ला प्रभु अन्तर ध्यान हुनुभयो गर्लम्मै मुख चिउँडो नाग भाँचेर अहिले यस किसिमबाट कर्ममा परि बाधा पर्यो भगवान भन्नुहुन्छ अन्तर्ध्यान अब साथी पनि छलिए कृष्ण पनि छलिनुभयो रुन लागेन धुरु धुरु मेरो प्यारो मोहन कहाँ जानुभयो चारैपट्टिबाट खोजे पाउन सकेनन् मेरो महाराज अरू गोपिनीहरू खोज्दै गएको अल्ली पर गएपछि कृष्ण र जब जब एउटा गोपिनीको पाइलो देखिएको अल्ली पर गएको फूल टिपेको रस चुइरहेको अल्ली पर गएको एउटा गोपिनी घोप्टो परि रोइरहेको के हो भनेर सोद्धा दिदी बहिनी हो तिमीहरूका बीचबाट मलाई परमात्माले ल्याउनु भएको थियो मैले हिँड्न सक्दिनँ मलाई बोक्नुहोस् भनेर भन्दाखेरिमा प्रभु कहाँ जानुभयो मेरो चिउडो भाँचेर यो गति भयो अब के गर्ने भनेर सारा सम्पूर्ण गोपिनीहरू रुँदै रुँदै कृष्ण भगवानलाई खोज्न लागे परीक्षितका प्रतिमा सुखदेव स्वामीले प्रमाण गराउनु भयो लौ त सौनका दृश्यश्वरहरू भनेर अब त्यस अवस्थाको बीचमा आज्ञा गरिबक्सु चारैपट्टि खोजे पाउन सकेनन् हे मेरो प्यारो मोहन हे मेरो प्यारो मोहन तपाईँ कहाँ जानुभयो हजुर बिना मेरो के गति होला मेरो नारायण हजुरलाई मेरो सहस्र कोटे प्रणाम मेरो कृष्ण मेरो मदन चारैपट्टि खोजे पाएनन् रुँदै रुँदै रुँदै रुँदै रुँदै गए मेरो महाराज अल्ली पर गएको लो दिदी बहिनीहरू कृष्ण भगवानको लीला गरौं एउटीले छाते च्या उठाई अर्कीले पानी छरी तैपनि कृष्ण आउनुहुन्छन् कि भनेर आउनु भएन अर्कीले भने दिदी बहिनी पुतना भनौं एउटै तनपान गरी अर्कीले त्यसमा पनि आउनु भएन अर्कीले भने नाङ्गिनु आएपछि फरकै पर्दैन भए अस्तिन त त्यस्तै भयो नि नाङ्गिनु भनेर जब नाङ्गिनु हुन गएको काठीले मात्रै परेको प्रभु सवारी नभएको धुरु धुरु रुँदै सारा सम्पूर्ण गोपीनले जंगल जंगलमा भ्रमण गर्दै गर्दै हिँडे कृष्णलाई खोजे पाउन सकेनन् जब यस किसिमबाट बारम्बार कन कृष्ण भगवानका प्रतिमा प्रार्थना गर्दछन् मधुर मधुर मुरलीको स्वर सुन्दा मनोमा मधुर मधुर मुरलीको स्वर सुन्दा मनोमा।

0: कहीं पाउन सकेनन् भगवान, कहाँ जाम कसो गरौं रुदै कराउँदै जंगल को भ्रमण गर्दै गर्दै जाँदा कहीं पाउन सकेनन् र अब यसै भएन, अब मर्न पर्ने भो, यो अग्नि र वीरअग्नि लगाएर मर्देऊ दिदी बहिनी। एक कदम ए जाई जोई ए मालती, एक कदम तिमीले हाम्रो परमात्मालाई देख्यौ कि संसार सारा ढोले पाउन सकेनन्। दुरु दुरु दुरु दुरु रुँदै सारा गोपिनीहरू जंगल जंगलमा भ्रमण गर्दै गर्दै गए, जाँदा जाँदा जाँदा कहीँ गएर शान्ति हुन सकेन।
1: सूचना
2: यही जेठ 19 गते देखि 25 गते सम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौं।
1: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी, विद्यालयमा सचेतनामूलक कार्यक्रम, जैविक विषादी तथा सामग्री वितरण, स्कूल शिक्षा कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, विषादी विष हुन् औषधि होइनन्, रासायनिक विषादीको विकल्पहरू रोजौं, आफू र पर्यावरण जोगाउ, विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
3: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
4: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण, संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउँ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउँ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
4: डिभिजन वन कार्यालय सुर्खेत। गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 582-702। लौ न, के भो बाबुलाई?
7: होइन, किन आतिनु भएको छ दिदी? के भो बाबुलाई?
2: हेर्नु न जेठिए बाबु, के भएको होला के मेरो छोरालाई?
8: अया अया, टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिबिरी भएको छ, के भयो होला दाई?
7: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
8: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
7: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
8: ए, त्यसलाई विषादी भन्छन् र दाई?
7: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल, निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो, मोहनी पासो, एनपीभी तथा मेट्राइजियम, ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
2: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश, कपुरकोट गाउँपालिका, सल्यान।
4: सुनौलो अब सर,
9: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
4: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
9: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
9: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
4: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
9: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081-537-546, 081-538-260, 98-580-30-305, 98-480-91-037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
4: ओहो रामुदाई, कता हिँड्नु भयो?
10: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
4: कुन धान लगाउने विचार गर्नु भयो र?
10: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
4: ल दाई पनि, युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
10: यो धान कस्तो छ नि बहिनी?
4: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
10: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
4: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
11: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
12: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
4: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
11: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
4: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोड़ीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोड्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
11: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
13: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको,
14: डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, सुरुमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यसै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाण्डो बाँके, सिद्धार्थ होटल र शिक्षा संस्थान कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448611175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
4: खुशीको खबर,
15: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
4: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
15: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
4: भर्ना खुल्यो,
16: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।